यो नयाँ वर्षको अवसरमा सेन्सेईका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: बेको का विभिन्न होम अप्लायंस को खरीद में कैशबैक तथा श्योर शॉट गिफ्ट। वॉशिंग मशीन में 6 केजी एरियल मैजिक, डिशवाशर में वॉशिंग टैबलेट, एयर कंडीशनर में इंस्टॉलेशन, फ्री स्टैंडिंग ओवन में प्रेशर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। प्रधानमन्त्री बालेन्द्र शाहले युरोपियली संघ ईयूका गैर आवश्यक राजदूत, नियोग प्रमुख तथा काठमाण्डु स्थित केही आवश्यक राजदूतहरूसँग संयुक्त भेटवार्ता गर्नुभएको छ। वार्षिक बैठकका लागि काठमाण्डुमा रहेको युरोपियली संघ ईयूका 23 राजदूत तथा उपनियोग प्रमुखहरूका साथै काठमाण्डु स्थित केही आवासीय राजदूतहरूलाई प्रधानमन्त्री शाहले मंगलबार भेट गर्नुभएको हो। प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले करिब 2 घण्टासम्म सरकारको प्राथमिकताबारे जानकारी दिनुभएको थियो। यसअघि सरकारको नेतृत्व सम्हाले लगत्तै प्रधानमन्त्री शाहले गत 25 चैतमा पनि विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो।
3: बागमती प्रदेश सरकारले गरीबले गरीखाने प्रदेश, बागमती प्रदेश निर्माण गर्ने अवधारणा लागू गर्ने लक्ष्य सहित आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने भएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 प्रदेशभित्र बसोबास गर्ने दलित, अति गरीब, विपन्न, एकल महिला, लोपन्मुख तथा सीमान्तकृत समुदायको परम्परागत सिपको संरक्षण एवं आधुनिकीकरण गर्दै जीविकोपार्जनका लागि सिप विकास, प्रविधि सहितको शुरूआती पूँजी, स्वरोजगार र उत्पादनको बजारीकरणको प्रबन्ध मिलाई गरीबले गरीखाने प्रदेश, बागमती प्रदेशको अवधारणा लागू गर्ने भएको हो।
2: एमबीबीएस बीडीएस अध्ययनका क्रममा इन्टर्नशीपमा रहेका चिकित्सकलाई मासिक कम्तीमा 24,000 रूपियाँ निर्वाह भत्ता दिन सिफारिश भएको छ। शिक्षा मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषाल समेत सकतको कार्यदलले इन्टर्न चिकित्सकलाई स्वास्थ्य सेवाको 8 तहको शुरू तलब स्केलको 50% निर्वाह भत्ता दिनुपर्ने सुझाव दिएको हो। 8 तहको तलब 48,500 छ।
3: वीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंह विरूद्ध पक्राउ पूर्जी जारी भएको छ। महानगर प्रमुख सिंह सहित 4 विरूद्ध पर्सा जिल्ला अदालतले कृत्य नागरिकता मुद्दामा 8 जेठमा पक्राउ पूर्जी जारी गरेको हो।
2: काठमाण्डु उपत्यकामा नक्कली दूधको बिक्री भइरहेको तथ्य पत्ता लागेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरस्थित एक डेरी उद्योगमा अनुगमनका क्रममा दूध प्रशोधनमा प्रयोग हुन सक्ने शंकास्पद पदार्थ फेला पारेपछि विभागले ठूलो परिमाणमा दूध सिलबन्दी गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाण्डु तथा प्रहरी वृत्त जगातीको संयुक्त टोलीले श्री विनायक नगरपालिका नौस्थित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्थामा अनुगमन गरेको थियो।
3: अमेरिकाको कोलोराडोमा आयोजित 9 अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन 9 बुधे कोलोराडो घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास केन्द्रीय कार्य समितिको मुख्य आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा वेस्ट मिनिस्टर स्थित होटल ड्ररीमा 3 दिनसम्म चलेको सम्मेलन सोमबार समापन गरिएको हो।
2: गरिमा क्यापिटल लिमिटेड र सम्पत्ति शुद्धिकरण निवारण क्षेत्रको विशेषज्ञ परामर्शदाता संस्था एएमएल नेपाल प्राइवेट लिमिटेडको संयुक्त आयोजनामा गरिमा क्यापिटलका सम्पूर्ण कर्मचारीको लागि एक दिवसीय वृहत अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। उक्त प्रशिक्षण कार्यक्रम गत शुक्रबार काठमाण्डुमा सम्पन्न भएको हो। पूँजी बजार र मर्चेन्ट बैंकिङ क्षेत्रमा बढ़दै गएको वित्तीय जोखिम न्यूनीकरण गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी मापदण्डहरूको पूर्ण पालना सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
3: अब शेयर बजार धितोपत्र दोस्रो बजारका लगानीकर्तामा छोटो समयमै नाफा बुक गर्ने परिपाटीले निरन्तरता पाइरहेको छ। बजारप्रति लगानीकर्ता ढुक्क नहुँदा 2 दिनमै नाफा

गरिहाल्ने प्रवृत्ति देखिएको हो। अघिल्ला दुई कारोबार दिन निरन्तर बढ़ेको नेप्से मंगलबार भने घटेको छ। सोमबार 27.85 अंकले बढ़ेको बजार मंगलबार भने 9.24 अंकले घटेको हो।

0: 1000 मा तीस हौ वर्ष भरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: देश हो खुसीको कनेक्सन।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब विदेशका खबर। कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी लगानीमा तीव्र वृद्धि, निर्माण क्षेत्रको मजबूत गतिविधि र असुरक्षित लगानीका रूपमा पूँजी प्रभाव बढ़ेकाले सिंगापुरको सन् 2026 आर्थिक वृद्धि दर पूर्वानुमान बढ़ाइएको छ। मलेसिया स्थित इन्वेस्टमेन्ट बैंकले सन् 2026 लागि सिंगापुरको कुल कारस्थ उत्पादन वृद्धि दर 4.2% हुने अनुमान गरेको छ, जुन पहिले 3.4% थियो। यो सरकारी अनुमानित 2-4% दायरा भन्दा माथि छ। उक्त अनुसन्धान संस्थाले सन् 2027 वृद्धि दर पूर्वानुमान पनि 3.1% पुर्याएको छ। संस्थाका अनुसार एआई प्रविधिमा ठूलो पूँजी लगानी, निर्माण क्षेत्रमा उछाल र असुरक्षित लगानीतर्फ बढ़दो आकर्षणले अर्थतन्त्रलाई मजबूत बनाएको छ।
5: अब खेल र खेलाड़ीका खबर। नेपाली महिला क्रिकेट टोलीले बुधबार एसियाली खेलकूदको महिला छनौटको समूह चरणमा चीनको सामना गर्दैछ। मलेसियामा मंगलबार शुरू प्रतियोगिताको पहिलो दिन चीनले इण्डोनेशियालाई 7 विकेटले पराजित गरेको थियो।
4: अब विचार तथा विश्लेषण। शिव पुराण संक्षिप्त चर्चा शीर्षकमा प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाको विचार हिमालय टाइम्समा छापिएको छ। शिवलाई नै नायक बनाएर लेखिएको हुनाले यसमा शिव महिमाको विशद चित्रण त भेटिन्छ नै, तापनि अन्य कतिपय पुराणमा जसरी चरित्र नायकलाई अनन्य बनाएर प्रस्तुत गरेको भेटिन्छ, त्यस्तो संकीर्णता वा उद्दिष्ट पुरूषप्रतिको समर्पण भाव यसमा छैन। यसमा अनेकौं अध्यायमा विष्णुको पनि वर्णन गरेको भेटिन्छ।
5: सुशासन र भ्रष्टाचार नियन्त्रणमा लगानी किन शीर्षकमा दिपेश घिमिरेको विचार कान्तिपुर दैनिकमा छापिएको छ। सुशासनमा गरिने लगानीलाई खर्चका रूपमा नभई भविष्यमा लागू गरिएको दीर्घकालीन बचतका रूपमा सरकारले लिनुपर्छ। यदि राज्यले सुशासनमा आवश्यक मात्रामा लगानी गरेन भने पूर्वाधार तथा विकासमा गरिएको ठूलो मात्राको लगानीको प्रतिफल आम नागरिकले पाउन सक्दैनन्। तसर्थ देशको समृद्धि संरचना निर्माणमा मात्रै लगानी गरेर आउँदैन, बरू त्यस्ता संरचना सञ्चालन गर्ने सक्षम, पारदर्शी अनि उत्तरदायी शासन प्रणालीमाथिको लगानीले समृद्धि आउँछ। त्यसैले आसन्न बजेटमा सरकारले सुशासन प्रवर्धनमा लगानी बढ़ाउनु अत्यन्त आवश्यक छ।
4: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऔ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऔ।
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
4: अनुरोधक
6: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 9847383438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
7: यति बेला बिहानको 6 बज्यो।
8: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
9: आज 2083 साल जेठ 13 गते बुधबार, सन् 2026 मे 27 तारीक अधिक जेठ शुक्ल पक्षको एकादशी तिथि।
10: काया कैरनका साथमा
9: किसान पाइप प्रोडक्ट्स प्राली,
10: राष्ट्रको शान किसान,
9: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
8: आज वार्षिक उत्सव मनाउँदै गरेको हुम्लाको रेडियो कैलाश 103.4 MHz बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
9: 8 मन्त्रालय र 2 निकायबाट झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर, सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार, निजी क्षेत्र अन्यलमा।
8: हप्तामा 2 दिन हुने विदाले सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग, धेरै सार्वजनिक विदा हुने हुँदा थप विदा अव्यवहारिक भएको विज्ञको भनाई।
9: गर्मी कम वा बढ़ी महसुस हुनुमा तापक्रम सँगै सापेक्षिक आर्द्रताको पनि भूमिका, मनसूनमा बढ़ने गर्मीमा आर्द्रतालाई समेत ख्याल गरेर योजना बनाउन विज्ञको आग्रह।
11: मनसूनको बीचमा चाहिँ जुन हपक्कको गर्मी बढ़ी हुन्छ अथवा मनसूनको बीचमा चाहिँ ह्युमिडिटी बढ़ी हुन्छ, त्यो भएर त्यहाँ कम तापक्रम भए पनि प्रभाव बढ़ी पर्छ।
8: कंगोमा इबोला संक्रमितको संख्या झण्डै 1000 नजिक, स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि स्थानीयद्वारा आक्रमण र तोड़फोड़।
9: र साबिक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा
12: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
13: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
12: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
13: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 सम्पर्क गर्नुहुन अनुरोध छ।
14: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
15: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
16: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
15: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
17: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
18: फोन 056-494-333, 493-555।
8: काया कैरनमा अब खबरको सिलसिला। खर्च गर्न नसकेपछि 8 मन्त्रालय र 2 निकायले झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर गरेका छन्। चालू आर्थिक वर्षमा आफ्नो स्वीकृत बजेटबाट कुल 20,84,45,50,000 रूपियाँ बराबरको बजेट उनीहरूले अर्थ मन्त्रालयलाई सरेन्डर अर्थात बजेट समर्पण गरेका हुन्। विनियोजित बजेट समयमै खर्च गर्न नसकेपछि सबैभन्दा धेरै बजेट फिर्ता शहरी विकास मन्त्रालय अहिलेको पूर्वाधार विकास मन्त्रालयले गरेको अर्थ मन्त्रालयको तथ्याङ्क रहेको छ। कुन मन्त्रालय तथा निकायले कति बजेट सरेन्डर गरेका छन् त? आजको नयाँ पत्रिका दैनिकले लेखेको छ, शहरी विकास मन्त्रालय 15,87,00,00,000, शिक्षा मन्त्रालय 2,99,00,00,000, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट 1,21,00,000, त्यसै गरी गृह मन्त्रालयबाट 53,22,00,000, परराष्ट्र मन्त्रालयबाट 34,47,00,000, अर्थ मन्त्रालयबाट 5,36,00,000, महालेखा परीक्षकको कार्यालयबाट 2,10,00,000, कानून मन्त्रालयबाट 83,00,000, राष्ट्रिय महिला आयोगबाट 47,90,000 र रक्षा मन्त्रालयबाट 30,74,000 रूपियाँ बराबरको बजेट सरेन्डर भएको छ। रोक्का बजेट खर्च नहुने सुनिश्चित भएपछि सरेन्डर गरिएको शहरी तर्फको पूर्वाधार विकास मन्त्रालयका सहायक प्रवक्ता मोहदत्त भट्टराले बताउनु भएको छ। 8 मन्त्रालय र 2 निकायले गरे झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
9: औद्योगिक प्रतिष्ठानहरूले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर को रकम आफै खर्च गर्न नपाउने व्यवस्था सरकारले गर्न लागेको छ। उद्योग बैंक तथा वित्तीय संस्थाले सीएसआर बापत छुट्याउने रकम एकै ठाउँमा केन्द्रित गर्न निश्चित कोषमा जम्मा गर्नुपर्ने व्यवस्था सरकारले ल्याउन लागेको हो। यो रकम सरकार आफैले तोकिएको क्षेत्रमा प्राथमिकताका आधारमा खर्च गर्ने तयारी छ। बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले चैत 13 स्वीकृत गरेको शासकीय सुधारका 100 कार्यसूचीमै सीएसआर बारे उल्लेख गरिएको छ। कार्यसूचीको बुदा नम्बर 68 भनिएको छ, औद्योगिक प्रतिष्ठानहरूको सीएसआर रकमलाई केन्द्रीकृत गरी नेपाल सरकारले तोकेको कोष मार्फत प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था मिलाउने, यसका लागि आवश्यक कानून संशोधन तथा निर्माण गर्ने कार्य 3 महिनाभित्र सम्पन्न गर्ने। कार्यसूची आएको 2 महिना बितेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सीएसआर को रकम केन्द्रीकृत गर्ने विषयमा आन्तरिक तयारी गरिरहेको छ। सरकारको यो पहल प्रति निजी क्षेत्रका उद्योग तथा प्रतिष्ठान, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्रका छाता संस्थाहरूले भने विरोध जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निश्चित मापदण्ड बनाएर सीएसआर रकम निजी क्षेत्र आफैले खर्च गर्न पाउनुपर्ने बताउनु भएको छ। सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार निजी क्षेत्र अन्यलमा, शीर्षकको खबर कान्तिपुरमा छ।
8: सरकारले गएको चैतमा हप्ताको 2 दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै अत्यावश्यक उपचार सेवा प्रदान गर्दै आएका देशैभरिका सरकारी अस्पतालमा आइतबार सेवा बन्द हुँदै आएको छ। आधारभूतदेखि केन्द्रीय तथा विशिष्ट अस्पतालहरूमा आइतबार सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन्। देशैभरिबाट रेफर भई बिरामी आउने वीर अस्पताल, शिक्षण अस्पताल महाराजगंज, प्रसूति गृह, राष्ट्रिय ट्रमा सेन्टर, भक्तपुर क्यान्सर अस्पताल लगायतमा आइतबार सेवा बन्द गरिएको छ। निजी अस्पतालले भने आइतबार सेवा दिँदै आएका छन्। दैनिक धेरै बिरामी आउने धुलीखेल अस्पताल, ह्याम्स, मेडिसिटी, नर्विक, बीएनबी लगायत सबै जसो निजी अस्पतालले आइतबार उपचार सेवा रोकेका छैनन्। नेपाल जस्तो सार्वजनिक विदाहरू धेरै भएको देशमा हप्तामा दुई दिन विदा अविवाहित भएको विज्ञको भनाई छ भने पुनर्विचार गर्न सदनबाट पनि माग उठ्न थालेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलका अनुसार केही सहकारी संस्थाबाट हप्तामा दुई दिन विदा दिने निर्णय फिर्ता लिई आइतबार कार्यालय खुला राख्ने व्यवस्था मिलाइदिन भन्दै मन्त्रालयमा निवेदन समेत परेको छ। आइतबार समेत विदा हुँदा जग्गा प्रशासन तथा खरिद बिक्रीको काममा सेवा गराईले झन्झट खेप्नु परेको भूमि व्यवस्था विभागका कर्मचारीले बताएका छन्। प्रशासन विज्ञ काशीराज दाहालले दुई दिने विदा व्यवस्थापन गर्न सके सेवा प्रवाहलाई सहज बनाउन सकिने तर व्यवस्थापन गर्न नसक्दा अप्ठ्यारो पर्ने बताउनुहुन्छ। डिजिटल शासनको शुरूआत गर्न सके राम्रो हुने, नत्र अव्यवहारिक हुने उहाँको भनाइ छ। हप्तामा दुई दिन विदा, समस्यामा सेवाग्राही, पुनर्विचार गर्न सदनबाटै माग शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
9: प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ ईयूका गैरावासीय राजदूत नियोग प्रमुख तथा काठमाण्डौस्थित केही आवासीय राजदूतहरूसँग संयुक्त भेटवार्ता गर्नुभएको छ। वार्षिक बैठकका लागि काठमाण्डौमा रहेका युरोपेली संघ ईयूका 23 राजदूत तथा उपनियोग प्रमुखहरूका साथै काठमाण्डौको केही आवासीय राजदूतहरूलाई प्रधानमन्त्री शाहले हिजो भेट गर्नु भएको हो। प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले करिब दुई घण्टासम्म सरकारका प्राथमिकताबारे जानकारी दिनुभएको थियो। यसअघि सरकारको नेतृत्व सम्हाले लगत्तै प्रधानमन्त्री शाहले गएको चैत 25 पनि विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट र संवाद गर्नुभएको थियो। आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको राजदूतहरूको अभिव्यक्ति छ। नेपालले अपनाउँदै आएको सन्तुलित एवं व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने प्रधानमन्त्री शाहको भनाइ छ।
8: काया कैरनमा गर्मी कम वा बढ़ी महसुस हुनुमा तापक्रमसँगै सापेक्षित आर्द्रताको पनि भूमिकाबारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
13: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
19: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
13: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
19: सम्पर्क फोन नम्बर 9857035578, 9857075740, 9865367788।
20: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सामाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
21: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले 8 मन्त्रालय र 2 निकायबाट झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर, सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार, निजी क्षेत्र अन्यलमा हप्तामा 2 दिन हुने विदाले सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग, धेरै सार्वजनिक विदा हुने हुँदा थप विदा अव्यवहारिक भएको विज्ञको भनाई, प्रधानमन्त्री शाह र यू राजदूतहरूबीच भेटवार्ता लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। गैराती देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका धेरै जसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमका तराई तथा पहाड़ी भागका केही ठाउँमा पनि हल्का वर्षा भएको छ। गएको 12 घण्टामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशको प्युठान र अर्घाखाँचीमा 46 मिलिमिटर वर्षा मापन भएको छ। साथै कोशीको संखुवासभा र मधेशको पर्सामा पनि 35 मिलिमिटर वर्षा भएको छ। साथै हिजो धनगढ़ीमा सबैभन्दा धेरै तापक्रम 40 डिग्री सेल्सियस पुगेको थियो। भैरवा र नेपालगंजको तापक्रम पनि 40 डिग्री सेल्सियसको नजिक पुगेको थियो। लगातार उकालो लागिरहेको तापक्रमका कारण जनजीवन भने प्रभावित बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा तातो दिन हुने सम्भावना छ। साथै मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाड़ी भूभागका थोरै ठाउँहरूमा दिउँसोपछि हावाहुरीको सम्भावना छ। हिजो पनि कतिपय ठाउँमा हावाहुरी चलेको थियो। हिजो बेलुकाको हावाहुरीका कारण झापामा केरा खेतीमा ठूलो क्षति पुगेको थियो।
2: फेरि पनि मौसम सम्बन्धी विषय, कुनै ठाउँमा कति गर्मी छ भन्ने थाहा पाउन सामान्यतया त्यहाँको तापक्रम हेरिन्छ। मानौ एउटै समयमा नेपालगंजमा 42 डिग्री सेल्सियस र जनकपुरमा 35 डिग्री सेल्सियस तापक्रम मापन भयो भने नेपालगंजमा धेरै गर्मी छ भन्ने सोचिन्छ। तर त्यसबेला नेपालगंजमा भन्दा धनुषामा बढ़ी गर्मी महसुस भइरहेको पनि हुन सक्छ। त्यसको कारण हो सापेक्षिक आर्द्रता अर्थात हावामा वाफको मात्रा। यदि हावामा पानीको वाफ बढ़ी छ भने गर्मी पनि बढ़ी महसुस हुन्छ। थप चर्चा साथी भोजेन्द्र बस्नेतबाट।
4: हरेक वर्ष गर्मी बढ़न थालेपछि चर्चा हुने मुख्य कुरा हो तापक्रम। तापक्रम सूचकलाई आधार मानेर त्यहाँ कति गर्मी छ भन्ने अनुमान गरिन्छ र गर्मीको चेतावनी दिने चलन छ। तर गर्मी तापक्रममा मात्र नभई सापेक्षिक आर्द्रतासँग पनि सम्बन्धित हुने विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारी बताउनुहुन्छ।
5: तापक्रमसँग मात्रै सम्बन्धित नभएर ह्युमिडिटी आर्द्रतासँग पनि सम्बन्धित हुन्छ। हावामा पानीको वाफ हुन्छ, ओस हुन्छ, त्यो ओस जति बढ़ी भयो तुलनात्मक रूपमा त्यसले चाहिँ ताप सोख्छ र तातो बढ़ी हुन्छ होइन, र हामीलाई महसुस बढ़ी हुन्छ तापक्रम उही भए पनि।
4: सापेक्षिक आर्द्रता भनेको हावामा भएको पानीको वाफ हो। आर्द्रता बढ़ी हुँदा हावा ओसिलो हुन्छ, पसिना सुक्दैन र हपक्क गर्मी महसुस हुन्छ। अमेरिकाको मौसम विज्ञान विभागको हिट इण्डेक्सले तापक्रम र आर्द्रता दुवैलाई जोडेर शरीरले वास्तवमा कति गर्मी महसुस गर्छ भन्ने देखाउँछ। उदाहरणका लागि 35 डिग्री सेल्सियसमा आर्द्रता 30% हुँदा 35 डिग्रीकै गर्मी महसुस हुन्छ, 60% 45 डिग्री र 80% आर्द्रतामा त 35 डिग्री सेल्सियस तापक्रमले पनि 57 डिग्रीसम्मको गर्मी महसुस हुन सक्छ।
5: कहिले काहीँ पानी पर्नुभन्दा अगाडि पनि एकदम गर्मी हुन्छ नि होइन, बिहान पानी पर्यो तर दिउँसो एकदमै गर्मी हुन्छ नि, त्यो किनभने वाफ बढी हुन्छ वायुमण्डलमा, अनि तापक्रम बढ्दाखेरि हामीलाई 81 हपक्क गर्मी महसुस हुन्छ किनभने शरीरले पसिनाको माध्यमबाट बाहिर फाल्थ्यो होइन, तर वाफ बढी भएपछि त्यो पसिना सिधै सुक्दैन नि त।
4: सामान्यतया मनसुनमा वर्षाले तापक्रम घटाउँछ, तर यसपालि असार साउनमा लामो समय सुक्खा रहने अनुमान छ। यस्तो अवस्थामा तापक्रम र आर्द्रता दुवै बढ़ेर अवस्था जटिल हुन सक्छ।
5: प्री मनसूनमा बढ़्यो भने पनि मनसूनको बीचमा बढ़्यो भने पनि उत्तिकै खतरनाक हुन्छ। अब प्री मनसूनमा चाहिँ बढ़ी सुक्खा हुन्छ, तर मनसूनको बीचमा चाहिँ जुन हपक्कको गर्मी बढ़ी हुन्छ अथवा मनसूनको बीचमा चाहिँ ह्युमिडिटी बढ़ी हुन्छ, त्यही भएर त्यहाँ कम तापक्रम भए पनि प्रभाव बढ़ी पर्छ।
4: तराई क्षेत्रमा थर्मोमिटरको डिग्रीसँगै आर्द्रता पनि बढ़ी हुने भएकाले त्यहाँ गर्मी बढ़ी महसुस हुन्छ। काठमाडौँ उपत्यका सहित पहाड़ी क्षेत्रमा भने उच्चाइ र खुला हावाका कारण आर्द्रता कम हुन्छ। जब आर्द्रता धेरै हुन्छ, पसिना सुक्दैन, शरीरको तापक्रम बढ़छ र हिट स्ट्रोकको जोखिम बढ़छ। यस्तो अवस्थामा कस्ता सावधानी अपनाउने? विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारी।
5: खुला घाममा जाँदा छाता ओढेर कम्तीमा जाने, पानी प्रशस्त पिउने, सफा शुद्ध पानी शरीरले लिन सक्ने जति पिउँदाखेरि धेरै फाइदा हुन्छ, किनभने गर्मीमा धेरै पानी हाम्रो शरीरबाट बाहिर गइरहेको छ, जसले गर्दा तिर्ख नलाग्ने तर शरीरमा पानी कम हुने, त्यसको प्रतिक्रिया स्वरूप बेहोस हुने, स्ट्रोक हुने, त्यो कुराहरू हुन्छ होइन। अर्को काम गर्दाखेरि लगातार काममा नगर्ने, एकैछिन बिसाउने, शीतलमा बिसाउने, पानी खाएपछि अनि बल्ल फेरि काममा जाने। अनि दिउँसै काम गर्नुपर्छ भन्ने छैन नि त, बिहानैदेखि 10-11 बजेसम्म काम गर्ने अनि 11-3 बजेसम्म जुन एकदमै गर्मी हुन्छ त्यो चाहिँ शीतलमा छहारीमा आराम गरेर बस्ने, यसरी दैनिकी परिवर्तन गरियो भने राम्रो हुन्छ।
4: अहिले धेरै देशले तापक्रमसँगै आर्द्रताको सूचना पनि दिन थालेका छन्। बढ्दो गर्मीको प्रकोपलाई ध्यानमा राखेर नेपालको मौसम विभागले पनि यो जानकारी सर्वसाधारणलाई सजिलो भाषामा दिनु जरूरी भन्दै गएको छ।
2: यस वर्षको मनसूनमा गर्मी सहित बाढ़ी पहिरोको जोखिम र त्यसको व्यवस्थापनको बारेमा विपद व्यवस्थापन विज्ञ दिननाथ भण्डारीसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ।
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। Vibrant, पुतली सड़क काठमाडौं।
2: काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर गमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
9: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
8: हाम्रा सेवाहरू
9: ओपिडी सेवा,
8: विशेषज्ञ ओपिडी सेवा,
9: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
9: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
9: योग परामर्श सेवा,
8: क्रियाकल्प सेवा,
9: पूर्व कर्म पञ्चकर्म सेवा,
8: छार सूत्र सेवा,
9: जलौका सेवा,
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
9: प्रयोगशाला सेवा बिहान 8-3 बजेसम्म।
8: विस्तृत जानकारीका लागि
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
10: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। सन् 2015 रूसमा सैन्य ब्यारेकको भवन भत्किँदा दुवै खुट्टा गुमाएका रूसी पूर्व सैनिक रोस्तम नवियेवले दुई हातको बलमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको छ। उहाँ हातैले टेकेर सगरमाथाको चुचुरोमा पुग्ने पहिलो आरोही हुनुहुन्छ। रुस्तमले आफ्नो 34 औं जन्मदिनको अवसर पारेर सगरमाथा आरोहण शुरू गर्नुभएको थियो। उहाँले करिब एक साताको कड़ा मेहनतपछि सफलता पाउनु भएको हो। सामान्य आरोहीका लागि सगरमाथा आरोहण यात्रा 3-4 दिनको हुने गर्छ। कम्बर मुनिको भाग नभएका उहाँले गएको बुधबार बिहान सगरमाथा आरोहण गर्नुभएको हो। खुम्बु आइस फल जस्तो खतरनाक खण्डमा जडान गरिएको मेटलको भर्याङ हातको बलले पार गर्दै गरेको रुस्लमको भिडियो भाइरल भइरहेको छ। उहाँको सफलतालाई विश्वको मीडियाले स्पेस दिइरहेको छ। रोल्पाका पूर्व गोर्खा सैनिक हरि बुढा मगरले जेठ 2080 कृत्रिम खुट्टा प्रोस्थेटिकको सहायताले डबल एम्प्युटी एबोबनी विधामा सगरमाथा आरोहणको रेकर्ड बनाउनु भएको थियो। बुढा मगरले सन् 2010 अफगानिस्तानको लड़ाईमा घुडामुनि दुवै खुट्टा गुमाउनु भएको थियो। हातैले टेकेर सर्वोच्च चुलीमा शीर्षकको खबर कान्तिपुरमा छ।
2: अब विदेशको खबर। कंगोको पूर्वी भागमा इबोला भाइरसको प्रकोप बढ़दै गएर संक्रमितको संख्या झण्डै 1000 नजिक पुगेको छ। संक्रमितको संख्या झण्डै 1000 नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीयको विरोध र आक्रमणको कारण प्रभावित भइरहेका समाचार संस्था एपीले जनाएको छ। स्वयंसेवी स्वास्थ्यकर्मीले जनचेतना फैलाउने क्रममा स्थानीय बासिन्दाबाट ढुंगा हान्ने, गाली गलौज गर्ने जस्ता व्यवहारको सामना गरिरहनु परेको छ। कतिपय मानिसहरू रोगप्रति शंका व्यक्त गर्दै स्वास्थ्यकर्मीमाथि अविश्वास देखाइरहेका छन्। स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि आक्रमण र तोड़फोड़का घटना भएका छन्। विज्ञका अनुसार स्थानीय समुदायमा डर, भ्रम र अविश्वास बढ़ेकोले रोग नियन्त्रण कठिन बनेको छ। साथै सुरक्षा चुनौती र मानवीय द्वन्द्वले पनि स्वास्थ्य अभियानलाई असर पारिरहेको छ। यो रोगको प्रभावकारी खोप नभएको र उपचार समेत सीमित रहेको छ। जोखिमका बावजूद पनि संक्रमण रोकथाम र जनचेतना फैलाउने प्रयास भइरहेको खबरमा उल्लेख छ।
3: अब खेल खबर। साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी आईपीएल क्रिकेटको फाइनलमा पुगेको छ। हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई 92 रनले हराउँदै आरसीबी फाइनलमा पुगेको हो। धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 254 रन बनाएको थियो। आरसीबीका कप्तान रजत पाटीदारले अभिजित 93 रन बनाए। विराट कोहली र कृणाल पाण्ड्याले समान 43 रन बनाए। आरसीबीले दिएको 255 रनको लक्ष्य पछ्याएको गुजरात 19 ओभर 3 बलमा 162 रनमा अल आउट भयो। पराजित गुजरातले फाइनल पुग्न अब सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बीचको इलिमिनेटर विजेतासँग खेल्नेछ। गएको वर्ष पंजाबलाई हराउँदै आरसीबीले उपाधि जितेको थियो। आईपीएल क्रिकेटको इलिमिनेटरमा आज बेलुका 7:45 सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले खेल्दैछन्।
2: अब केही खबर संक्षेपमा। मध्य प्रदेश सरकारद्वारा छात्र शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले साइकल वितरण गर्ने कार्यक्रम अहिले अल्पत्र अवस्थामा छ। छात्राको शिक्षामा सुधार गर्ने उद्देश्यले शुरू गरिएको मुख्यमन्त्री बेटी पढ़ाओ बेटी बचाओ अभियान अन्तर्गतको छात्राले पाउने साइकल गोदाममा थन्किएको हो। यो कार्यक्रम मध्य प्रदेशको तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा शुरू गरिएको थियो। 2075 माघ 1 गतेदेखि लागू गरिएको योजना अन्तर्गत सामुदायिक विद्यालयको कक्षा 8 अध्ययनरत छात्र लाई साइकल वितरण गर्ने लक्ष्य राखिएको थियो। छोरीले पाउने सुविधा गोदाममा थन्कियो शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
3: सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशको नेपाली दूतावास वा कूटनीतिक नियोगमा उपस्थित भए अनलाइन मार्फत बयान र बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीश द्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको तीव्र विकास र समाजको आवश्यकता अनुसार अदालत पनि गतिशील हुनुपर्ने ठहर गरेको हो। प्रविधिको बढ़दो प्रयोगले भौगोलिक सिमानालाई संकुचित गरिरहेको अवस्थामा यसलाई निषेध गर्नुभन्दा नियमित गरी न्याय सम्पादनमा सहजता ल्याउनुपर्ने सर्वोच्चको व्याख्या छ। आदेशसँगै अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका लाखौं नेपालीहरूलाई भौतिक रूपमा अदालत उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई ठूलो राहत पुग्नेछ।
2: रोपाईका लागि किसानले वर्षौंदेखि मल बिउ र सिंचाईको शास्ति बेहोर्नु परेको गुनासो गर्दै आएका छन्। असारमा रोपाईका लागि जेठ पहिलो वा दोस्रो हप्ताभित्र बिउ राखिसक्नुपर्छ, तर जति बेला खेतबारीमा मल चाहिन्छ त्यति बेला सरकारी गोदाम र स्थानीय बजार रित्ता हुने गरेको किसानको गुनासो रहेको खबर कान्तिपुर दैनिकले छ। छापेको छ। यसैबीच गोर्खापत्र दैनिकले पाण्डु सैनमा रूपाई पर्व शीर्षकको खबर लेखेको छ। दुर्गम बाजुरा जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको बुढ़ीनन्दा नगरपालिका 10 पाण्डु सैनमा हिजो बिहानैदेखि ठूलो चाड़पर्व जस्तो माहौल बन्यो। पाण्डु सैनमा रूपाई रमिता पुस्तौंदेखि जेठ 12 गते हुँदै आएको छ। रूपाईलाई विगतमा झै यसपटक पनि चाड़पर्व मनाए जस्तै गरेर निरन्तरता दिइएको हो।
3: नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तर्राष्ट्रिय निगरानी सूची ग्रे लिस्टबाट हटाउन दबाव बढ़ेपछि सरकारले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणका मुद्दाको फैसला कार्यान्वयनमा सक्रियता देखाउन थालेको छ। कसुरजन्य सम्पत्तिको व्यवस्थापनका लागि 5 वर्ष अघि गृह मन्त्रालय अन्तर्गत स्थापना गरिएको विभागले अब फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै सम्बन्धित मुद्दाको विस्तृत अध्ययन शुरू गरेको छ। नरुचेको गाँस नबज्ने मुरली
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: 8 मन्त्रालय र 2 निकायबाट झण्डै 21 अर्ब बराबरको बजेट सरेन्डर। सामाजिक उत्तरदायित्वको रकम खोज्न खोज्दै सरकार, निजी क्षेत्र अन्यलमा।
2: हप्तामा 2 दिन हुने विदाले सेवाग्राही समस्यामा पुनर्विचार गर्न सदनबाटै माग। धेरै सार्वजनिक विदा हुने हुँदा थप विदा अव्यवहारिक भएको विज्ञको भनाई।
3: गर्मी कम वा बढ़ी महसुस हुनुमा तापक्रमसँगै सापेक्षिक आर्द्रताको पनि भूमिका। मनसूनमा बढ़ने गर्मीमा आर्द्रतालाई समेत ख्याल गरेर योजना बनाउन विज्ञको आग्रह।
2: कंगोमा इबोला संक्रमितको संख्या झण्डै 1000 नजिक। स्वास्थ्य केन्द्र र उपचार शिविरमाथि स्थानीयद्वारा आक्रमण र तोड़फोड़।
3: र साबिक विजेता आरसीबी आईपीएल क्रिकेटको फाइनलमा।
2: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन श्रम संस्कृति पार्टीले कार्यक्रममा पार्टीका अध्यक्षको फोटो अनिवार्य राख्न दिएको निर्देशनसँग सम्बन्धित छ। यहाँ पार्टीका अध्यक्ष हर्क साम्पाङ राई जस्ता देखिने व्यक्ति छन्। एउटा कार्यक्रम चलिरहेको छ। कार्यक्रम वरपर जताततै अध्यक्ष राईको फोटो ब्यानरले सजाइएको छ। उनकै अगाडि एकजनाले फोटोसहितको ब्यानर समातेका छन्। कार्यक्रम चलिरहेको भीड़बाट आवाज आइरहेको छ। त्यो भीड़को आवाज सुनेपछि फोटोसहितको ब्यानर समातेका कार्यकर्ताले अध्यक्षतर्फ हेर्दै भन्दैछन्, कहाँको श्रम गर हुनुनी, शरम गर पो भन्या रहेछन्, यही फोटोले हान्दिम अध्यक्षज्यू। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। गर्मीबाट बच्न प्रशस्त पानी पिउने गरौं।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउनलाई छ। कति झन्झट भएको, कला बोलाउने होला।
3: ए दाइ ढुकाउनुहोस्, यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
4: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
2: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
3: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु।
2: प्रोप्राइटर नोने थारू।
4: सम्पर्क नम्बर 98144750 र 98371393।
5: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
6: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
7: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गतेदेखि, छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजेदेखि, कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि।
8: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
2: सुन्नुहोस् त, 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
5: सम्पर्क +2 कार्यक्रम प्रमुख राजकुमार अर्याल। सम्पर्क नम्बर 076550122 र 98570050213।
2: सिद्धार्थ क्याम्पस, बारगङ्गा, बुङ्सी, कपिलवस्तु।
9: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
10: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
11: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
12: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
10: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
12: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
11: सुन्नुहोस् त,
10: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
13: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
12: अनुरोध
14: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृङ्गी घाट सामुदायिक वन उपभोक्ता समूह, बुम्ची, कपिलवस्तु। सम्पर्क नम्बर 98570052001।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु स्मृति बस्याल। तपाईँ यो खबर एफएम ब्याण्डको 89.2 समयकासँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट लुम्बिनीमा नीति तथा कार्यक्रममाथि प्रदेश सभामा हिजोदेखि छलफल शुरू। थारू समुदायको परम्परा संरक्षण सम्बन्धी विधेयक पेश। अर्को बैठक आज दिउँसो 1 बजे बस्ने तय। विपद व्यवस्थापनमा 3 तहकै सरकार जिम्मेवार हुनुपर्ने सचिव अर्यालको भनाई। जोखिमको पहिचान तथा समावेशी योजना निर्माणमा सक्रिय हुन आग्रह। रोगजन्य संक्रमणबाट बच्न मासु व्यवसायीहरूलाई सरसफाईमा विशेष ध्यान दिन नगर उपप्रमुख चौधरीको आग्रह। मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड। जबरजस्ती करडी मुद्दामा पूर्व पक्षका लागि कारागार चलान गरिएका फरार प्रतिवादी पक्राउ। प्रहरीद्वारा भन्सार छलीका अवैध कस्मेटिक सामान बरामद। र कपिलवस्तुमा बस दुर्घटना, 2 को अवस्था गम्भीर। घटनाबारे थप अनुसन्धान जारी। अर्घखाँचीमा च्याउ खाँदा 1 को मृत्यु।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 चिप्रा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएस 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण।
1: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने।
2: स्वच्छ, शान्त, मनोरम, शैक्षिक वातावरण अनुकूल रहेको।
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने।
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग।
1: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास।
3: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु। फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570055057।
0: अब समाचार विस्तारमा। लुम्बिनी प्रदेश सभाको 8 अधिवेशन अन्तर्गत हिजो बसेको 7 बैठकमा आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रममाथि औपचारिक छलफल शुरू भएको छ। प्रदेश प्रमुखबाट प्रस्तुत नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव सर्वसम्मतले पारित भएपछि सभाले छलफल प्रक्रिया अगाडि बढ़ाएको हो। बैठकमा लुम्बिनी प्रदेश सभा नियमावली 2079 नियम 39 उपनियम 1 बमोजिम मुख्यमन्त्री चेतनारायण आचार्यले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नुभएको थियो। त्यसपछि दलीय प्रतिनिधित्वका आधारमा प्रदेशसभा सदस्यहरूले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न शुरू गरेका हुन्। छलफलमा प्रदेशसभा सदस्य अर्जुन कुमार केसी, नीलम पासवान, भण्डारीलाल अहिर, भगवती अधिकारी, मीना कुमारी श्रेष्ठ तथा विष्णु प्रसाद पन्थीले भाग लिनुभयो। उहाँहरूले प्रदेश सरकारको नीति तथा कार्यक्रमका विभिन्न पक्ष, विकास प्राथमिकता, कृषि, पर्यटन, सुशासन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारसँग सम्बन्धित विषयमा धारणा राख्नुभएको थियो। बैठकमा नीति तथा कार्यक्रममाथि कुनै संशोधन प्रस्ताव दर्ता नभएको जानकारी सभामुख तुलाराम घरती मगरले जानकारी गराउनु भएको थियो। प्रदेश सभाले नीति तथा कार्यक्रममाथिको छलफललाई आगामी बैठकमा निरन्तरता दिने निर्णय गरेको छ। यसैबीच बैठकमा थारू समुदायका प्रथा जनित परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 पनि पेश गरिएको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल सिन्हाले उक्त विधेयक सभा समक्ष प्रस्तुत गर्नुभएको हो। प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथा जनित कविलागर संरचना संगठन चालचलन रीतिरिवाज संस्कृति सम्पदा मटवा बढ़घर तथा भलमनसा जस्ता परम्परागत अभ्यासको संरक्षण अभिलेखीकरण प्रवर्धन र पुस्तान्तरणका लागि कानूनी व्यवस्था आवश्यक रहेको भन्दै विधेयक ल्याइएको जनाइएको छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा थारू समुदायको जनसंख्या 18,07,124 अर्थात कुल जनसंख्याको 6.2% रहेको छ। लुम्बिनी प्रदेशमा मात्रै थारू समुदायको जनसंख्या 7,32,69 अर्थात 14.3% रहेको तथ्याङ्क छ। दाङ बाँके ब्रदिया कपिलवस्तु रूपन्देही र नवलप्रासी जिल्लामा थारू समुदायको उल्लेख्य बसोबास रहेको छ। बैठकको प्रारम्भमा समसामयिक विषयमा शून्य समयमा विभिन्न 11 प्रदेशसभा सदस्यहरूले आफ्ना धारणा राख्नु भएको थियो। प्रदेशसभाको अर्को बैठक आज दिउँसो 1 बजे बस्ने तय गरिएको छ।

0: लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव सुशीला अर्यालले राज्यको विभेदमा परेका वर्ग तथा समुदायहरू विपदको उच्च जोखिममा रहने गरेको बताउनु भएको छ। शहरी विपद तथा भूकम्पीय जोखिम पूर्व तयारी परियोजना सुपर 11 अन्तर्गत सोमबार दाङको राप्ती गाउँपालिका एक भालुबाङमा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैंगिक समानता अपाङ्गता तथा सामाजिक समावेशीकरण रणनीतिक कार्ययोजना स्थानीयकरण कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सचिव अर्यालले विपदले कुनै जात वर्ग वा समुदायलाई विभेद नगरे पनि राज्य संरचनामा रहेको असमानता र विभेदका कारण कमजोर समुदाय बढ़ी प्रभावित हुने गरेको बताउनु भएको छ। उहाँले निम्न आय भएका परिवार, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अल्पसंख्यक समुदाय विपदको समयमा सबैभन्दा बढ़ी समस्यामा पर्ने गरेको उल्लेख गर्नुभएको छ। सचिव अर्यालले विपद जोखिम न्यूनीकरण र व्यवस्थापनलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताउँदै तीनै तहका सरकारले संवेदनशील र समावेशी ढंगले काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले विपद व्यवस्थापनका नीति तथा कार्यक्रम तयार गर्दा लैंगिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। कार्यक्रममा बोल्दै उहाँले विपद पूर्व तयारी, उद्धार, राहत वितरण तथा पुनः स्थापनाका सम्पूर्ण चरणमा समान पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता औलाउनु भएको थियो। उहाँले स्थानीय तहलाई समुदाय स्तरमै जनचेतना अभिवृद्धि, जोखिम पहिचान तथा समावेशी योजना निर्माणमा सक्रिय हुन आग्रह समेत गर्नुभयो। कार्यशाला गोष्ठीमा स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, महिला तथा अपाङ्गता क्षेत्रमा कार्यरत संघ संस्थाका प्रतिनिधि, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय, पत्रकार लगायत सरकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले विपद व्यवस्थापनलाई समावेशी बनाउन स्थानीय तहमा व्यवहारिक योजना आवश्यक रहेको सुझाव दिएका थिए। बाणगंगा नगरपालिकाकी नगर उपप्रमुख रीता कुमारी चौधरीले उपभोक्तालाई गुणस्तरीय मासु वितरण गर्न सके व्यवसाय समेत फस्टाउने बताउनु भएको छ। हिजो बाणगंगा नगरपालिकाको पशु सेवा शाखाद्वारा आयोजित जुनेटिक रोग लगायत अन्य रोग सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले रोगजन्य संक्रमणबाट बच्न मासु व्यवसायीहरूलाई सरसफाईमा विशेष ध्यान दिन आग्रह गर्नुभयो। उहाँले अनुगमनका क्रममा नगरभित्र गुणस्तरीय मासु बिक्री वितरण नभएको भेटिएकाले यस्ता कार्यक्रम मार्फत व्यवसायीहरूलाई सचेत गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
1: त्यो सरकारको मापदण्ड अनुसार नै यहाँहरूले त्यो नियमलाई फलो गरेर चाहिँ अगाडि बढ्नुभयो भने यहाँहरूको स्वास्थ्य पनि राम्रो, यहाँहरूको बिजनेस पनि राम्रो, व्यापार पनि राम्रो, आयात पनि राम्रो र यो समाज पनि राम्रो हुनको लागि चाहिँ यस्ता कुराहरू चाहिँ एकदमै महत्वपूर्ण हुन्छन्। साना साना कुराले पनि यहाँहरूलाई धेरै चाहिँ असर पनि गरिराखेको हुन्छ, बेफाइदा पनि गरिराखेको हुन्छ, फाइदा पनि गरिराखेको हुन्छ। त्यसकारण फाइदा हुने कुरालाई ध्यान दिएर चाहिँ हामी अगाडि बढ्नुपर्छ जस्तो लाग्छ।
0: गंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लेस बहादुर केसीले मासु मानव स्वास्थ्यसँग प्रत्यक्ष जोड़िएको विषय भएकाले उपभोक्तालाई गुणस्तरीय मासु वितरण गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो। उहाँले कतिपय रोग पशुबाट मानिसमा र मानिसबाट पशुमा समेत सर्न सक्ने भएकाले सबै व्यवसायी सचेत हुन आवश्यक रहेको बताउनुभयो।
2: मासु पसल अथवा फेरि विभिन्न कुनै पस्त हुनुपर्ने भन्यो भने मापदण्ड पुगेको हुन्छ होइन, त्यो अनुसारको हामी धेरै चाहिँ भेटाएका छैनौँ। केही केही चाहिँ भेटियो तर चाहिँ न्यून मात्रामा भेटियो हामी हेरेका मध्ये पनि। त्यस कारण यहाँको पक्कै मापदण्डभित्र छ भन्ने हामी ठानेका छौँ अहिलेसम्म होइन। पछि जाउँ यहाँ प्रस्तुत गर्नुहुनेछ मापदण्ड के हुनुपर्ने, क्षेत्रफल के हुनुपर्ने, सरसफाई कस्तो हुनुपर्ने, फेरि चाहिँ कसरी गर्नुपर्ने, विभिन्न कुरा यहाँ त्यो हेरेपछि यहाँबाट थाहा हुन्छ कि मेरो मासु पसलको अवस्था के छ भन्ने।
0: प्रमुख ध्रुवराज गेवालीले स्वागत मन्तव्य राख्दै मासु व्यवसायीहरूले मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो।
3: यो मासुका 2055 अनुसार ग्यारेजमा उसले भएको छ यो चाहिँ रोग भनेको पशुबाट मान्छेमा छ अरे मान्छे भएर पशुमा छ रोगहरूको बारेमा जानकारी भयो भने सतर्कता हामीले हाम्रा मान्छेमा लागेका रोगहरूको लागेको बेलामा पशुसित संसर्ग आउन नहुने र पशुलाई रोग लागेको बेलामा मान्छेको संसर्गमा हुन नहुने।
0: कार्यक्रममा पशु चिकित्सकद्वय डाक्टर यमलाल पोखरेल र डाक्टर जगदीश रिजालले मासु पसल सञ्चालन तथा सुधारका लागि आवश्यक मापदण्ड बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा स्वास्थ्य शाखाका अधिकृत भक्तिराम पाण्डे, सामुदायिक रेडियो तथा टेलिभिजन बुद्धावासका समाचार प्रमुख दीपिका सुरार, बाढगंगा माध्यमिक विद्यालयका शिक्षक माधव घिमिरे लगायतको आतिथ्यता रहेको थियो। पशु सेवा प्राविधिक खुमानन्द पोखरेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा बाढगंगाका मासु व्यवसायीहरूको सहभागिता रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी बाढगंगाको प्रथम नगर अधिवेशनबाट बुद्धिसागर बेरवासे सभापतिमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ। सोमबार बाढगंगामा सम्पन्न अधिवेशनले बेलवासेको नेतृत्वमा 15 सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो। नवगठित कार्य समितिको उपसभापतिमा कृष्ण प्युठानी, सचिवमा बेदुराम पोखरेल तथा सहसचिवमा दिल्लीराज अर्याल चयन हुनेहरूको सहभागिता रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी बाढगंगाको प्रथम नगर अधिवेशनबाट बुद्धिसागर बेरवासे सभापतिमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ। सोमबार बाढगंगामा सम्पन्न अधिवेशनले

0: त्यसै गरी सदस्यहरूमा खुम्कला घिमिरे, मीना नेपाली, विमला राणा कुंवर, जुना भट्टराई पन्थी, निर्मला आचार्य, माया थापा, राजेन्द्र थारू, लालमणि बेलवासे, चन्द्रबहादुर कुंवर र धीरेन्द्र बेलवासे सर्वसम्मत निर्वाचित हुनुभएको छ। अधिवेशनलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य मोहनलाल आचार्यले रासोपा जनताको आशा र अपेक्षाको केन्द्र बन्दै गएको बताउनुभयो। उहाँले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको राजनीतिक आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि रासोपाले वैकल्पिक राजनैतिक शक्तिका रूपमा भूमिका खेलिरहेको धारणा राख्नुभयो।
1: कृषिमा मात्रै पनि हामीले धेरै काम गर्न सक्यो भने कविलो वस्तुको युवाहरू अब फेरि वैदेशिक रोजगारमा जान बाध्य हुँदैन। हामी यही कायापलट गर्न सक्ने गरी लुम्बिनी प्रदेशलाई खाद्यान्न पुर्याउन सक्ने गरी काम गर्न सक्छौँ। त्यसको निम्ति एउटा कृषि क्याम्पस स्थापना गर्ने विषय र त्यस पछाडि चाहिँ खाद्यान्न यही उत्पादन गर्ने विषय अघि मन्जु मान्यजीले भन्नुभयो जुन 100 रुपियाँको भन्सारको जुन विषय थियो त्यसले किसानहरूलाई माथि उठाउनको निम्ति उकास्नको निम्ति नै हाम्रो सरकारले त्यो काम गरेको हो, यहाँले बुझ्न जरुरी छ।
0: त्यसै गरी सांसद मन्जु भूषालले पुराना राजनीतिक अभ्यासप्रति जनता निराश बन्दै गएकाले नयाँ सोच र व्यवहार सहित रासोपाप्रति जनआकर्षण बढ़ेको बताउनुभयो। उहाँले संगठन विस्तारसँगै जनताको समस्यालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड़ दिनुभयो। नवनिर्वाचित सभापति बुद्धिसागर बेलवासीले बारगंगामा पार्टी संगठनलाई थप मजबूत बनाउँदै जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा पार्टीका केन्द्रीय तहदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। यसैबीच रासोपा कपिलवस्तु जिल्ला सभापति शिवकुमार सुवेदीले जिल्लाका 10 पालिकामा नगर तथा गाउँ अधिवेशनलाई निरन्तरता दिएको जानकारी दिनुभयो। उहाँका अनुसार कपिलवस्तु नगरपालिकामा जेठ 10 गते र बाढगंगामा 11 गते अधिवेशन सम्पन्न भइसकेको छ। त्यसै गरी विजयनगर र यशोधारा गाउँपालिकामा 13 गते, बुद्धभूमि नगरपालिकामा 14 गते, मायादेवी र सुदोदन गाउँपालिकामा 15 गते, शिवराज नगरपालिकामा 16 तथा कृष्णनगर र महाराजगंज नगरपालिकामा 17 गते अधिवेशन हुने कार्य कार्यक्रम तय गरिएको छ। कपिलवस्तुमा जबरजस्ती करडी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तु नगरपालिका 6 बरगरदवाका 32 वर्षीय हरिचन्द्र बढ़ाईलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार जबरजस्ती करडी मुद्दामा पूर्व पक्षका लागि कारागार चलान गरिएका बबई जेनजी आन्दोलनका क्रममा भदौ 25 गते कपिलवस्तु कारागारबाट फरार भएका थिए। फरार अभिव्यक्तिको खोज तलासका क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा इलाका प्रहरी कार्यालय पकड़ीबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा मायादेवी गाउँपालिका 4 चाकर चौडा बजार क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा सोमबार पक्राउ गरेको हो। पक्राउ परेका बढ़ाईलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी कपिलवस्तु जिल्ला अदालत पेश गरिएको तथा त्यसपछि कारागार कार्यालय कपिलवस्तु पठाइएको प्रहरी नायब परीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभएको छ। कपिलवस्तुमा भन्सार छलीका अवैध कस्मेटिक सामान बरामद गरिएको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले महाराजगंज नगरपालिका 2 गैरहवामा विभिन्न किसिमका कस्मेटिक सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले महाराजगंज नगरपालिका 2 गैडाहावा क्षेत्रमा चेक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न सामान बरामद गरेको जनाएको छ। बरामद गरिएका सामानमा चूरा, सेभिङ क्रीम, नेल कट र पर्स तथा लाइट लगायतका सामग्री रहेका छन्। प्रहरीले बरामद सामानको अनुमानित मूल्य 1,25,300 रूपियाँ रहेको जनाएको छ। प्रहरी टोलीलाई देखेपछि सामान ल्याउनेहरू सामान सोही स्थानमा छोडेर फरार भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब परीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभएको छ। जिल्लाको महाराजगंज नगरपालिका चार बरैपुर स्थित तौलीहवा बहादुरगंज हुलाकी सड़क खण्डमा हिजो बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 38 जना घाइते भएका छन्। काठमाण्डुबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001 12 66 नम्बरको बस बिहान करिब 3:55 बजे अनियन्त्रित भई सड़क

0: मा पल्टिएको हो। दुर्घटनापछि घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल कपिलवस्तुमा उपचार गरिएको र थप उपचारका लागि भैरहवा रिफर गरिएको प्रहरीले जनाएको छ। घाइते मध्ये दुईजनाको अवस्था गम्भीर, 19 जनाको मध्यम र 17 जनाको अवस्था सामान्य रहेको छ। बस चालक सुर्खेतका 30 वर्षीय डिली प्रसाद दाहाल, सहचालक राजन बुढा लगायत यात्रुहरू घाइते हुनुभएको छ। गम्भीर घाइतेहरूमा बर्दियाकी 45 वर्षीय पवित्र देवकोटा, सुर्खेतका 30 वर्षीय प्रकाश पिक रहनुभएको छ। प्रहरीका अनुसार 12 जना घाइतेहरूलाई प्रहरीको गाड़ी मार्फत र अन्य एम्बुलेन्स मार्फत अस्पताल पुर्याइएको थियो। पछि सबै घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अर्घाखाँचीको सिद्धगंगा नगरपालिका 13 जौबारी निवासी मनकला भूषालको जंगली च्याउ खाँदा ज्यान गएको छ। जंगली च्याउ खाएपछि निरन्तर बान्ता भएर उहाँको ज्यान गएको हो। जंगली च्याउ खाएपछि बान्ता भयो अस्पतालको लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकृत झलक शर्माले जानकारी दिनुभयो। उपचारको क्रममा अस्पतालमा उहाँको मृत्यु भएको शर्माले जानकारी दिनुभयो। बुटवलको थोक बजारमा बिक्रीका लागि राखिएको काँक्रोमा अत्याधिक मात्रामा विषादी प्रयोग गरेको भेटिएको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलले थोक बजार केन्द्रमा हिजो बिहान हरियो तरकारी तथा फलफूलको नमूना परीक्षण गर्दा 500 किलो काँक्रोमा अत्याधिक मात्रामा विषादी भेटिएपछि नष्ट गरिएको छ। चितवनबाट बुटवल कृषि उपज थोक बजारमा बिक्रीका लागि ल्याइएको काँक्रोमा अर्गानो फस्फेट समूहको विषादीको मात्रा 47.71% भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ बुटवलका नायब प्राविधिक सहायक राजीव भण्डारीले जानकारी दिनुभयो। यिनै खबरसँगै हामी बिहान 6:35 बजेको बुद्ध खबरको अन्त्यमा छौं। तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। लुम्बिनीमा नीति तथा कार्यक्रममाथि प्रदेश सभामा हिजोदेखि छलफल शुरू। थारू समुदायको परम्परा संरक्षण सम्बन्धी विधेयक पेश, अर्को बैठक आज दिउँसो 1 बजे बस्ने तय। विपद व्यवस्थापनमा 3 तहकै सरकार जिम्मेवार हुनुपर्ने सचिव अर्यालको भनाई। जोखिमको पहिचान तथा समावेश योजना निर्माणमा सक्रिय हुन आग्रह। रोगजन्य संक्रमणबाट बस्न मासु व्यवसायीहरूलाई सरसफाईमा विशेष ध्यान दिन नगर उपप्रमुख चौधरीको आग्रह। मापदण्ड अनुसार व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड। जबरजस्ती करडी मुद्दामा पूर्वपक्षका लागि कारागार चलान गरिएका फरार प्रतिवादी पक्राउ। प्रहरीद्वारा भन्सारछलीका अवैध कस्मेटिक सामान बरामद। र कपिलवस्तुमा बस दुर्घटना, दुईको अवस्था गम्भीर, घटनाबारे थप अनुसन्धान जारी। अर्घाखाँचीमा च्याउ खाँदा एकको मृत्यु। अवस्था एफएम ब्यान्डको 99 बिन्दु समयकासँगै वेबसाइट www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकै साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। गर्मीको समयमा आफ्नो स्वास्थ्यको ख्याल गरौ, प्रशस्त पानी पिउ भन्दै प्राविधिकमा साथ दिने सुभाषलाई धन्यवाद दिँदै स्मृति बिदा हुन्छु। नमस्कार।
1: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ। पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं। स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
2: युनाइटेड अस्पताल बारदिंगा सात ठाकुरापुर कपिल वस्तुमा बिरामीहरुका लागि थप नयाँ सुविधाहरु
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
2: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घटीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू पाठे गोर्खाले चिरेर बच्चा निकाल्ने नर्मल डेलिभरी सेवा एपेन्डिसाइटिस हाइड्रोसेल हर्निया पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा
3: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
2: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
1: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन् पानीका मुहान जोगाऊ प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं वनमा रैथाने बिरुवाहरू रोपौं तिनको संरक्षण गरौं अग्नि रेखा बनाऊ डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं यसबाट जोगिन्छ वन संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं डढेलो रोकौं भविष्य बचाऊ लुथरन वर्ल्ड रिलीफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश

0: हेलो
1: हजुर हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पटक बैग अफ द ईयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री
1: के भयो किन कराएको यस्तो
2: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
3: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र हो नि इन्सिलमा अब मात्र 799 सबै अनलिमिटेड
4: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एन्सेल एप मगाइ लिनुहोस् एन्सेल नेपालकै लागि
5: हरेक वर्ष दोहोरिने डढेलो वनको मात्र होइन हाम्रो भविष्यकै संकट हो यसको समाधान छ प्रकृतिमा आधारित उपायमा मिचहा प्रजाति नियन्त्रण गरौं स्थानीय र लोपोन्मुख बिरुवा जोगाऊ र हुर्काऊ अग्नि रेखा बनाऊ एकीकृत जलाधार व्यवस्थापनमा जोड़ दिऊ आगो प्रतिरोधी कृषि वन अपनाऊ चरिचरणको दिगो व्यवस्थापन गरौं जब वन सुरक्षित हुन्छ तब मात्र हाम्रा गाउँ बस्ती सुरक्षित हुन्छन् डढेलो होइन दिगो संरक्षण रोजौ लुथरन वर्ल्ड रिलीफ नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश
6: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज

0: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो।
1: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा एघारमा व्यवस्थापन शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने, दक्ष अनुभवी शिक्षकद्वारा मनोपरामर्श विधि अपनाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने,
0: टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था,
1: लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था, कमजोर विद्यार्थीहरूका लागि फिडब्याक तथा अतिरिक्त कक्षाको व्यवस्था, सुविधा सम्पन्न भौतिक पूर्वाधार, जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था।
2: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि, कक्षा सञ्चालन जेठ 18 गतेदेखि।
1: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य, बारगंगा मावि, बारगंगा लौगाई कपिल वस्तु, फोन 076411118, 98575579, 98575259 र 98472848।
3: हार्दिक बधाई तथा शुभकामना।
4: हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिलवस्तुका 3 विद्यार्थीले 4 जीपीए ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ।
5: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 जीपीए सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामनासँगै हार्दिक बधाई ज्ञापन गर्दछौ।
3: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिल वस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिल वस्तु परिवार।
6: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 चिप्रा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएस 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
7: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
6: महेन्द्र राजमार्गसँग जोडिएको सुगम र पार्क पर्ने,
7: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
6: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
7: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
6: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
8: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
6: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570055057।
9: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
10: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
9: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
10: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
9: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
10: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
9: सचेत बनाऊ।
10: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: Gentlemen, may I have your attention, please? 3, 2, 1. 89.6 Christian Love Station Radio.
12: बुद्ध आवाज.

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
8: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिलवस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाणगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
9: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बीमा लेखको प्रतिलिपि, बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद, बीमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
7: थप जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-413-52-747, 98-470-52-954, 98-74-84-700 र 98-470-83-400। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिलवस्तु।
10: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
11: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
7: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
11: सम्पर्क पाल्पा भैरव मेडिकल श्रवण पथ बुटवल साझा हस्पिटलको अगाडि।
7: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98578710।

0: जुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौ। पानीका स्रोतलाई व्यवस्थित गरौ। समुदायसँग सहकार्य गरौ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सुन्नु न
1: भन न भन
0: चाडबाडहरू पनि नजिकै छ व्यापारीमा जाँदा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
1: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
0: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
1: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गरगहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नि
0: तौलिहवा रोड पश्चिम पट्टि एन्सेल टावर भएको ठाउँमा
2: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गरगहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गरगहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एन्सेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर मोबाइल 98215 90095 98575 र 98174 52311
3: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
4: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बर्ट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
3: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
5: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन गाडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
4: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 98571713 संचालक गिरिराज घडे
6: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सरेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
7: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
8: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरु राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
7: 24 घण्टा सेवा उपलब्ध छ
8: नभुल्नु होला
9: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिल वस्तु फोन 076550200 मोबाइल 98575 55138
10: रोक
11: के भयो किन कराएको यस्तो
10: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
12: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
10: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
13: अझै यो सुपर भ्यालु प्याक एस्पेक्ट 1-3 ह्यास डायल गरी वा एनसेल एप मगाइ लिनुहोस् एनसेल नेपालकै लागि
14: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
15: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आङ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
14: होइन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
15: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
16: Attention, please. 3, 2, 1. 89.6 Christian Ross Station Radio.
17: Buddha Avaaz.

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 0004

0: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा स्वसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
1: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
0: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
1: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
0: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
1: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
0: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
2: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
0: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
3: सिद्धार्थ क्याम्पसमा कक्षा 11 लागि भर्ना खुल्यो।
4: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ। भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गतेदेखि, छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 36 बजेदेखि, कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि।
5: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
6: सुन्नुहोस् त, 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
7: सम्पर्क प्लस टू कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076550122 र 9857050213।
6: सिद्धार्थ क्याम्पस बारदङ्गा बुङसी कपिलवस्तु।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस्। सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: 105.1 कान्तिर विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज
1: यति बेला रातिको 9 बज्यो।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आउँदो आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा सरकारको सुशासनको मार्गचित्र, चुनावी वाचापत्र लगायतका विषय केन्द्रमा। आज पनि तराई क्षेत्रमा तातो दिन, केही ठाउँमा पानी पर्ने सम्भावना। म्याग्दीको सिरुबारीमा पहिरो खसेपछि बेनी जोमसुम सड़क अवरूद्ध। विदेशबाट पनि बयान र बकपत्र गराउन सकिने सर्वोच्चको ऐतिहासिक आदेश। भौतिक रूपमा उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने। दक्षिण लेबनानमा इजरायलको हवाई आक्रमण, 31 जनाको ज्यान गयो, 40 जना घाइते। र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपालले आज चीनसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारवाला निकायको सुझावलाई समेत समेटेर अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्षको बजेट लेखनलाई अन्तिम चरणमा पुर्याएको छ। संघीय संसदका दुवै सदनमा सांसदहरूले दिएका सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले चुनावमा गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्र लगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन कार्य भइरहेको हो। पर्सि जेठ 15 गते गणतन्त्र दिवसको दिन संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आउँदो आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्नुहुनेछ। नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ 15 गते नै बजेट प्रस्तुत हुँदै आएको छ। पछिल्ला केही दिनदेखि अर्थमन्त्री डाक्टर सोनिम वागले बिहानदेखि मध्यरातसम्म बजेट लेखनलाई अन्तिम रूप दिन लागि परेको उहाँका स्वकीय सचिव नवीन ढुंगानाले जानकारी दिनुभयो। संघीय संसदले सांसदहरूको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमाथिको छलफलका क्रममा दिएका सुझावलाई पनि लिपिबद्ध गरेर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र अर्थ मन्त्रालयलाई विवरण उपलब्ध गराए। अर्थमन्त्री डाक्टर वाग्ले पूर्व अर्थमन्त्रीहरू, अर्थविदहरू, विभिन्न संघ महासंघका प्रतिनिधिसँग पनि बजेटका बारेमा छलफल गरिसक्नु भएको छ। कानूनी सुधार, संस्थागत उत्तरदायित्व, समयसीमा, डिजिटल ट्रैकिंग, प्रत्यक्ष अनुगमन र परिणाम मापनलाई राज्य संचालनको केन्द्रमा राखिएको अर्थमन्त्रीले बताउँदै आउनुभएको छ। झण्डै दुई तिहाई मत प्राप्त सरकारले प्रस्तुत गर्न लागेको बजेटलाई अत्यन्तै महत्वका साथ हेरिएको छ। सिंहदरबारको नवनिर्मित संघीय संसद भवनमा अर्थमन्त्री डाक्टर वाग्ले बजेट प्रस्तुत गर्नुहुनेछ। संघीय संसद सचिवालयका अनुसार बजेट प्रस्तुत गरिने भवनको निर्माण सम्पन्न भएको छ। अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कोशी, मधेस, बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ। हिजो धनगढ़ीमा सबैभन्दा धेरै तापक्रम 40 डिग्री सेल्सियस पुगेको थियो भने भैरहवा र नेपालगंजको तापक्रम पनि 40 डिग्री सेल्सियसको हाराहारी पुगेको थियो। लगातार उकालो लागिरहेको तापक्रमको कारण जनजीवन प्रभावित बनेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भागमा तातो दिन हुने सम्भावना छ। अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको निम्नचापीय क्षेत्रको प्रभाव रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागमा आंशिक बादल लाग्नेछ र तराई भागमा मौसम मुख्यतया सफा नै रहनेछ। मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई र पहाड़ी भागका थोरै ठाउँमा आज दिउँसोपछि पनि हावाहुरीको सम्भावना छ। हिजो पनि केही ठाउँमा हावाहुरी र वर्षा भएको थियो। मुस्ताङ हुँदै चीनको सीमाना कोरला नाका जोड्ने बेनी जोमसोम कोरला सड़क खण्ड अन्तर्गतको म्याग्दी खण्ड आज बिहानैदेखि अवरूद्ध छ। म्याग्दीको रघुगंगा गाउँपालिका दुई माथिल्लो बैसरी सिरुबारीमा पहिरो खसेपछि 76 किलोमिटर दूरीको बेनी जोमसोम सड़कमा गाड़ी चल्न सकेका छैनन्। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङतर्फ र जोमसोमदेखि बेनीतर्फ चल्ने गाड़ी बीच बाटोमै रोकिएका हुन्। स्थानीय बासिन्दाका साथै मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि जाने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन्। जिल्ला प्रहरीकारले म्याग्दी का प्रहरी निरीक्षक सागर तिमिल सिन्हाका अनुसार सड़क विभाग र बेनी जोमसोम कोरला सड़क योजनासँग समन्वय गरेर अवरूद्ध सड़क खुलाउन उपकरण परिचालन गरिएको छ। पानी पर्ने बित्तिकै सिरुवारी क्षेत्रमा पहिरो खस्ने समस्या दोहोरिने गरेको छ। सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइन मार्फत बयान बकपत्र गराउन सकिने ऐतिहासिक आदेश गरेको छ। न्यायाधीश द्वै हरि भुइँयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले सूचना प्रविधिको प्रयोगले भौगोलिक सीमानालाई संकुचित गरिरहेको अवस्थामा न्याय सम्पादनको सहजताका लागि विदेशबाट अनलाइन बयान बकपत्र गर्न सकिने आदेश गरेको हो। अदालतले विदेशमा रहेका नेपालीलाई दूतावास वा कूटनैतिक निकायमा उपस्थित भई नेपालमा चलिरहेको मुद्दामा बयान र बकपत्र गर्न पाउने सुविधा दिनुपर्ने ठहरसहित आदेश गरेको हो। आदेशसँगै अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका लाखौं नेपालीलाई भौतिक रूपमा अदालत उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने भएको छ। सर्वोच्च अदालतले धरौटी वा जमानत बुझाउनु पर्ने भएमा प्रतिवादीले सम्बन्धित दूतावासको खातामा वा नेपाल स्थित कानूनी वारिस मार्फत अदालतमा रकम दाखिला गर्न सक्ने व्यावहारिक विकल्प पनि दिएको छ। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति निकालेर राज्य कोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने गुनासो तथा भ्रम सिर्जना भएकोमा ध्यानाकर्षण भएको जनाएको छ। समितिका अनुसार समस्याग्रस्त घोषित 20 सहकारीका 10,000 रूपियाँ भन्दा कम बचत मागदावी भएका साना बचतकर्ताको बचत फिर्ताको कार्य चरणबद्ध रूपमा भइरहेको छ, तर अहिलेसम्म चक्रिय कोष स्थापना भने भएको छैन। समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट नै सम्बन्धित सहकारीको बचतकर्तालाई बचत रकम फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। मन्त्री परिषदको गएको चैत 13 गतेको बैठकबाट स्वीकृति 100 कार्यसूचीको बुदा नम्बर 99 भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रिय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि 2083 जारी गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
1: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। कास्कीको पोखरा महानगरपालिका 9 पोखरा बस पार्क निर्माणका लागि 2030 सालमा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा बिक्री वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न 3 सदस्यीय समिति गठन गरिएको छ। पोखरा उपत्यका नगर विकास समितिले पूर्व न्यायाधीश शंकर राज बरालको अध्यक्षतामा समिति गठन गरेको हो। समितिमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्य सचिव रहनु भएको छ। बस पार्क निर्माणका लागि अधिग्रहण गरिएको 196 रोपनी जग्गा मध्ये राजमार्ग विस्तारको क्रममा झण्डै 9 रोपनी क्षेत्रफल प्रयोग भएपछि बाँकी रहेको 187 रोपनी जग्गा सम्बन्धी सट्टापट्टा बिक्री वितरण तथा क्षतिपूर्ति प्रक्रियाबारे विभिन्न गुनासा, लिखित उजुरी तथा प्रश्नहरू उठ्दै आएका छन्। विशेष गरी केही व्यक्तिले नपाउनु पर्ने क्षतिपूर्ति प्राप्त गरेको, वितरण प्रक्रियामा असमानता भएको लगायतका विषय सार्वजनिक भएपछि सत्य तथ्य छानबिनका लागि समिति गठन गरिएको नगर विकास समितिका अध्यक्ष तथा पोखरा महानगरका मेयर धनराज आचार्यले बताउनुभयो। उहाँका अनुसार समितिलाई विगत 51 वर्षको अवधिमा विभिन्न चरणमा भएका निर्णय सट्टापट्टा तथा वितरण प्रक्रिया सम्बन्धी कागजातको अध्ययन विश्लेषण र परीक्षण गरी न्यायिक दृष्टिकोणबाट प्रतिवेदन तयार गर्न जिम्मेवारी दिएको छ। समितिलाई प्रतिवेदन पेश गर्न 15 दिनको कार्य समय अवधि तोकिएको छ। यसैगरी महानगरले बस पार्क क्षेत्रभित्र बसोबास गर्दै आएका सुकुम्बासी तथा भूमिहीन परिवारको वास्तविक अवस्था पहिचान गर्न तथा जग्गा व्यवस्थापनको लागि दुई छुट्टा छुट्टै समिति पनि गठन गरेको छ। अब विदेशको खबर। दक्षिण लेबनानका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 31 जनाको ज्यान गएको छ, 40 जना घाइते भएका छन्। इजरायली सेनाले दक्षिण लेबनानका बुर्ज अल सवलमाली, कोथरियात अल रुजु, हबुस, मारका र साला लगायतका शहर तथा गाउँलाई निशाना बनाएर श्रृंखलाबद्ध सैन्य आक्रमण गरेको हो। पछिल्लो हवाई आक्रमणमा दर्जनौं नागरिकको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी बीबीसीले जनाएको छ। गएको मार्च 2 चलिरहेको इजरायल हिजबुल्लाह संघर्षमा अहिलेसम्म 3,000 भन्दा धेरैको संख्यामा नागरिकले ज्यान गुमाएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानी सशस्त्र समूह हिजबुल्लाहलाई धराशायी बनाउन सैन्य आक्रमणको तीव्रता बढ़ाउने घोषणा गर्नुभएको थियो। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले आज चीनसँग खेल्दैछ। मलेसियाको बायोमास ओभलमा खेल नेपाली समयअनुसार पौने 12 शुरू हुनेछ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेसिया छन्। नेपालले समूह चरणको दोस्रो खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगिताको पहिलो दिन हिजो चीनले इण्डोनेसियालाई हराउँदै विजय शुरूआत गरेको छ। नेपालको महिला टोलीले अहिलेसम्म चीनसँग खेलेका 2 टी20 खेलमा जितेको इतिहास छ। छनौट प्रतियोगितामा 6 देश सहभागी छन्। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आउँदो आर्थिक वर्षको बजेट लेखन अन्तिम चरणमा सरकारको सुशासनको मार्गचित्र, चुनावी वाचापत्र लगायतका विषय केन्द्रमा। आज पनि तराई क्षेत्रमा तातो दिन, केही ठाउँमा पानी पर्ने सम्भावना। म्याग्दीको सिरूबारीमा पहिरो खसेपछि बेनी जोमसुम सड़क अवरूद्ध। विदेशबाट पनि बयान र बकपत्र गराउन सकिने सर्वोच्चको ऐतिहासिक आदेश। भौतिक रूपमा उपस्थित हुँदा लाग्ने समय र आर्थिक स्रोतको बचत भई राहत पुग्ने। दक्षिण लेबनानमा इजरायलको हवाई आक्रमण, 31 जनाको ज्यान गयो, 40 जना घाइते। र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपालले आज चीनसँग खेल्दै।
4: अहिले तपाई सुन्दै हुनुहुन्छ शान्ति र विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
5: दादु, एक कप चाय के 30 रुपया कतरा महंगा। आजकल तो कुछ चीज फिर पैसा वसूल नहीं हुई ना।
6: उठ जे भाई, अब एनसेल में पैसा वसूल
5: हो का?
6: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिन लग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती। तब नहीं हुई ते पैसा वसूल, गजब बात है। अब मई फेन पैसा वसूल करें। आज *123# डायल करी या एनसेल ऐप में जाके ई पैक खरीद करी। एनसेल नेपाल के लग।
7: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढे लाग्नु भयो कि क्या हो?
8: हेर न भतिजु, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
9: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
10: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
9: महिनामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाझोपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
10: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श,
9: दैनिक बीएमएस डाक्टर दिनेश थारू द्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरी द्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिङ चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9847764665 र 9824151291।
10: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छाल सूत्र विधि द्वारा पाइल्स, फिस्टुला र फिसलको सफल उपचार गरिन्छ।
11: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि भालु फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253।
12: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
13: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
14: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
15: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
13: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
15: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
14: सुन्नुहोस् त,
13: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
16: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
15: अनुरोध
17: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूह, गुम्ची कपिलवस्तु। सम्पर्क नम्बर 9857252।

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क कृष्णा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कडे।
3: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
6: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको, ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
7: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
6: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
7: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
6: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
7: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
6: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
7: हिस्टो, साइटो, बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
6: फिजियोथेरापी विशेषज्ञ सेवा,
7: आईसीयू, एनआईसीयू, डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
6: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
8: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब, विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।

0: यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
0: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनुप किसान सेनेटरी, बाढगङ्गा 1 मनरेली टोल, बठनपुर, कपिल वस्तु।
0: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 98144950 र 98773193।
3: कता हो काका लहर लहर गर्दै?
4: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट, फोन गर्ला बाबुला भनेर बिहानै दौडेको छु।
5: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
4: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
5: हजुर, हाम्रा सेवाहरू,
4: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर, कपिल वस्तु। प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98446 19125 र 98572500004।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ, सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
8: वन डढेलोका कारणहरू:
9: चुरोट, बिडी तथा सलाईका काँटीहरू ननिभाइ फाल्नु,
8: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
9: वनभोज स्थलमा आगो ननिभाइ छोड्नु,
8: जंगली जनावर भगाउन आगो लगाउनु,
9: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
8: वन डढेलोका असरहरू:
9: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
8: वातावरणीय प्रदूषण,
9: जैविक विविधतामा ह्रास,
8: मानव वन्य जन्तु बीचमा द्वन्द,
9: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
7: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु।
8: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
9: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
7: डढेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
8: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
7: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
9: सुन्नुहोस् त,
8: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
10: वन डढेलो रुकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
11: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
8: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
7: सम्पर्क नम्बर 98473 0223 र 98264 62 296।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऔ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऔ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
1: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह, बाणगंगा 2 नन्दनगर कपिल वस्तु। सम्पर्क नम्बर 98470-83104।
5: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएस 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
6: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
5: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पाइक पर्ने,
6: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
5: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
6: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
5: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
7: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
5: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बाणगंगा 2 पिपरा कपिलवस्तु, फोन 076-550-101, मोबाइल नम्बर 98-470-45-967 र 98-570-55-057।
8: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
9: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
9: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
8: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
12: यति बेला बिहानको 10 बज्यो।
13: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बिमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
14: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बिमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि, पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका 2079 अनुसार कृषि, पशुपन्छी तथा जडीबुटी बिमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20%

0: यसमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाघडंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
1: निवेदनका संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बीमा लेखको प्रतिलिपि, बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद, बीमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
2: थप जानकारीका लागि बाढगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98413-52747, 98470-52954, 98472-84700 र 98470-83400। अनुरोधक बाढगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाढगंगा कपिल वस्तु।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025-30।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, डेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
5: सम्पर्क कृष्णा सप्लाइज, बाढगंगा बैरिया कपिल वस्तु। फोन 076-550-317, मोबाइल 98-571-713। संचालक विराज कणे।
7: डिभिजन वन कार्यालय कपिल वस्तु, गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
8: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: डिभिजन वन कार्यालय कपिल वस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
6: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: घरमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोध राख्दै डिभिजन वन कार्यालय कपिल वस्तु गौतम दत्त चन्द्रौता कपिल वस्तु।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
5: डढेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
6: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
5: अनुरोध
3: अध्यक्ष लेमबहादुर गुरुङ, बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 6 बैदौली। सम्पर्क नम्बर 98472-76-39।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
10: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
9: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यातिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
10: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
9: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
11: कता हो काका लहर लहर गर्दै?
12: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
11: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
12: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
11: हजुर, हाम्रा सेवाहरू,
12: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
13: सुन्नु न,
14: भन न भन,
13: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
14: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
15: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
14: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
15: टौलीहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
14: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहना सँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्षिण कालीकटबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल टौलीहावा रोड पश्चिम पट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर नायरी मोबाइल 98215 90 00 95 98575 56 095 र 98174 52 311
16: किन खोज्नु भएको होला हजुर को पर्नु भयो
17: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
16: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
17: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
16: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
18: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ
19: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
20: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ नेपाल सरकार विज्ञापन बोर्ड
21: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सारेछ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
22: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
23: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
22: 24 घण्टा सेवा उपलब्ध छ
23: नभुल्नुहोला
24: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगन्दा 4 ठाकुरापुर कपिलवस्तु फोन 076-550-200 मोबाइल 98575-100-138
25: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
26: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं
5: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
26: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ
4: सुन्नुहोस् त
26: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
6: वन डडेलो रुकाऊ वन जंगल र जैविक विविधताको संरक्षण गरौँ
0: अनुरोधक
1: अध्यक्ष बिन्द्र बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह कोडरिया कपिल वस्तु, सम्पर्क नम्बर 98471-63812।

0: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: निम्न शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा, रूपन्देही। मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
1: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटेल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएम।

0: मा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल बुटोलाट सुखा नगर, फोन 071-534-570, 531-354 र 530-570। दिप भनेकै उज्यालोको प्रतीक।
1: हार्दिक बधाई तथा शुभकामना।
2: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिल वस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
3: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
1: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना। हार्दिक बधाई तथा शुभकामना।
2: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारगंगा 6 लक्ष्मणघाट कपिल वस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
3: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
1: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
2: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन शुरू गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
3: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बारगंगा 6 लक्ष्मणघाट कपिलवस्तु।
2: एसी पछि अब के पढ्ने भन्ने चिन्ता छ या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
3: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
4: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् AZ 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
2: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98-570-54-551, 98-570-39-515।
3: लुम्बिनी भिजन कलेज बारगंगा 3 गंगौलिया कपिलवस्तु।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: यति बेला बिहानको 11 बज्यो।
7: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
8: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बर्ट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
7: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
9: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट छ। मूल्यमा उपलब्ध छ है।
8: सम्पर्क विश्वनाथ सप्लाइज बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक विराट कडे।
10: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
11: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
12: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
13: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
12: महिनामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
13: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
12: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 98473764666 र 98214152191।
13: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
9: कता हो काका लहर लहर गर्दै?
14: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
9: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
14: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर।
9: हजुर, हाम्रा सेवाहरू,
14: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्षिण प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98644119125 र 98572500004।
15: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
16: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
17: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
18: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
16: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
18: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ।
17: सुन्नुहोस् त,
16: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
19: वन डडेलो रुकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौँ।
18: अनुरोधक
20: नव प्रभात सामुदायिक वन उपभोक्ता समूह,
18: भारगुङ्गा 8 बन्दौली कपिल वस्तु,
20: अध्यक्ष दिल्ली राज रेग्मी, सम्पर्क नम्बर 98570508085।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
5: मुना सामुदायिक वन उपभोक्ता समूह बारगंगा दुई गब्देया अध्यक्ष कुशल बहादुर थापा, सम्पर्क नम्बर 98254-14-296।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: बन्डडेलोका कारणहरू:
2: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाई फाल्नु,
1: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
2: वनभोज स्थलमा आगो ननिभाई छोड्नु,
1: जंगली जनावर भगाउन आगो लगाउनु,
2: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
1: बन्डडेलोका असरहरू:
2: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
1: वातावरणीय प्रदूषण,
2: जैविक विविधतामा ह्रास,
1: मानव वन्य जन्तु बीचमा द्वन्द,
2: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
3: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोध अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
1: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
3: सम्पर्क नम्बर 98473-0223 र 98264-62-296।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
1: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह बारगंगा दुई नन्दनगर कपिल वस्तु। सम्पर्क नम्बर 98470-83-104।
6: गुप्ता नर्सरी ड्राइभरटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
7: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कुल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
8: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
6: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौं।
8: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: एसएयू उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिश माविमा व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा विवाह समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
1: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
0: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्पर गाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया फर्सा टिकर बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसएई ग्रेडसिटको कम्प्युटर प्रिन्ट 1 प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
1: विस्तृत जानकारीको लागि एभरेस्ट इंग्लिश बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071535962, मोबाइल नम्बर 98671009146, 98570159158, 98475151 र 98681976।
2: एभरेस्ट सदैव उच्च।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071531641 र 535641।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा २ पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू

0: अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएस 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
1: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
0: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
1: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
0: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
1: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
0: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
2: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
0: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारगिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570055057।
3: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
4: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
5: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि, छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजे देखि, कक्षा सञ्चालन 2083 असार 1 गते देखि।
6: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
7: सुन्नुहोस् त, 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
8: सम्पर्क +2 कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076550122 र 98570050213।
7: सिद्धार्थ क्याम्पस बाढगंगा बुङसी कपिलवस्तु।
9: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
10: यति बेला मध्याहको 12 बजे।
11: ओडियाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको राष्ट्रपति पौडेलको भनाई, इबोला भाइरस विरूद्धको खोप विकास गरेको रूसको दावी, अहिलेको प्रकोपसँग जोडिएको स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना, र एसियाली खेलकुद महिला क्रिकेट छनौटमा नेपाल र चीनबीचको खेल चल्दै, आईपीएल क्रिकेटको इलिमिनेटरमा आज हैदराबाद र राजस्थान खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक बाहेकको सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको हो। निर्णय यही शनिबारदेखि लागू हुनेछ। त्यस्तै बोर्डले स्वास्थ्य उपचारका लागि सुविधा थैलीको दर रेट पनि परिवर्तन गरेको छ। बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दर अनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालाको परीक्षण शुल्क लिन निर्देशन दिएको बताउनुभयो। स्वास्थ्य बीमा बोर्डको आर्थिक भार कम गर्न बोर्डले यसअघि दिइरहेको स्वास्थ्य सेवा, विशेषज्ञ सेवा, आमा स्वास्थ्य कार्यक्रम तथा औषधिको प्रकार घटाएको सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभएको छ। उहाँले बोर्डमा पर्ने आर्थिक चाप घटाउनका लागि सुविधा थैलीको दर रेट परिमार्जन गरेको बताउनुभयो। यो नयाँ सुविधा थैलीको दर रेट पनि आउने शनिबारदेखि नै लागू हुनेछ। प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। बैठकको आजको शुरूमै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई बैठकमा उपस्थित हुन सभामुखबाट रूलिङ हुनुपर्ने माग दोहोर्याउँदै विरोध जनाउनुभयो। उहाँले बैठक बहिष्कार गर्नुभएको छ। आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले आर्थिक वर्ष 82-83 को आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। साथै राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री वाग्लेले आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ। राष्ट्रिय सभाको बैठक दिउँसो 1 बजे बस्नेछ। पर्सी शुक्रबार देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। भोलि बिहिबार बेलुकादेखि नै हल्कादेखि मध्यम वर्षाको क्रम शुरू हुने र पर्सी शुक्रबार रातिसम्म यो क्रम अझ बढ़ने मौसमविदको अनुमान छ। लुम्बिनी र सुदूरपश्चिमको तराईका क्षेत्रमा पनि शुक्रबार पानी पर्ने सम्भावना रहेको छ। अत्यधिक गर्मीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। कोशी मधेश बागमती र गण्डकी क्षेत्रमा पानी परिरहे पनि पश्चिममा मौसम सुक्खा हुँदा अधिकतम र न्यूनतम तापक्रम उच्च छ। पानी परे ती क्षेत्रमा पनि राहत पुग्नेछ। मौसमविद विनोद पोखरेलका अनुसार भोलि बेलुकादेखि पर्सि शुक्रबारसम्म सुदूरपश्चिमदेखि बागमतीसम्म धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। तर मौसम पूर्वानुमान महाशाखाको 3 दिनको पूर्वानुमान अनुसार मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशको तराई र पहाड़ी भाग तथा बाँकी तराई भागका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको छ। यसैबीच मनसूनमा हुने विपदजन्य घटनाको खोज तथा उद्धारको लागि सरकारले 26,000 सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ। नेपालमा प्रवेश गर्न लागेको मनसून र यसबाट हुन सक्ने विपदजन्य अवस्थालाई लक्षित गरी सरकारले 134 गोताखोर सहित 26,219 सुरक्षाकर्मी तयारी अवस्थामा राखेको जानकारी दिएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीनवटै सुरक्षा निकायबाट तयार भएको जनशक्ति देशभर आवश्यकताको आधारमा परिचालित हुनेछन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मनसूनी विपदलाई ध्यानमा राखेर आवश्यक सबै तयारी गरिएको र जिम्मेवारी पनि तोकिसकिएको उहाँका अनुसार मनसूनी विपदका बेलामा हुने घटनाको खोज तथा उद्धारका लागि नेपाली सेनाको 7,524, नेपाल प्रहरीको 10,585 र सशस्त्र प्रहरीबाट 134 गोताखोर सहित 8,110 तयारी अवस्थामा राखिएको छ। प्राधिकरणले यसपालि मनसूनजन्य विपदबाट देशभर 51,868 घर परिवारको 2,26,661 जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता रहेको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाडौँमा भएको कार्यक्रममा सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता रहेको बताउनु भएको हो। काठमाडौँमा सगरमाथा समिट्स 2026 आयोजना भएको छ। सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिंगो देशको प्रतिष्ठा गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा रहेको राष्ट्रपतिको भनाई छ। उहाँले विश्वव्यापी तापमान वृद्धि जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिलेका मुख्य चुनौती बनेको बताउनुभयो। यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधि मैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव तोलामा 1,000 रूपियाँले घट्यो। चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा मुनबेस योजना सार्वजनिक लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
12: ह्यूमन रिसोर्स डेवलपमेंट एण्ड रिसर्च इंस्टीट्यूट बबरमहल काठमांडू को भर्ना संबंधी सूचना।
13: प्राविधिक शिक्षा विकल्प में होइन समृद्धि को संकल्प को रूप में पढ़ऊ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षा में समर्पित यस कलेज में शैक्षिक सत्र 2083 का लागि प्रमाणपत्र तह का शैक्षिक कार्यक्रम हेल्थ असिस्टेन्ट ल्याब टेक्निशियन र फिजियोथेरापी सहायक में भर्ना खुल्यो।
12: कोर्स का विशेषताहरू 3 वर्ष भित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
13: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856714 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। तिन्जेल हामीले निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती, स्वास्थ्य बीमा बोर्डद्वारा सुविधा थैलीको दर रेटमा परिवर्तन, स्वास्थ्य सेवा र औषधिको प्रकार घटाइयो, पर्सी देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, बढ़दो गर्मीबाट केही राहत पुग्ने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज सुनको भाव घटेको छ। हिजो तोलामा 1300 रूपियाँले घटेको सुनको भाव आज 1000 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 2,91,500 रूपियाँ रहेकोमा आज घटेर तोलाको 2,90,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव भने बढ़ेको छ। हिजो तोलाको 5,060 रूपियाँमा कारोबार भएको चाँदी आज 20 रूपियाँले बढ़ेको हो। आज चाँदी तोलाको 5,080 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। अफ्रिकामा इबोला संक्रमण र यसको जोखिम बढ़िरहेका बेला रूसले यो भाइरस विरूद्धको खोप विकास गरेको दावी गरेको छ। दक्षिण अफ्रिकामा रहेको रूसी दूतावासका अनुसार रूसी वैज्ञानिकले तयार पारेको खोपले अहिले प्रकोपसँग जोड़िएको दुर्लभ बुण्डी बुग्यो स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना देखाएको छ। दूतावासले रूसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोलाई उद्धृत गर्दै वैज्ञानिकहरूले इबोला भाइरसको नयाँ स्वरूप विरूद्ध खोप विकास गरेको जानकारी दिएको समाचार संस्था एएनआईले उल्लेख गरेको छ। विशेष गरी कंगो क्षेत्रमा देखिएको प्रकोपसँग सम्बन्धित बुण्डी बुग्यो स्ट्रेन विरूद्ध पनि यो खोप उपयोगी हुन सक्ने रूसका वैज्ञानिकहरूको दावी छ। तर अहिलेसम्म बुण्डी बुग्यो स्ट्रेनबाट हुने इबोला रोगको रोकथाम वा उपचारका लागि कुनै खोप वा विशेष उपचारलाई औपचारिक स्वीकृति प्राप्त छैन। यस्तो अवस्थामा रूसले गरेको नयाँ खोप विकासको दावीलाई अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य समुदायले निकै चासोका साथ लिएका छन्। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव उपस्थितिको लागि आफ्नो महत्वाकांक्षी मोनबेस योजनाको खाका सार्वजनिक गरेको छ। नासाले चन्द्रमामा पठाउने लक्ष्य राखेका रोबोटिक ल्याण्डर, हपिङ ड्रोन र गाड़ीहरूको विवरण नै सार्वजनिक गरेको हो। आर्टेमिस अन्वेषण कार्यक्रमको एक हिस्साका रूपमा नासाले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै मानव बस्ती र पूर्वाधार विकास गर्ने रणनीति अघि सारेको हो। नासाको मुख्यालय वाशिङटनमा आयोजित कार्यक्रममा चन्द्रमामा दीर्घकालीन मानव अन्वेषण, वैज्ञानिक अनुसन्धान र व्यावसायिक गतिविधि सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको मार्गचित्र प्रस्तुत गरिएको छ। चन्द्रमामा मानिसले यात्रा गर्नु अघि चुनौतीपूर्ण भागको अन्वेषण र नक्साङ्कन गर्न रोबोटिक ल्याण्डर र हपिङ ड्रोनहरू पठाउने बीबीसीले जनाएको छ। नासाका अनुसार मोनबेस परियोजनालाई 3 चरणमा विभाजन गरिएको छ। चीनले पनि सन् 2030 सम्ममा चन्द्रमामा मानिस पठाउने गरी आफ्ना गतिविधिहरूलाई तीव्र पारेको छ। उसले हालै सियान झाओ 23 अन्तरिक्ष यान मार्फत तियांगोङ अन्तरिक्ष केन्द्रमा नयाँ टोली पठाएको छ। अब खेल खबर। एसियाली खेलकुद महिला टी20 छनौट अन्तर्गत नेपालले अहिले चीनसँग खेलिरहेको छ। मलेसियाको वायुमासो बलमा टस जितेर नेपालले पहिला ब्याटिङ थालेको छ। नेपालले ताजा अवस्थामा 6 ओभर 5 बलमा 1 विकेट गुमाएर 41 रन जोड़ेको छ। नेपाल रहेको समूह बीमा चीन र इण्डोनेशिया छन्। नेपालले समूह चरणको दोस्रो खेलमा भोलि इण्डोनेशियासँग खेल्नेछ। छनौट प्रतियोगितामा 6 वटा देश सहभागी छन्। समूह एमा मलेसिया, हङकङ र थाइल्याण्ड रहेका छन्। दुवै समूहको शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको शीर्ष 3 टोली जापानको नागोबायामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। खेलकै अर्को खबरमा आईपीएल क्रिकेटमा आज इलिमिनेटरको खेल हुँदैछ। इलिमिनेटरमा आज बेलुका सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सले खेल्दैछन्। यो खेल भारतको न्यू चण्डीगढ़मा नेपाली समय अनुसार बेलुका पाउने 8 बजे शुरू हुनेछ। आजको विजेताले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग खेल्नेछ भने पराजित हुने टोली बाहिरिनेछ। आईपीएल क्रिकेटको फाइनल खेल आइतबार हुनेछ। हिजो भएको पहिलो क्वालिफायर खेलमा गुजरातलाई पराजित गरेको आरसीबी फाइनलमा पुगिसकेको छ। दोस्रो क्वालिफायरको खेल पर्सि शुक्रबार हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा कटौती, स्वास्थ्य बीमा बोर्डद्वारा सुविधा थैलीको दर रेटमा पनि परिवर्तन, स्वास्थ्य सेवा र औषधिको प्रकार घटाइयो, पर्सी देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, बढ़दो गर्मीबाट केही राहत पुग्ने, यस वर्षको मनसून जन्य विपदका लागि 26,000 सुरक्षाकर्मी तयारी अवस्थामा, विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीलाई सम्मान। हिमाली वातावरणको संरक्षण अहिलेको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाई। इबोला भाइरस विरूद्धको खोप विकास गरेको रूसको दावी। अहिलेको प्रकोपसँग जोड़िएको स्ट्रेनबाट समेत सुरक्षा दिन सक्ने सम्भावना। र एसियाली खेलकुद महिला क्रिकेट सनोटमा नेपाल र चीन बीचको खेल चल्दै। आईपीएल क्रिकेटको इलिमिनेटरमा आज हैदराबाद र राजस्थान खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: बन्डडेलोका कारणहरू:
5: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाई फाल्नु,
4: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
5: वनभोज स्थलमा आगो ननिभाई छोड्नु,
4: जंगली जनावर भगाउन आगो लगाउनु,
5: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
4: बन्डडेलोका असरहरू:
5: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
4: वातावरणीय प्रदूषण,
5: जैविक विविधतामा ह्रास,
4: मानव वन्य जन्तु बीचमा द्वन्द,
5: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
3: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु,
4: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
4: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
5: सुन्नुहोस् त,
4: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
4: मायादेवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
3: सम्पर्क नम्बर 98473022213 र 98264662296।
6: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौं। वनमा रैथाने बिरुवाहरू रोपौं, तिनको संरक्षण गरौं। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौं। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: पटक बैंक ऑफ द ईयर 2024 र 2025 को सम्मान सिटीजन्स बैंक विश्वास को नाम सिटीजन्स बैंक हजुर को प्रगति को सहयात्री
1: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
2: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटीडीसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका टाइल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
1: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
3: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट ड्रेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
2: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 98571713 संचालक विराज कडे
4: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
5: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हार्जोरले नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ
4: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक अल्सर निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोर्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यापिएको भाँचिएको हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ
5: सम्पर्क पाल्पा भैरव मेडिकल श्रवण पद बुटवल साझा हस्पिटलको अगाडि
4: सम्पर्क नम्बर 071534905 071553905 र मोबाइल 98570078010
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ सब एकदम खुसी हुन्छ तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
6: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर सारे छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
7: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
8: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेसनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
7: 24 घण्टा सेवा उपलब्ध छ
8: नभुल्नु होला
9: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगङ्गा चार ठाकुरापुर कपिल वस्तु फोन 076550200 मोबाइल 98570055138

0: डिपोर्डिङ हाई स्कूलको प्लस टू तर्फ कक्षा एघारमा साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटेल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, बाह्रको बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दि बोर्डिङ हाई स्कूल, बुटोला सुक्खा नगर, फोन 071-534-570, 531-354 र 535-570। दीप भनेकै उज्यालोको प्रतीक।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा दुई पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू:
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
1: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
1: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
3: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076-550-101, मोबाइल नम्बर 98-470-45-967 र 98-570-55-057।
4: ए रजनी, त्यहाँ पर बाँसको लामो लौरो छ, छिट्टो लिएर आऊ त।
5: कुखुरालाई दाना दिने बेलामा किन लौरो खोज्नु भयो तपाईँले?
4: एउटा सर्प छ कि कुखुराको फार्मनिर, त्यसलाई लौरोले तसाए भाग्थ्यो कि, छिटो ल्याऊ न।
5: सर्पलाई चिड्याउनु चलाउनु हुँदैन नि, नत्र हामीलाई डस्न सक्छ। बरु घरभित्र आउन लाग्यो भने चाहिँ धपाउला।
4: फार्ममा पसेर कुखुरा मारिदेला र खाइदेला भनेर धपाउन खोजेको हो नि रजनी।
5: फार्ममा किरा फट्याङ्ग्रा मुसा सर्प छिर्न नसकुन् भनेर फलामको जाली हालेको छ त। सर्पले कुखुरालाई क्षति पुर्याउन सक्दैन, बरु तपाईँलाई डस्ला टाढै बस्नु है।
4: हो हुन त, के गर्ने, सर्प देख्ने बित्तिकै डर लागिहाल्दो रहेछ। ले, सर्प त आफै फर्किएर बारीतिरै गयो।
5: हामी मात्रै सर्पसँग डराउने होइन, उनीहरू पनि हामीसँग डराउँछन्। यदि कसैले जान अनजानमा चलाएमा प्रतिरक्षा गर्न वा आफ्नो बचाउको लागि सर्पले डस्ने गर्छन्।
6: सर्पबाट टाढा रहनुहोस्, सर्पलाई नचिडाउनुहोस् वा नजिस्काउनुहोस्। सर्प मानिसदेखि डराउँछन्, नचलाएर टाढै बसेमा सर्पले डस्दैन। तर उनीहरू खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको भन्ठानेर प्रतिरक्षा गर्ने क्रममा सर्पले डस्ने गर्दछन्। मानिसले सर्प देख्ने बित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले डस्ने गर्दछन्।
1: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: के छ हो धुनुस भाइ, भाले बोकेर कता? के को भाकल हो?
9: सुन्तालीको जिउमा दाग आएर हात खुट्टा पनि झन् झन् गरे। चान्नेलाई देखाको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन
10: यस्तो पनि हुन्छ। यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो फुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
9: तर जान्नेले त यो देउताको करामत भन्छ त?
10: यो देउताको होइन, किटाणुको करामत हो।
11: भागल छागल छोडो धुर्मु, उहाँले भने आफै जताएर औषधि खान थालिहाल्नु पर्छ कि।
12: कुष्ठरोगको समयमै उपचार गरौ, अङ्गभङ्ग हुनबाट बचौ बचाउ।
13: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
14: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
15: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
16: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
17: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
15: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
17: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
16: सुन्नुहोस् त,
15: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
18: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
17: अनुरोध
19: मुना सामुदायिक वन उपभोक्ता समूह बारगंगा दुई गब्देया अध्यक्ष कुशल बहादुर थापा, सम्पर्क नम्बर 98254-14-296।
20: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 1 बज्यो।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बनडडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
5: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
6: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
5: अनुरोध
3: अध्यक्ष दीपक थापा, खोजीपुर सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 9 जिरुवा, कपिल वस्तु। सम्पर्क नम्बर 98475 92531।
7: कता हो काका लहर लहर गर्दै?
8: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले, मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेछु।
7: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
8: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
7: हजुर, हाम्रा सेवाहरू,
8: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर, कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98-46-19-125 र 98-75-52-004।
9: सुन्नु न,
10: भन न भन,
9: चाडबाडहरू पनि नजिकै छ, व्यापारीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने
10: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
9: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
10: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
9: तौलिहावा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
10: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षि कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी, मोबाइल 98-215-90-0095, 98-75-56-095 र 98-174-52-311।
11: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान, हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौ, वनमा रैथाने बिरुवाहरू रोपौ, तिनको संरक्षण गरौ, अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौ, यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौं, डढेलो रोकौं, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
12: गुप्ता नर्सरी ड्राइभरटल को किसान तथा ग्राहक वर्गमा अनुरोध
13: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
14: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि धन्दा नमान्नुहोस् तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
12: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
14: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
15: के भयो किन कराएको यस्तो
16: दाई यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
17: डेटा पनि कल पनि सबै अनलिमिटेड यति मात्र होइन लाइन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
16: हो र हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
18: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-3 ह्यास डायल गरी वा एनसेल एपमा गइलिनुहोस् एनसेल नेपालकै लागि

0: कुष्ठरोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
2: नमस्ते अनि स्वागत छ तपाईलाई सामुदायिक रेडियो बुद्ध आवाजको 89.6 मेगाहर्जको यो तरंगमा। डाँडा पाखा घन्ज्याङ अनि चौतारीमा गुन्जिने ती लोक भाका, अबको समय हो कार्यक्रम लोक भाकाको। अब सुन्न सक्नुहुनेछ विभिन्न नयाँ लोकगीत।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
4: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
4: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
4: अनुरोध
6: कालिका सामुदायिक वन उपभोक्ता समूह बारगंगा 10 धरमपुर कपिलवस्तु, अध्यक्ष तुल बहादुर सोमई, सम्पर्क नम्बर 98409066620।
7: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
8: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
7: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नेका समस्याहरू, प्यारालाइसिस, गुर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोड्नेका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
8: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
7: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
9: हार्दिक बधाई तथा शुभकामना।
10: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हतौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिलवस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायमा खुसी र उत्साह थपेको छ।
11: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
9: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
13: नेपाल सरकार विज्ञापन हो। क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
14: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा दुई पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएस 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
15: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
14: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
15: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
14: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
15: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
14: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
16: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
14: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: हार्दिक बधाई तथा शुभकामना। हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारदुङका 6 लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
2: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईँहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
1: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
3: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
2: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बारदुङ्गा 6 लक्ष्मणघाट कपिलवस्तु।
4: आमा, राति छ, कता जान लाग्नु भयो नि?
5: पिसाब लाग्यो, चर्पी जान लाग्यो नि।
4: ए पक्नु, त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
5: किन नि सानो लट्ठी र टर्च लाइट
4: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
5: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
4: आमा, हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
6: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
7: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
3: एसी पछि अब के पढ्ने भन्ने चिन्ता छ या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
2: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
9: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् AZ 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
3: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 98574551, 98574551,
2: लुम्बिनी भिजन कलेज बारदुङ्गा 3 गंगौलिया कपिलवस्तु।
10: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
11: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
12: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
13: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
14: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
13: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
12: सुन्नुहोस् त,
14: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
15: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
13: अनुरोध
14: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैसाई रूपन्दै। सम्पर्क नम्बर 98472185750।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97180025230।
2: एसएए उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकाय तर्फ होटेल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
3: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
2: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्परगाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया फर्सा टिकट बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरङ्गे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेड सिटको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
3: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071-535-962, मोबाइल नम्बर 98671-09-146, 98570-59-158, 98475-51-800 र 98681-84-976।
4: एभरेस्ट सदैव उच्च।
5: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान, जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं, वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं, वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट सुरु गरौं डढेलो रोक्ने हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
6: कता हो काका लखर लखर गर्दै?
7: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
6: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
7: ल होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
6: हजुर, हाम्रा सेवाहरू,
7: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98-46-19-125 र 98-75-52-004।
8: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
9: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीबीसी 5 फिटिंग का सामान धारा का आइटम अंतरराष्ट्रीय ब्रांड का छड़ सीमेंट पानी टैंकी कम्बट सीट मार्बल सोमानी कंपनी का ट्रायल होलसेल तथा फुटकर मूल्य में बिक्री गई
8: हजूर समय कम लगने हरेक सामान फिट करना सजिलो होने पाइप खिया लगने चुहिने समस्या को समाधान
6: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट बेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
9: सम्पर्क बिस्मा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 9855151713 संचालक गिरिराज सही
10: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध
11: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोर्नी नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ विशेष गरी हाड जोर्नी भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
10: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
11: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
11: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
10: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
11: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
10: नसा तथा मनोरोग विशेषज्ञ सेवा
11: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
10: फिजियोथेरापी विशेषज्ञ सेवा
11: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ
10: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071531641 र 535641
12: ओहो काका अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो
13: हेर न भतिज म त पाल्स भएर निकै समस्यामा पो छु त दिशा गर्दा मासु बाहिर निस्किन्छ रगत पनि आउँछ अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लागे नि
14: काका त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि तपाईँ हुनुहोस् तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ
15: हाम्रा सेवाहरू पायस मलद्वारमा मासु पलाएको दिशा बस्दा रगत देखिने चिलाउने फिस्टुला मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने भिख निस्कने फिसर मलद्वारमा चिरा परेको दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने
16: महिलामा हुने समस्या महिनावारी गडबडी सेतो पानी बग्ने तल्लो पेट दुख्ने आङ खस्ने यौनाङ्ग चिलाउने बाझोपन तथा यौन चाहना नहुने पुरुषमा हुने समस्या शीघ्र पतन उत्तेजनामा कमी यौन दुर्बलता यौन चाहना नहुने पेट सम्बन्धी समस्या ग्यास्ट्राइटिस ग्यास्ट्रिक अल्सर गानोगोला अपच कब्जियत आइबीएस जन्डिस मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा पुरानो भन्दा पुरानो बाथ युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको हात खुट्टा झन्झमाउने अत्याधिक पोल्ने सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म अग्निकर्म तथा फिजियोथेरापी सफल उपचार
15: छाला सम्बन्धी समस्या नयाँ तथा पुरानो एलर्जी अनुहारको चाया पोतो डन्डी फोर दाग सेतो दुबी छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श
16: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय बारदिन्द चार बुद्ध चोक कपिल वस्तु मोबाइल 9847764666 र 9824152191
15: सुन्नुहोस् त हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस फिस्टुला र सरको सफल उपचार गरिन्छ
9: तपाईँ यति बेला सामुदायिक रेडियो वृद्ध आवाजको फ्रिक्वेन्सी मोडुलेसनमा 89.6 मेगाहर्ज सँगै हुनुहुन्छ। अब तपाईँ सुन्न सक्नुहुनेछ विभिन्न आधुनिक तथा पप गीत।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: हे भगवान्, यो टोयलेट भुर्रेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
2: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
3: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनु हो। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
4: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
2: सम्पर्क अनुप किसान सेनेटरी, बाढगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु,
4: प्रोप्राइटर नोने थारू।
3: सम्पर्क नम्बर 98144 49 50 450 र 98 73 1 3 3 93।
4: बाढगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बिमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
5: बाढगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बिमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बिमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बिमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बिमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बिमा शुल्क रकमले 50% हुन आउने बिमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बिमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बिमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बिमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाढगङ्गा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
6: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बिमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बिमा लेखको प्रतिलिपि, बिमा गर्दा बिमा शुल्क बुझाइएको सकल रसिद, बिमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैङ्कको नाम र खाता नम्बर।
4: थप जानकारीका लागि बाढगङ्गा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98 4 53 52 747, 98 4 70 52 954, 98 4 72 84 700 र 98 4 70 83 400। अनुरोधक बाढगङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाढगङ्गा कपिल वस्तु।
7: न डराओ बाबु, न डराओ। साँप का कुछ न करे तो साँप कुछ नहीं करत है। अच्छा, वो देखो, वो अपन रास्ता चली गवा कुछ की ही तो, और सब सांप विशालू नहीं होते ना।
8: विशालू है कि नहीं, कैसा चिन्ह है अम्मा?
7: हाँ बाबू, नेपाल में मिले वाले विशालू सांप के बारे में सुनो। एक ठो होते करेंट जोन प्राय रात के समय में घर भीतर हल सकत है, इकने दशक बाद ना ही पिरा सकत है। लेकिन दशक बाद शरीर का भाग न चले मेर से, सांस लिए कठिन हुए मेर से पक्षघात हो सकत है। और ऐसे होते हैं गोहवन अर्थात फिटारा, जोन बहुत रिसहा मेर के होते हैं और फाड़ बनावत हैं। गोहवन सांप दिन या रात दोनों ओकर दिखाते हैं, और प्राय सवेरे संझा के दिखाए वाले इकने दशक बादो पक्षघात हो सकत है।
8: अच्छा,
7: और दूसर होते हैं हरियो जात के सांप, इकने दशक बाद दस लिहा भाग फूल जात है और बहुत पिरात है, खून पातर हो के रक्त श्राव हो सकत है। वही मेर से हमरन के देश की तराई के सब भूभाग में मिले वाले गंडाइस जौने के ऊपर बाघ के जिस बुट्टा होत है, इकरी दसाई के बीमारियां कमे मात्रा में मिलत है, लेकिन इकर दसाई एकदम खतरनाक होत है।
9: बरसायाम और बाली काटे समय में सांप के कटाई अथवा दसाई के घटना सब बहुत होत है। बाढ़ और प्राकृतिक प्रकोप सब के कारण सांप के वासस्थान नष्ट होत के सांप दसाई के घटना सब अधिक होत मिलत है।
10: ढेर जैसा सांप के डसाई हानिकारक नहीं होते तब वो सांप डसिन लीज तो तुरंत निर्वय के उपचार केंद्र में चले जाए चाहिए।
9: विश्वसनीय और सही जानकारी प्राप्त करे और नकचेरे के उपचार केंद्र कहाँ है कहके पता लगावे आधिकारिक वेब पेज snakebitenepal.org में जाके आवश्यक जानकारी ले सका जात है।
11: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
12: यति मात्र होइन लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
13: हो नि एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड
14: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 123 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस् एनसेल नेपालकै लागि।
15: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
16: नेपाल सरकार विज्ञापन हो।
17: के छ हो धनुष भाई भाले बगेर कता
18: भाकल
17: के को भाकल हो
18: सुन्तलीका जिउमा दाग आएर हात खुट्टा पनि झन्झम गर्छ भन्छ जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे त्यसैले भाले चढाउन
17: यस्तो पनि हुन्छ
18: नपाट्याल भाडा हिँड्ने न ल हेर्नुहोस् त
17: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो खुसो दाग देखिनु अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु शरीरमा गिर्खार देखा पर्नु दागमा छुँदा थाहा नपाउनु मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
18: तर जान्नेले त यो देउताको करामत भन्छ त
17: यो देउताको होइन किटाणुको करामत हो।
18: भागल खागल छोडौ धुर्मु उहाँले भने आफै जता र औषधि खान थालिहाल्नु पर्छ के
19: कुष्ठरोगको समयमै उपचार गरौं अङ्गभङ्ग हुनबाट बचाऊ।
20: जनहितका लागि जारी सन्देश नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो।

0: हेलो चित्र हो सुरु दिदी,
1: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु,
0: आमा बाबालाई भनेर
1: यसपालि चाहिँ तिमीलाई बिहे गर्ने हो, पर्खेर बस है त।

0: हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
2: डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा 11 साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटेल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, 12 बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल, बुटोला, सुक्खा नगर। फोन 071-534-570, 531-354 र 530-570। दिप भनेकै उज्यालोको प्रतीक।
3: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू: नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने, दक्ष अनुभवी शिक्षकद्वारा मनोपरामर्श विधि अपनाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने, टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था, लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था, कमजोर विद्यार्थीहरूका लागि फिट ब्याग तथा अतिरिक्त कक्षाको व्यवस्था, सुविधा सम्पन्न भौतिक पूर्वाधार, जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था।
4: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि, कक्षा सञ्चालन जेठ 18 गतेदेखि।
3: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य, बारगंगा मावि, बारगंगा 8 लौगाई कपिल वस्तु। फोन 076-4111-118, 98-570-5579, 98-570-5259 र 98-470-8248।
5: हार्दिक बधाई तथा शुभकामना।
6: हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिलवस्तुका 3 विद्यार्थीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ।
7: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ।
5: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिलवस्तु परिवार। सिद्धार्थ क्याम्पसमा कक्षा 11 लागि भर्ना खुल्यो।
7: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ। भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 36 बजे देखि कक्षा सञ्चालन 2083 असार 1 गते देखि
8: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स अकाउन्ट फाइनान्स इकोनोमिक्स चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ म्याथमेटिक्स इङ्ग्लिस नेपाली हेल्थ एन्ड फिजिकल एजुकेसन सोसियोलोजी आदि
9: सुन्नुहोस् त 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ
10: सम्पर्क प्लस टू कार्यक्रम प्रमुख राजकुमार अर्याल सम्पर्क नम्बर 076550122 र 98570501213
11: सिद्धार्थ क्याम्पस बाढगङ्गा बुङसी कपिलवस्तु
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 3 बज्यो।

0: नमस्कार, म विकास चापागाई। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय संचितमा ऐतिहासिक कीर्तिमान। मौजदात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने। पर्याप्त बजेट नहुँदा किन्न नसकेको भनाई। समयमै व्यवस्थापन गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम। एल निनोको जोखिमलाई ख्याल गरेर पूर्व तयारी गर्न विज्ञहरूको सुझाव। अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़्यो। एसिया, युरोप र ल्याटिन अमेरिकामा माग धेरै। र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब नागेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार 3.85% बढ़ेर 66.9 करोड़ रूपियाँ पुग्ने अनुमान गर्नुभएको हो। नेपालको गृहस्थ उत्पादन जीडीपीमा उपभोगको हिस्सा 90.3% रहनेछ। प्रति व्यक्ति राष्ट्रिय आय 1535 अमेरिकी डलर पुग्ने अनुमान छ। बाह्य क्षेत्रतर्फ उत्साहजनक तथ्य सार्वजनिक भएका छन्। रेमिट्यान्स 37.7% बढ़ेर 14.50 अर्ब पुगेको छ। विदेशी विनिमय संचित 34.14 अर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले 18 महिना भन्दा बढ़ीको आयत धान्न पर्याप्त छ। तथापि व्यापार घाटा 11% भन्दा बढ़ीले वृद्धि भई 10.98 अर्ब पुग्नु चुनौतीको रूपमा रहेको छ। सरकारको कुल सार्वजनिक ऋण 28.78 अर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ। मुद्रा स्फीति भने 2.13% नियन्त्रणमै छ। सामाजिक सूचकतर्फ मानव विकास सूचाङ्क 0.622 पुगेको छ भने नेपालको औसत आयु 71.3 वर्ष कायम छ। आधारभूत तहको विद्यालय भर्ना दर 97.8% पुगेको छ। अर्थमन्त्री वाग्लेले विश्वव्यापी अनिश्चितताका बावजूद नेपालका समष्टिगत आर्थिक सूचाङ्कहरूमा सुधार आएको बताउनुभयो। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले सरकारले मल खरिदको लागि पर्याप्त बजेट नछुट्याए आउँदो वर्ष मलको संकट उत्पन्न हुने चेतावनी दिनुभयो। उहाँका अनुसार नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको छ। यसपालि भाव बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजदात रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार यो मलले असार अन्तिमसम्म मात्रै धान्छ। बैठकमा सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। यस्तै कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्री गीता कुमारी चौधरीले आउँदो आर्थिक वर्ष 2083-84 सम्ममा झण्डै 1 खर्ब रूपियाँ बराबरको काठ बिक्री गर्ने लक्ष्य लिएको बताउनु भएको छ। संघीय संसदमा मन्त्रालय गत बजेटमाथि छलफल को जवाब दिँदै उहाँले वन क्षेत्रको उचित व्यवस्थापन मार्फत नेपाललाई काठमा आत्मनिर्भर बनाउँदै निर्याततर्फ अघि बढ़ाउने योजना सार्वजनिक गर्नुभएको हो। अहिले नेपालको 46% भन्दा बढ़ी भूभाग वनले ओगटेको छ भने वार्षिक झण्डै 3 करोड़ घनफीट काठ उत्पादन भइरहेको छ। मन्त्री चौधरीले वन अतिक्रमणको तथ्याङ्क संकलनका लागि 7 प्रदेशलाई पत्राचार गरिएको र तथ्याङ्क प्राप्त भएपछि कानूनी प्रक्रिया अगाडि बढ़ाइने बताउनुभयो। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा देशका धेरै जसो ठाउँमा सरदर भन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदर भन्दा बढ़ी हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एल निनो हो। एल निनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसियामा मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा रास आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएए का अनुसार जूनदेखि अगस्तभित्र एल निनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरै जसो भागमा औसत भन्दा कम वर्षा हुने आकलन गरेको छ। यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन, पानीको मितव्ययी उपयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर केशव प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिंचाई व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरू यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध मुद्दा दायर गरेको छ। लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोग लागेका छेत्री विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस मागे गरेको आरोपमा पक्राउ परेका थिए। आयोगले छेत्रीसँग 50,000 रूपियाँ बिगो कायम गरी सोही बमोजिम जरिवाना र कैद सजायको माग दावी गरेको छ। अब विदेशको खबर। गएको अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़ेको छ। अप्रेलमा चीनले 2,78,081 विद्युतीय गाड़ीको निर्यात गरेको विश्वव्यापी वित्तीय सफ्टवेयर डेटा मिडियार प्रविधि कम्पनी ब्लूमबर्गलाई उद्धृत गर्दै समाचार संस्था अल्ज जिराले जनाएको छ। योसँगै यस वर्षको अहिलेसम्म चीनले 8,93,852 विद्युतीय गाड़ी निर्यात गरेको छ। चीनले विद्युतीय गाड़ी सबैभन्दा धेरै एसियामा 1,10,613, युरोपमा 83,813 र ल्याटिन अमेरिकामा 52,897 निर्यात भएको छ। अमेरिका र युरोपले आफ्नो घरेलु बजारमा चिनिया गाड़ीलाई प्रतिबन्धित गर्ने प्रयास गरे पनि चीनको निर्यात बढ़िरहेको छ। चिनिया विद्युतीय गाड़ीमा अमेरिकाले 100% र युरोपेली संघले 35.3% कर लगाउँदै आएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईएका अनुसार चीन विश्वव्यापी रूपमा विद्युतीय गाड़ीको सबैभन्दा ठूलो उत्पादक हो। सन् 2025 उत्पादन भएका 2,20,00,000 गाड़ी मध्ये झण्डै 75% हिस्सा चीनले ओगटेको थियो। अब खेल खबर एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट सनदमा चीनलाई हराउँदै नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको समूह बी को खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिएङ ए झूले 30 रन बनाइन्। नेपालकी रिया शर्माले 2 विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतोले 63 रन बनाइन्। चीनकी मा रोइकेले 2 विकेट लिइन्। यो सँगै नेपाल समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आजै भएको समूह ए को खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हरायो। 6 टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो। रेमिट्यान्स उल्लेख्य वृद्धि। विदेशी विनिमय संचितमा ऐतिहासिक कीर्तिमान। मौजदात रहेको रासायनिक मलले असार अन्तिमसम्म मात्रै पुग्ने। पर्याप्त बजेट नहुँदा किन्न नसकेको भनाई। समयमै व्यवस्थापन गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुखाको जोखिम। एल निनोको जोखिमलाई ख्याल गरेर पूर्व तयारी गर्न विज्ञहरूको सुझाव। अप्रेल महिनामा चीनको विद्युतीय गाड़ीको निर्यात 40% बढ़्यो। एसिया युरोप र ल्याटिन अमेरिकामा माग धेरै। र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025 30।
7: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
8: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
9: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाडजोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाडजोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
8: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
9: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570878।
10: के छ हो धनुष भाइ, भाले बोकेर कता? के को भाकल हो?
11: सुन्तलीका जिउमा दाग आएर आखुटा पनि झन्झाम गर्दा भन्छ। जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
10: यस्तो पनि हुन्छ? यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो चुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्। यो देउताको होइन, किटाणुको करामत हो।
12: कुष्ठरोगको समयमै उपचार गराउ, अङ्गभङ्ग हुनबाट बचाउ बचाउ।
13: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
14: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
15: यो युनाइटेड हस्पिटल यही नै भएको कहाँनिर सरेछ र
16: बिरामी भएर बस्न खाना छैन
15: हस्पिटल भेटिने होइन।
17: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
18: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
17: 24 घण्टा सेवा उपलब्ध छ।
18: नभुल्नु होला
19: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगन्दा चार ठाकुरापुर कपिलवस्तु, फोन 076-550-200, मोबाइल 98-570-55-138।
20: हाँ हाँ आई गेन 7-10 लिए बीमारिया का धीरे धीरे लाइ मिलत तो बढ़िया रहा।
21: अच्छा अच्छा एक छिन, हमरे सहयोग कई के लावा जाते बल्कि मोटरसाइकिल घुमाई के यहाँ करा जाए।
20: होत है। अच्छा बीमारिया का धीरे धीरे हमरे पीछे बैठा जाए और एक जने बीमारिया का पकड़ के बैठा जाए, उपचार के अंत तक पहुँचावत के बीमारिया बेहोश हो सके के नाते पीछे से बैठे वाले व्यक्ति का पकड़े रह के चाहिए।
22: बीमार व्यक्ति का सुरक्षित हो के मेर पकड़ के बैठवे। सुनील जी, आप जैसन मोटरसाइकिल स्वयं सेवक के कारण सर्प दंश के बीमार व्यक्ति का उपचार केंद्र ले जाए के सहज भावा है।
20: एम्बुलेंस और चार चक्का वाला सवारी की तुलना में मोटरसाइकिल सब जगह पर आसानी से उपलब्ध होते हैं। कितना जगह पर तो हमरे जिसन मोटरसाइकिल स्वयंसेवक लोग हैं। आसानी से और जल्दी उपलब्ध हो पाए वाला बीमारिया का चार चक्का वाले सवारी साधन में सहज हुए के मेर से सुताई के नक्चेरे के एंटी वेनम भवा उपचार केंद्र में ले जाए के चाहिए।
21: अच्छा अच्छा, आप लोग जावा जाए, हम पल्ला बंद करके आई थे।
20: इनका डस लिए सांप के फोटो खींच लिया गया है तो वो लेके आवा जाए, सांप के पहचान हो जाए और उपचार करत के आसान हुई।
22: फोटो हमरे मोबाइल में है, अब हमरे चला जाए, नहीं तो देर हो जाए।
23: सांप डस लिए पर उपचार के खातिर मोटरसाइकिल चालक या मोटरसाइकिल स्वयं सेवक से सहयोग लिया जाए। बीमारिया का अपने और मोटरसाइकिल चालक के बीच में सुरक्षित हुए के मेर से रखा जाए और नक्चरवे के एंटी वेनम उपलब्ध हुए वाले सर्पदंश उपचार केंद्र में ले जावा जाए। सांप डस लिए के बाद मोटरसाइकिल चालक का बुलावा जाए, नक्चरवे के सर्पदंश उपचार केंद्र में पहुंचावा जाए, जीवन रक्षा करा जाए।
24: सर्पदंश संबंधी विश्वसनीय और सही जानकारी प्राप्त करे के और नक्चरवे के सर्पदंश उपचार केंद्र कहाँ है पता लगावे के आधिकारिक वेब पेज www.snakebite.nepal.org में देख सका जात है।
25: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मंत्रालय, इपिडेमियोलॉजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
26: के भयो, किन कराएको यस्तो
27: दाई? यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे?
28: एनसेलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
27: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
0: आजै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एप मगाई लिनुहोस्. एनसेल नेपालकै लागि.
1: नमस्कार, तपाईँले सामुदायिक रेडियो बुद्ध आवाज सुनिराख्नु भएको छ. यो समय हो आधुनिक गीत संगीतको. तपाईँ अबको क्रममा नेपाली बजारमा भित्रिएका नयाँ तथा पुराना आधुनिक गीत संगीतहरू सुन्न सक्नुहुन्छ.

0: द्विपटक बैग अफ द इयर 2024 र 2025 को सम्मान सिटिजन्स बैंक विश्वास को नाम सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
2: हेर न भतिज, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
3: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
4: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको दुई तिन अङ्गुल छेउछाउमा ससाना घाउ फटेर आउने, भिक निस्कने, फिसर, मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
3: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, मासु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झम्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
4: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
3: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बाढिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9943764665 र 9824151291।
4: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
5: सुन्नु न,
6: भन न भन,
5: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने,
6: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
5: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
6: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
5: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
6: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्पा स्याङ्जा कारीकोटी सुनचाँदी पसल, तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा, प्रुफ राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विक नायरी, मोबाइल 9825090095, 9875056095 र 9174523311।

0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसटी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हथौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिलवस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
2: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
0: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
3: वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं। वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ। पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं। वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं। स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट सुरु गरौं डढेलो रोक्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
4: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz। यो समय हो विश्रामको।
1: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा दुई पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा स्वसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
2: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
1: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
2: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
1: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
2: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
1: सुविधा युक्त अस्पतालमा प्रयोगात्मक अभ्यास को व्यवस्था।
3: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
1: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570557।
4: हार्दिक बधाई तथा शुभकामना। हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारदङ्गा 6 लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
5: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईँहरूको मेहनत लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
4: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
6: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन सुरु गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
5: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बारदङ्गा 6 लक्ष्मणघाट कपिलवस्तु।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार विज्ञापन हो।
6: एसई पछि अब के पढ्ने भन्ने चिन्ता छ या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
5: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 का लागि भर्ना खुल्यो।
9: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् एजेट 7 गते बिहान 8 बजे हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
6: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
9: थप जानकारीका लागि सम्पर्क नम्बर 98574551 98574549515
10: लुम्बिनी भिजन कलेज बाढुङ्गा 3 गंगौलिया कपिलवस्तु।
11: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
12: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
13: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
11: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
13: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा बिर्छा रोप्नका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फिर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
2: डढेलो रोक्ने सबैभन्दा बलियो उपाय प्रकृतिमा आधारित समाधान। हाम्रो पुर्खाले अपनाएको ज्ञान आज पनि उत्तिकै उपयोगी छन्। पानीका मुहान जोगाऊ, प्राकृतिक पोखरीहरू बनाऊ र सिमसार क्षेत्रको संरक्षण गरौ। वनमा रैथाने बिरुवाहरू रोपौ, तिनको संरक्षण गरौ। अग्नि रेखा बनाऊ, डढेलो लाग्नु अघि नै वनको उचित सरसफाई गरौ। यसबाट जोगिन्छ वन, संरक्षित हुन्छ जैविक विविधता र सुध्रिन्छ उपभोक्ताको जीवन स्तर। प्रकृतिबाटै प्रकृतिको संरक्षण गरौ, डढेलो रोकौ, भविष्य बचाऊ। लुथरन वर्ल्ड रिलीफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
3: युनाइटेड अस्पताल बारगिन्दा चार छाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या।

0: मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
0: युनाइटेड अस्पताल पाटगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
1: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
3: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरेन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
3: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
2: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
3: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
2: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
3: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
2: फिजियोथेरापी विशेषज्ञ सेवा,
3: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
4: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0-2490। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30-9:30 टिकट लिइसक्नु पर्नेछ।
5: के छ हो धनुष भाइ, भाले बोकेर कता? के को भाकल हो?
6: सुन्तलीको जिउमा दाग आएर हात खुट्टा पनि झन्झाम गर्छ भन्छ, जान्नेलाई देखाएको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
5: यस्तो पनि हुन्छ?
6: भाडा हिँड्नु न ल हेर्नुहोस् है,
5: यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो खुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
6: तर जान्नेले त यो देउताको करामत भन्छ त?
5: यो देउताको होइन, कीटाणुको करामत हो।
7: भाकल साकल छोडो धुर्मु, उहाँले भने आफै जतार औषधि खान थालिहाल्नु पर्छ के।
8: कुष्ठ रोगको समयमै उपचार गराउ, अङ्ग भङ्ग हुनबाट बचाउ बचाउ।
9: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।
10: अब तपाईँ सामुदायिक रेडियो बुद्ध आवाजबाट सुन्न सक्नुहुनेछ विभिन्न फिल्मी गीतहरू।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भयो, कला बोलाउने होला।
2: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
3: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
4: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
2: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मन्द्रेली टोल, बठनपुर कपिल वस्तु।
4: प्रोप्राइटर नोने थारू।
3: सम्पर्क नम्बर 98144950 र 98674130393।
5: ए रुक रुक रुक,
6: के भयो, किन कराएको यस्तो?
5: दाई, यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
7: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभीजको फ्री एक्सेस पनि
5: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
8: अझै यो सुपर भ्यालु प्याक *123 हास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
9: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
10: हेर न भतिजी, म त पाल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
11: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
12: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
13: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, मासु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानुगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बात, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
12: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
13: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारगङ्गा 4 बुद्ध चोक कपिल वस्तु। मोबाइल 98473664665 र 98214-15291।
12: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छाल सूत्र विधिद्वारा पायस, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
14: सिद्धार्थ क्याम्पसमा कक्षा 11 का लागि भर्ना खुल्यो।
15: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
16: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गते देखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजे देखि, कक्षा सञ्चालन 2083 असार 1 गते देखि।
17: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
12: सुन्नुहोस् त 2083/29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
14: सम्पर्क प्लस टू कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076550122 र 98570050213।
12: सिद्धार्थ क्याम्पस, बाढगंगा, बुङसी, कपिलवस्तु।
18: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: ओहो, मुसा कुदिरहेछ, हेर्नु त।
9: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
7: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
9: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
7: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
9: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
7: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
18: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
19: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
20: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
18: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज। यो समय हो विश्रामको।
1: नयाँ व्यवस्थापनका साथ भर्ना खुल्यो। एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै कपिल वस्तुकै उत्कृष्ट सामुदायिक विद्यालय बारगंगा मावि लौगाईमा कक्षा 11 मा व्यवस्थापन शिक्षा शास्त्र तथा मानविकी संकायमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा सीमित सिटका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू नर्सरीदेखि स्नातक तहसम्म अंग्रेजी माध्यममा अध्यापन गराइने, दक्ष अनुभवी शिक्षकद्वारा मनोपरामर्श विधि अपनाई प्रोजेक्टरको माध्यमबाट अध्यापन गराइने, टाढाबाट आउने विद्यार्थीहरूका लागि यातायातको व्यवस्था, लाइब्रेरी तथा कम्प्युटर ल्याबको समुचित व्यवस्था, कमजोर विद्यार्थीहरूका लागि फिट ब्याग तथा अतिरिक्त कक्षाको व्यवस्था, सुविधा सम्पन्न भौतिक पूर्वाधार, जिहिन्दार तथा विपन्न छात्र छात्राहरूका लागि समुचित छात्रवृत्तिको व्यवस्था।
2: भर्ना कार्यक्रम जेठ 4 गतेदेखि, कक्षा सञ्चालन जेठ 18 गतेदेखि।
1: विस्तृत जानकारीका लागि कुलराज पौडेल प्राचार्य, बारगंगा मावि, बारगंगा 8 लौगाई कपिल वस्तु, फोन 076411118, 98570559, 98570259 र 98470482048।
3: हार्दिक बधाई तथा शुभकामना।
4: हालै प्रकाशित एसई परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै कपिलवस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिलवस्तुका 3 जना विद्यार्थीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय, अभिभावक तथा सम्पूर्ण समुदायलाई थप उत्साहित बनाएको छ।
5: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस् भन्ने शुभेच्छाका साथ 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू तथा विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको कामना सँगै हार्दिक बधाई ज्ञापन गर्दछौ।
3: प्रिन्सिपल ठाकुर प्रसाद पोखरेल एवं कपिल वस्तु ज्ञान ज्योति शिक्षा सदन बारगंगा 5 बैदौली कपिल वस्तु परिवार।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार विज्ञापन हो।
4: एसएई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इङ्ग्लिस माविमा व्यवस्थापन संकायतर्फ होटेल म्यानेजमेन्ट, फाइनान्स, कम्प्युटर बिहानी समूह तथा विज्ञान संकायतर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 मा भर्ना खुल्यो।
8: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि, साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
4: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ, चप्पर गाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी, रामापुर, मुर्गिया, फर्सा टिकर बिहान 8:30 बजे, परासी बजार, बर्दघाट बिहान 8:30 बजे, सुनवल, खैरेनी, चरङ्गे बिहान 9 बजे, मणिग्राम, भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसई ग्रेडसिटको कम्प्युटर प्रिन्ट 1 प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
8: विस्तृत जानकारीको लागि एभरेस्ट इङ्ग्लिस बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071-535-962, मोबाइल नम्बर 98-671-09-146, 98-570-59-158, 98-475-51-800 र 98-681-84-976।
9: एभरेस्ट सदैव उच्च। डिपोर्डिङ हाई स्कुलको प्लस टू तर्फ कक्षा एघारमा साइन्स र म्यानेजमेन्ट संकाय अन्तर्गत कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र फाइनेन्स विषयमा भर्ना खुल्यो। हाम्रा विशेषताहरू: सिकाइ मैत्री साइन्स ल्याब, अत्याधुनिक कम्प्युटर ल्याब, एसीयुक्त कक्षा कोठा, संस्कार र संस्कृतिमा जोड, व्यक्तित्व र नेतृत्व विकास, फर्दर स्टडीका लागि काउन्सिलिङ, रेफरेन्स बुक सहितको ई लाइब्रेरी, खेलकुद र बौद्धिक अतिरिक्त क्रियाकलाप, होटल भिजिट, शैक्षिक भ्रमण र मोटिभेसन प्रोग्राम, बाह्रको बोर्ड परीक्षामा उत्कृष्ट नतिजा, आईओई र आईओएममा राम्रो सफलता। आजै सम्पर्क गर्नुहोस् दिप बोर्डिङ हाई स्कुल, बुटोला, सुक्खा नगर। फोन 071534570, 531354 र 530570। दिप भनेकै उज्यालोको प्रति।
0: सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला साँझको 5 बज्यो।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम येशूको कथा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: आदरणीय श्रोता मित्र, जय मसीह अनि नमस्कार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम येशूको कथा, जहाँ म तपाईँलाई येशूको बारेमा एउटा कथा सुनाउनेछु। मलाई विश्वास छ कि तपाईँ सधैँ जसो आज पनि तयारीका साथ कथा सुन्नको लागि रेडियो नजिक आइसक्नु भएको छ। ल मित्र, अब हामी कथा सुरु गरौँ है त।

प्रिय श्रोता, यसको समयमा एकजना जवान मानिस थियो जो आफ्नो पितासँग बस्दथ्यो। उही एक असल व्यक्ति थियो र उसले आफ्ना पिता पुर्खाका सबै व्यवस्थाहरू पालन गर्दथ्यो। ऊ आफ्नो पत्नी प्रति पनि विश्वासयोगी थियो। ऊ कसैलाई हानि नोक्सानी गर्दैनथ्यो र कहिले पनि अरूको थोक लिँदैनथ्यो अनि कसैले पनि झुटा गवाही दिँदैनथ्यो। सधैँ आफ्नो बुवा र आमाको आदर गर्दथ्यो। ऊ आफ्नो बुवा प्रति निष्ठावान थियो। ऊ घरमै बस्दथ्यो र आफ्नो वृद्ध बुवा आमाका वास्ता अनि हेरचाह गर्दथ्यो। ऊ आफ्नो बुवा आमाको जेठो छोरो भएकोले गर्दा सारा सम्पत्ति उसकै जिम्मामा थियो अनि अहिले ऊ आफ्नो घरको शासक अनि धनी भएको थियो। उसले आफ्नो भाइहरूको निम्ति सारा सम्पत्तिको व्यवस्था गर्ने र तिनीहरूको वास्ता गर्ने गर्दथ्यो। केही भागहरू अरूको जिम्मामा भए पनि धेरै सम्पत्तिको हिस्सा उसको हातमा थियो। तर जसै समय बित्दै गयो अनि उसको बुवा बितेपछि सबै सम्पत्तिको हकवाला उनै भयो। ऊ सबैभन्दा धनी र आफ्नो परिवारको शासक भएको थियो। परमेश्वरले त्यसलाई यस ठाउँमा राख्नु भएको थियो भन्ने कुरा उसले सोच्यो र उसले विचार गर्यो, अवश्य परमेश्वर मबाट प्रसन्न हुनुभएको छ। अवश्य पनि परमेश्वरले यो सारा सम्पत्ति र ठूलो स्थान दिनुभएको छ। अवश्य पनि उहाँले मलाई आफ्नो राज्यमा स्वीकार गर्नुहुनेछ। तर यो सबै पूर्ण रूपमा विश्वस्त हुनको लागि मेरो विचारमा म यीशु कहाँ जानेछु र उहाँलाई सोध्नेछु, म उहाँलाई कसरी परमेश्वरले मलाई आशिष दिनुभएको छ र ठूलो सम्पत्ति दिनुभएको छ र ठूलो स्थान दिनुभएको छ भनी बताउनेछु। म उहाँलाई बताउनेछु र सोध्नेछु कि उहाँको ठिक बाटोमा हिँडेको छु अनि परमेश्वरले मलाई उहाँको राज्यमा स्वीकार गर्नुहुनेछ। प्रिय श्रोता, त्यसरी त्यो जवान धनी शासकले आफ्ना धेरै नोकरहरूलाई बोलायो र आफूले गर्न थालेको कामको बारेमा बतायो। तिनीहरूले एउटा उठको बथान तयार गरे र आफ्नो धन सम्पत्ति त्यसमा राखे र यीशुलाई भेट्न खोजे। त्यो समय यीशु धेरै टाढा हुनुहुन्थ्यो। उहाँले मात्र भीड़लाई पछ्याएर खोज्न सक्नुहुन्थ्यो अनि धेरै मानिसहरूले पनि उहाँलाई खोजिरहेका थिए। ती मध्ये धेरैजना बिरामी, लङ्गडो, दृष्टिबीन अनि दुष्ट आत्माले सताइएकाहरू थिए अनि यीशुले सबैलाई निको पार्नुभयो। रोगीहरू निको भए, लङ्गडहरू हिँड्न थाले, दृष्टिबीनहरू देखिरहेका थिए र आत्मिक रूपमा सताइएका मुक्त भएका थिए। त्यहाँ ठूलो आनन्द छाएको थियो र मानिसहरू उहाँको शिक्षा सुन्नलाई बसे अनि उहाँले भन्न थाल्नुभयो, परमेश्वरको राज्य हातमा तरवार लिएर युद्ध गर्ने चाहिँ आएन, तर गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति कृपा साथ आयो। परमेश्वरको राज्य एउटा राजाले झैं धन सम्पत्ति लिएर आएन, तर खाँचोमा परेकाहरूलाई आशिष दिनको निम्ति आयो, ताकि परमेश्वरको नजरमा तिनीहरू धनी हुन सकुन्। आज मैले जे गरेको छु त्यो तिमीहरूले देखेका छौ। तिमीहरूले मलाई रोगीहरूलाई निको पारेका देखेका छौ। तिमीहरूले लङ्गडाहरूलाई हिँडिरहेको र अन्धहरूले देखिरहेको देखेका छौ। सताइरहेकाहरू मुक्त भएका देखेका छौ अनि सबै कुरामा पापीहरूलाई क्षमा गरिएको देख्नेछौ। हेर, परमेश्वरको राज्य तिमीहरूको बीचमा नै छ। प्रिय श्रोता, अनि जसै त्यो धनी मानिस त्यहाँ आयो, निराश भएको थिएन। उसले त्यहाँ आनन्द मनाइरहेको थियो। देख्न सक्दथ्यो उसले येशूको शक्तिशाली स्वर अनि परमेश्वरको राज्यको बारेमा भनिरहनु भएको अचम्मका कुराहरू सुन्न सक्दथ्यो। यो सुनेर त्यो जवान शासक झन् उत्साहित भयो। ऊ यसैको लागि आएको थियो। ऊ परमेश्वरको राज्यभित्र प्रवेश गर्ने कुरा पक्का गर्न आएको थियो। जब येशूले पापीलाई क्षमा दिएको बारेमा कुरा गर्नुभयो, उहाँले आफ्ना हात एउटा लोग्ने र स्वास्नीमाथि राख्नुभयो। ती पति पत्नी बीचको सम्बन्ध बिग्रिएको थियो, तिनीहरूको वैवाहिक जीवन नै खस्केको थियो। त्यो पत्नीले व्यभिचार गरेकी थिए, तर येशूले त्यसलाई क्षमा गर्नुभयो र उनको हृदयमा शान्ति हालिदिनु भयो र तिनको हृदय कति तर्फ फर्काउनु भयो। जसै त्यो धनी शासक ओर्लदै थियो, उसले अरू धार्मिक शासकहरूलाई भिडतिर आइरहेको देख्यो। ती फरिसीहरूको अनुहारमा मुस्कुराहट थियो, तर आनन्दको मुस्कुराहट थिएन। त्यो चाहिँ दुष्टैको हाँसो थियो। तिनीहरूले उहाँलाई आफ्नो तर्कबाट फसाउन गइरहेका थिए। त्यो धनी शासक हेरिरहेको थियो र ध्यान दिएर सुनिरहेको थियो। अनि ती फरिसीहरूले भने, यसो तपाईँले भर्खरै क्षमा गर्नुभएको जोडीलाई तपाईँ जान्नुहुन्छ, त्यो पतिलाई सम्बन्ध विच्छेद गर्ने अधिकार छ, त्यो स्त्रीले व्यभिचार गरेकी थिए। जसै तपाईँ जान्नुहुन्छ, हाम्रा मालिसहरूले वर्षौंदेखि सम्बन्ध विच्छेद गर्दै आएका छन्। हाम्रा पुर्खाहरूले हामीलाई सिकाएका छन् कि केवल व्यभिचारको पापले मात्र सम्बन्ध विच्छेद हुन सक्दछ, अनि अरूले यो पनि सिकाएका छन् कि कुनै पनि कारणले पनि पुरुषले स्त्रीलाई सम्बन्ध विच्छेद गर्न सक्दछ। तर तपाईँ के भन्नुहुन्छ? प्रिय श्रोता, यो सुनेर यसो छक्क पर्नुभयो। तिनीहरू मानिसहरूलाई निको पार्नेमा साक्षी थिए अनि तिनीहरू नै क्षमा गर्नेमा साक्षी थिए। अनि यसोले तिनीहरूलाई जवाब दिनुभयो कि तिमीहरूले पढेका छैनौ, सृष्टिकर्ताले तिमीहरूलाई सुरुमा नै नर र नारी ल्याउनुभयो र भन्नुभयो, यसै कारण मानिसले आफ्नो बाबु र आमालाई छोडेर आफ्नै स्वास्नीसित मिलिरहन्छ, ती दुवैजना एउटै शरीर हुनेछन्, ती अब दुई होइनन् तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोड्नु भएको छ त्यसलाई कुनै मानिसले नछुटाओस्। यसोको जवाब सुनेर ती फरिसीहरू वाक्क भए। तिनीहरू आफ्नै नियममा समातिएका थिए कि तिनीहरू एउटा नर नारीलाई जीवनमा
जोडिएको परमेश्वरको महान उद्देश्यलाई बिर्सिएका थिए, तर तिनीहरू यति चाँडै हरेस खानेवाला थिएनन् र भने हो तर मोसाले किन विवाह विच्छेदको त्यागपत्र दिएर पत्नीलाई त्याग्ने आज्ञा दिए? अनि यसले जवाब दिनुभयो, तिमीहरूका हृदय कठोरताले गर्दा नै मोसाले पत्नीलाई त्याग्ने अनुमति तिमीहरूलाई दिएका हुन्, तर सुरुदेखि यस्तो थिएन। म तिमीहरूलाई भन्दछु, जसले व्यभिचारको कारण बाहेक आफ्नो स्वास्नीलाई त्यागेर अर्कीसँग विवाह गर्दछन् त्यसले व्यभिचार गर्दछन्, अनि जसले त्यागीकी स्त्रीलाई विवाह गर्दछ त्यसले पनि व्यभिचार गर्दछ। परमेश्वरको योजना एक हुनुको निम्ति हो र उहाँको योजना चङ्गाई र पुनस्थापना गर्नुको निम्ति हो। प्रिय श्रोता, यो सुनेर फरिसीहरू साह्रै रिसाए। तिनीहरू मध्ये धेरैजना आफ्नो पत्नीसँग वाक्क भएका थिए र सम्बन्ध विच्छेद गर्ने कुरा सोचिरहेका थिए। यसमा चेलाहरू पनि सजग थिए, अनि कोहीले भने यसु लोग्ने स्वास्नीको यस्तै सम्बन्ध हो भने त विवाह नगर्नु नै असल हुन्छ। अनि यसुले भन्नुभयो, सबै मानिसहरूले यो वचन ग्रहण गर्न सक्दैनन्, तर तिनीहरूले मात्र गर्न सक्दछन् जसलाई यो दिएको छ। यी सबै कुरा सुनेर त्यो धनी जवान शासक अझ प्रभावित भयो। यसुले त्यो फरिसीहरूको सामना धेरै बुद्धिमानी तरिकाले गर्नुभयो। उहाँले तिनीहरूसँग सम्झौता गर्नुभएन, तर उहाँले तिनीहरूको चलाखीपूर्ण तरिकाले सामना गर्नुभयो। अनि जसै त्यो धनी मानिस यसु कहाँ पुग्न लागेको थियो, त्यहाँ धेरै बालकहरूको स्वर सुनियो। तिनीहरू आफ्ना बुबा आमासँग भिडहरूबाट उहाँतिर आइरहेका थिए, तर जसै तिनीहरू यसु कहाँ पुग्न लागेका थिए, तब यसुका चेलाहरू मध्ये कोहीले भने, रोक, तिमीहरू यो के गर्दैछौ? अनि तिनीहरूले भने, हामीले हाम्रा बालकहरूको आशिषको निम्ति यसु कहाँ ल्याउन चाहन्छौ। उहाँले हाम्रा बालकहरूमाथि आफ्नो हात राख्नुहुनेछ र आशिष दिनुहुनेछ। तर चेलाहरूले भने, यहाँ के भइरहेको छ, के तिमीहरू देख्न सक्दैनौ? यसु व्यस्त हुनुहुन्छ, उहाँले मानिसहरूलाई निको पार्दै हुनुहुन्छ, उहाँले भीड़हरूलाई सिकाउँदै हुनुहुन्छ, उहाँले फरिसीहरूको सामना गर्दै हुनुहुन्छ। बालकहरूको निम्ति उहाँसँग समय छैन। अनि चेलाहरूले ती बालकहरूलाई उहाँ कहाँ आउनदेखि रोक्न थाले, तर यसुले चर्को स्वरमा भन्नुभयो, होइन, ती बालकहरूलाई छोडिदिऊ। अनि उहाँ उम्केर बालक कहाँ गएर भन्नुभयो, बालकहरूलाई म कहाँ आउनदेखि नरोक, आज मैले तिमीहरूलाई परमेश्वरको राज्यको बारेमा बताउनु परेको छ। परमेश्वरको राज्य यी बालकहरू जस्तै हो। आज मैले परमेश्वरको राज्यको बारेमा के भनेको छु, परमेश्वरको राज्य साना बालकहरू जस्तै हो। परमेश्वरको राज्य शुद्धतामा, सादापनमा, आनन्दमा र आशिषको साथमा आउँदछ। त्यसपछि यसुले घुँडा टेक्नु भयो र आफ्नो हात फैलाउनु भयो, अनि ती बालकहरू खुसी हुँदै यसु कहाँ आए। यसुले तिनीहरूलाई अंगालो हाल्नुभयो र चुम्बन गर्नुभयो। त्यसपछि उहाँले आफ्नो हात तिनीहरूमाथि राख्नुभयो अनि तिनीहरूको जीवनमा परमेश्वरको राज्यको निम्ति आशिषको प्रार्थना गर्नुभयो। अनि उहाँले तिनीहरूलाई विदा गर्नुभयो र तिनीहरूका बुवा आमालाई सुम्पिदिनुभयो। त्यसपछि यसुले भन्नुभयो, अब हामी अर्को ठाउँमा जाउँ र परमेश्वरको राज्यको बारेमा सिकाउँ। प्रिय श्रोता, अब त्यो धनी जवान शासकले यसो भनेको सुन्यो। जब उसले सोच्यो कि अब मैले छिट्टे भन्नुपर्छ, उसले यसोलाई भेटाएको थियो र त्यो मौका उसले घुमाउन चाहेको थिएन, अनि त्यसैले ऊ यसो कहाँ आयो, आफ्नो मान सम्मान देखायो। उसले यसोको अघि घुँडा टेकेर भन्यो, यसो असल शिक्षक, मैले तपाईँलाई भेट्नको लागि यात्रा गरे। यसभन्दा अघि भर्खर मैले आफ्नो बुवालाई गाडे। अहिले म आफ्नो सारा सम्पत्तिको मालिक भएको छु र सबैमाथि शासन गर्दछु। मैले सबै थोक पाएको छु। परमेश्वरलाई धन्यवाद होस्, अहिले मैले अनन्त जीवन पाउनलाई के काम गर्नुपर्छ? यी एउटा सबैले सोध्नुपर्ने ठूलो प्रश्न हो। श्रोता, हामी एकछिनमा आउनेछौ र यसुले के भन्नुभयो सो हामी सुन्नेछौ।

प्रिय श्रोता, फेरि पनि स्वागत छ कार्यक्रम यीशुको कथामा। त्यो धनी जवान शासक ठूलो नम्रता साथ यीशुको अघि घोप्टो पर्यो र भन्यो, हे असल शिक्षक, अनन्त जीवन प्राप्त गर्नलाई मैले के गर्नुपर्छ? त्यो मानिस साह्रै इमान्दार अनि आज्ञाकारी देखिन्थ्यो। ऊ साह्रै नम्र देखिन्थ्यो। उसले यीशुलाई असल शिक्षक भनेर उहाँलाई सम्मान गरेको थियो अनि उहाँले भन्नुभयो, किन मलाई असल गुरु शिक्षक भन्दछौ? असल त परमेश्वर मात्र हुनुहुन्छ। अनि यीशुले अझ भन्नुभयो, तर तिमी जवानमा प्रवेश गर्ने इच्छा गर्दछौ भने आज्ञाहरू पालन गर। अनि त्यो शासकले भन्यो, कुन कुन चाहिँ? अनि यीशुले भन्नुभयो, तैँले हत्या नगर्नु, तैँले व्यभिचार नगर्नु, तैँले चोरी नगर्नु, तैँले झुटो गवाही नदिनु, आफ्ना आमा बाबुको आदर गर्नु र आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नु। त्यसपछि त्यो जवान मानिसले सोच्यो, ओहो, मैले सबै यो गरेको छु, म अब सुरक्षित छु। अनि उसले भन्यो, यी सब त मैले पालन गरेकै छु, अब ममा के कमी छ? प्रिय श्रोता, त्यसपछि यीशुले त्यस मानिसलाई भन्नुभयो, ऊ साह्रै आज्ञाकारी थियो, सत्य हो, आफ्नो बुबाको असल छोरा थियो, उसले अरूलाई चोट पुर्याएको थिएन, ऊ आफ्नो पत्नीसँग विश्वासयोग्य थियो, उसले अरूको कहिले पनि केही दिएन, उसले कहिल्यै पनि झुटा साक्षी दिएन, उसले आफ्नो बुबा आमाको आदर गरेको थियो, तर के उसले परमेश्वरको राज्यभित्र प्रवेश गर्न पाउने थियो त? यीशुले त्यसलाई हेर्नुभयो र आफ्नो हृदयमा प्रति प्रेमले भरिनुभयो र उहाँले उसलाई प्रेम गर्नुभयो र भन्नुभयो, तिमीमा अझ एउटा कुराको कमी छ। यीशुले यति भनेर त्यस धनी मानिसलाई उठाउनुभयो र उसको ऊँटतिर लैजानुभयो र जुन धेरै मानिसहरूले लादिएको थियो अनि उहाँले त्यसको धन सम्पत्तितिर देखाएर भन्नुभयो, घर जाऊ, तिमीसित भएका सबै थोक बेच र गरीबहरू र दरिद्रहरूलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ अनि मेरो पछि लाग। यो सुनेर त्यो धनी मानिस छक्क पर्यो। उसले आफ्नो जीवनमा यस्तो कुरा कहिले सुनेको थिएन। आफूसँग भएका सबै थोक बेच्नु, सबै दरिद्रहरूलाई दिनु अनि यीशुलाई पछ्याउनु, यो साँच्चै सोच्न नै नसकिने कुरा थियो। त्यो धनी जवान मानिसले आफ्नो धन सम्पत्तिमा निकै गर्व गरेको थियो अनि उसले आफ्नो स्थानको निम्ति साह्रै गर्व गरेको थियो। त्यो मानिसले यीशुलाई हेर्यो, हो, उसमा उदारता थियो। त्यो धनी जवान मानिसले आफ्नो धन सम्पत्तिमा निकै गर्व गरेको थियो अनि उसले आफ्नो स्थानको निम्ति साह्रै गर्व गरेको थियो। त्यो मानिसले यीशुलाई हेर्यो, हो, उसमा उदारता थियो। उसले उदारता भनेर चिनिनुमा आनन्द मनायो, तर एकैचोटि सबै दिनु, आफूसँग केही पनि नहुनु अनि रित्तो जीवन भएर यीशुलाई पछ्याउनु, उसले उहाँका चेलाहरू कति असंवेदनशील थिए भनी देखेको थियो। तिनीहरूले बालकहरूलाई टाढा धपाएका थिए। के उसले यस्तै मानिसहरूसँग आफ्नो समय बिताउन चाहेको थियो? प्रिय श्रोता, फेरि उसले यीशुलाई हेर्यो। उसको अनुहारमा निराशापन छाएको थियो। दुखी भएर भने, मलाई माफ गर्नुहोस्। तर उसले आफ्नो भनाई पुरै नसिद्धाइकन आफ्नो उठतिर गएर चढ्यो र अरू केही पनि नभनिकन यीशु कहाँ कहिल्यै देखा नपर्ने गरी आफ्नो बाटो लाग्यो। अनि अहिले त्यो सबै कुराहरू यीशुसँग रहनेहरूसँग घुमिरहेको थियो। के धनी मानिसहरूलाई अनन्त जीवनको निश्चयता थिएन र? के तिनीहरू धनी हुनु भनेको परमेश्वरको आशिषको चिन्ह थिएन र? त्यो धनी मानिस पनि एउटा थियो जसले सभाघरहरू बनाएको थियो, अनाथहरूलाई सहायता गरेको थियो, दरिद्रहरूलाई दान दिएको थियो। यदि धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्न यति कठिन थियो भने सामान्य मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्न कति मौका मिल्ने थियो त? किनकि तिनीहरूले माथिका यी कुराहरू गर्न सक्दैनथे। प्रिय श्रोता, यीशुले यी सबै मानिसहरूको अनुहारमा अचम्मित परेको देख्नुभयो। यो तिनीहरूको निम्ति साह्रै महत्वपूर्ण पाठ थियो। त्यसैले यीशुले फेरि भन्नुभयो, सुन, धनी मानिसहरूलाई परमेश्वरको राज्यमा पस्नुभन्दा त बरु उठलाई सियोको नात्रीमा छिर्नु सजिलो हुन्छ। अनि मानिसहरूले भने, प्रभु, यदि यो सत्य हो भने यदि उसले धनले परमेश्वरको आशिष प्राप्त गरेकोलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु अति गाह्रो हुन्छ भने हाम्रो बारेमा के त? कसले उद्धार पाउन सक्छ? अनि यीशु मुस्कुराउनु भएर भन्नुभयो, विश्वास गर, मानिसहरूको लागि यो असम्भव छ तर परमेश्वरको लागि सबै कुरा सम्भव छ। तर पत्रुसले भने, हेर्नुहोस्, हामीले त सबै थोक छोडेर तपाईँको पछि लागेका छौँ। अनि यीशुले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, हरेक जसले मेरो नाउँको खातिर घर, दाजुभाइ, दिदीबहिनी अथवा बाबु आमा वा छोराछोरी वा जग्गा जमिन छोडेको छ त्यसले 100 गुणा पाउनेछ र अनन्त जीवनको अधिकार पाउनेछ। हाम्रा सामानहरू तयार पार, हामी अर्को ठाउँमा जानु परेको छ।

प्रिय श्रोता, यो नै धनी मानिस र उठ परमेश्वरको राज्यको कथा हो। हामीलाई यो धेरै कठिन लाग्न सक्दछ किनकि हामी येशूको समयभन्दा धेरै टाढाको समयमा छौँ। त्यो समयमा दुईवटा कुरा धेरै महत्वपूर्ण थियो, एउटा परिवार र अर्को परिवारको जग्गा सम्पत्ति। अनि यो मानिसले उसको निम्ति त्यो कति महत्वपूर्ण थियो भने देखायो। ऊ आफ्नो परिवार प्रति निष्ठावान थियो, उसले कहिले पनि विचार गरेन, उसले सधैँ आफ्नो बुवा आमाको आदर गर्यो, ऊ आफ्नो धन सम्पत्तिमा होसियार रह्यो, ऊ कहिल्यै आफ्नो चोरेन, उसले कहिल्यै अरूको चोरेन र झुटो गवाई दिएन। ऊ अरूको धन सम्पत्ति, आफ्नो धन सम्पत्ति झैँ कति महत्वपूर्ण थियो भने जान्दथ्यो। तर उसको आफ्नो परिवार र धन सम्पत्तिको चाहनाले गर्दा उसले सबैभन्दा महत्वपूर्ण कुरा गुमायो। उसमा अझै एउटा कुराको कमी थियो, उसको परमेश्वरसँगको सम्बन्ध। परिवार र धन सम्पत्तिको उसको जीवनको केन्द्रबिन्दु थिए, तर उसको जीवनमा परमेश्वर कहीँ पनि भेटिनु भएन। आफ्नो परिवारको र सम्पत्तिको हेरचाह गर्नु त्यो मानिसलाई आज्ञा थियो, तर अरू देवतालाई पुज्नु भन्ने आज्ञा थिएन। अनि यसरी त्यस मानिसको समस्या देखाइदिनु भयो। उसको देवता, उसको परिवार र पुर्ख्यौली धन सम्पत्ति थियो। परिवार र सम्पत्ति पनि महत्वपूर्ण नै थियो, तर तिनीहरू जीवनको केन्द्रबिन्दु कहिले पनि हुनु हुँदैन। त्यो सबै झुटा कुराहरूबाट छुटकारा पाउन र आफूलाई सुरक्षित राख्ने एउटै मात्र उपाय थियो। उसले आफ्ना धन सम्पत्ति टाढा राखेर येशूलाई पछ्याउनु पर्दथ्यो। त्यो नै उसको निम्ति केवल आशा थियो। प्रिय श्रोता, जब त्यस मानिसले सबै आज्ञाहरू पालन गरेको छ भने येशूलाई भन्यो, तब उसले येशूबाट यसो भन्ने आशा गरेको थियो। ठिक ठिक, अब अझै आफ्नो जीवनमा यस्तै काम गर्दै जाऊ र त्यसपछि सबै थोक असल ठिक ठाक हुनेछ। तर होइन, येशूले त्यसो गर्नु भएन, किनकि उहाँ जान्नुहुन्थ्यो कि त्यो मानिसको जीवनको केन्द्रबिन्दु परमेश्वर हुनुहुन्न थियो, अनि थोरै धार्मिक काम गरेर परमेश्वरको अघि धर्मी हुन सकिँदैन थियो। प्रिय श्रोता, तपाईँको बारेमा के छ त? के परमेश्वर तपाईँको जीवनमा पूर्ण नियन्त्रित हुनुहुन्छ? के उहाँ तपाईँको जीवनको केन्द्रबिन्दु हुनुहुन्छ? अथवा अरू केही कुरा छ? मैले तपाईँको जीवनमा भएको पापपूर्ण कुराहरूको बारेमा भनिरहेको छैन, तर असल थोकहरूको बारेमा भनिरहेको छु। परिवारलाई आदर गर्नु, व्यभिचार नगर्नु, झुटो नबोल्नु, यी सबै असल कुराहरू हुन्। तर यी सबै आज्ञाहरूले मात्र हाम्रो जीवनलाई बचाउन सक्दैन। अनि जसरी यसले दृष्टान्तमा हामीलाई भन्नुभयो, उठलाई सियोको नात्रीबाट छिर्नु सजिलो हुन्छ, विशेष गरिकन उठहरू ठूला हुन्छन्। मध्य पूर्वी गाउँहरूमा जब उठहरूलाई पूरा भारी बोकाएर हिँडाइन्थ्यो, तिनीहरूको लागि ढोका 10 फिट अग्लो र 12 फिट चौडा चाहिन्थ्यो। यदि उठलाई त्यति ठूलो प्रवेशद्वार चाहिन्थ्यो भने एउटा सियोको नात्रीबाट छिर्नु कति सम्भव थियो त? यसले हामीलाई केही कुरा सिक्नुपर्छ भनेर नै यो उदाहरण दिनुभएको थियो, जुन हरेकको निम्ति उद्धारपूर्ण रूपमा असम्भव थियो। यदि तिनीहरूले असल काम गरेको भए तापनि कसैले पनि मुक्ति उद्धार प्राप्त गर्न सक्दैन। अनि यदि उद्धार असम्भव छ भने हामी के गर्न सक्छौ त? त्यसैले येशूले यहाँ भन्नुभयो, जे कुरा मानिसको निम्ति असम्भव छ त्यो परमेश्वरको निम्ति सम्भव छ। प्रिय श्रोता, उद्धार हाम्रो निम्ति असम्भव छ। हामी हाम्रो पापमा बेरिएका छौँ। हाम्रो जीवनबाट झुटा देवताहरू निकाल्नु र हाम्रा पापहरूलाई निकाल्नु असम्भव छ, तर परमेश्वर आफ्नो शक्तिले त्यसलाई अपदस्थ गर्न सक्षम हुनुहुन्छ। यही नै जुन मानिसको निम्ति असम्भव छ त्यो परमेश्वरको निम्ति सम्भव छ। यसैको निम्ति नै येशू आउनुभयो, परमेश्वरको शक्ति हामीमा देखाउनलाई, परमेश्वरका शक्ति रोगीहरूमाथि देखाउनलाई हो। तर त्यो भन्दा अझ बढी के? दुष्ट आत्मामाथि परमेश्वरको शक्ति देखाउनलाई हो। त्यो भन्दा पनि बढ्ता उहाँको शक्ति पापमाथि विजय हुनलाई हो, जसले हामीलाई दास बनाएको थियो। येशू ख्रिस्ट आउनुभयो र परमेश्वरको राज्यको शुरूआत गर्नुभयो। अनि जब उहाँ हाम्रो पापको निम्ति क्रुसमा मर्नुभयो, उहाँ परमेश्वरको अघि हाम्रो पाप र दोषको निम्ति हाम्रो महान शत्रुमाथि विजय हुनुभयो। 3 दिनपछि उहाँ मरेकोबाट चिहानबाट जीवित हुनुभयो र स्वर्गीय स्थानमा सबै अधिकार सहित उचालिनुभयो। अनि त्यही शक्तिद्वारा नै उहाँले हामीमाथि रहेको पापको बन्धनलाई तोड्नुभयो। अनि उहाँ नै हाम्रो जीवनबाट झुटा कुराहरू निकाल्न सक्षम हुनुहुन्छ। उहाँ हामीलाई बचाउन योग्य हुनुहुन्छ। प्रिय श्रोता, उद्धार हामीले कमाउने कुरो होइन, यो त येशूले दिनुहुने कुरा हो। उद्धार त केही असल थोक, शक्तिशाली थोक अथवा बुद्धिको कुरा पाए जस्तो होइन, यो त तिनीहरूको निम्ति परमेश्वरको दान हो। जो आफ्ना कमजोरीपनमा उठ्दछन् अनि जो आफ्नो गरिबीमा, दरिद्रतामा र विश्वासमा परमेश्वरका आउँदछन् र कृपाको निम्ति परमेश्वरसँग माग्दछन्। प्रिय श्रोता, आज नै तपाईँ विचार गर्नुहोस्, आज नै आफ्नो जीवनमा परमेश्वरको दया माग्नुहोस्। श्रोता, कथा सिद्धिएको छ, परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: प्रिय श्रोता तपाईहरुले अहिले सुन्दै हुनुहुन्थ्यो TWR नेपालद्वारा संचालित रेडियो कार्यक्रम येशूको कथा। आजको कार्यक्रम कस्तो लाग्यो? तपाईको सुझाव सल्लाह र प्रतिक्रियाको लागि हामी आशा गर्दछौ। साथै अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम येशूको कथा, जीपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हाम्रो इमेल ठेगाना twrnepal.radio@gmail.com। हामीलाई 9813300690 एसएमएस वा फोन पनि गर्न सक्नुहुन्छ। यसै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न पनि सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुन्छ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पूर्ण भेट हुनेछौ। तबसम्मका लागि बिदा चाहन्छौ। जय मसीह।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781000253।
2: ए रुक रुक रुक,
3: के भयो? किन कराएको यस्तो
2: दाई? यस्तो पनि हुन्छ र? 30 दिनसम्म अनलिमिटेड रे।
4: डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्सगेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
2: हो र? हो नि, एनसेलमा अब मात्र 799 सबै अनलिमिटेड।
5: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 ह्यास डायल गरी वा एनसेल एपमा गई लिनुहोस्। एनसेल नेपालकै लागि।
6: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0290। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30-9:30 टिकट लिइसक्नु।
7: सुन्नु न,
8: भन न भन,
7: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने।
8: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
7: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
8: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
7: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
8: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडिमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टि गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोज जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एकपटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल, तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा। प्रोप्राइटर ओम गहतराज, शुभचिन्तक लोक बहादुर विकर, नायरी मोबाइल 98215 90 00 95 98575 56 095 र 98174 52 311
9: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना
10: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिलवस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
11: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर
9: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98413-52747 98470-52954 98472-84700 र 98470-83400 अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
12: गुप्ता नर्सरी ड्राई वाटरको किसान तथा ग्राहक वर्गमा अनुरोध
13: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
14: तर त्यसका लागि चाहिने थरी थरीका फुलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फुल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फुलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
12: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
14: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।

0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै हतौसा लिटिल स्टार इङ्ग्लिस बोर्डिङ स्कूल बारगंगा 11 ओदारी कपिलवस्तुकी मेधावी छात्रा पुष्पा पाण्डेले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्त हर्षित भएको छ। यस गौरवपूर्ण सफलताले विद्यालय अभिभावक तथा सम्पूर्ण समुदायमा खुशी र उत्साह थपेको छ।
2: कडा मेहनत, अनुशासन र लगनशीलताको उत्कृष्ट उदाहरण बनेकी पुष्पा पाण्डेको यो सफलता सम्पूर्ण विद्यालय परिवारका लागि गर्वको विषय बनेको छ। साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ।
0: तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनोस्। 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्रा पुष्पा पाण्डेलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
3: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा स्वसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
4: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
3: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
4: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
3: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
4: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
3: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
5: यस संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
3: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 9847045967 र 9857055057।
0: हार्दिक बधाई तथा शुभकामना।
1: हालै प्रकाशित एसी परीक्षाको नतिजामा उत्कृष्ट सफलता हासिल गर्दै लक्ष्मणघाट माध्यमिक विद्यालय बारगंगा 6 लक्ष्मणघाट कपिलवस्तुका मेधावी छात्र सुलभ गेवालीले 4 GPA ल्याउन सफल भएकोमा विद्यालय परिवार अत्यन्तै हर्षित भएको छ।
2: साथै विभिन्न श्रेणीमा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई उज्जवल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै निरन्तर सफलता हासिल गर्दै अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछौ। तपाईहरूको मेहनत, लगनशीलता र सफलताले आगामी दिनहरू अझ उज्यालो बनाओस्।
0: 4 GPA सहित उत्कृष्ट नतिजा ल्याउन सफल मेधावी छात्र सुलभ गेवालीलाई विशेष बधाई तथा सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक शुभकामना।
1: साथै अब लक्ष्मणघाट माध्यमिक विद्यालयमा कक्षा 1 देखि कक्षा 7 सम्म अङ्ग्रेजी माध्यममा पठन पाठन शुरू गरिएको छ। गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक तथा उत्कृष्ट सिकाइ वातावरण सहित आफ्ना बालबालिकाको उज्जवल भविष्यको लागि आजै भर्ना गराउनुहोस्।
2: प्रधानाध्यापक चेतनाथ पौडेल एवं लक्ष्मणघाट मावि परिवार बारगंगा 6 लक्ष्मणघाट।

0: एसईपछि अब के पढ्ने भन्ने चिन्ता छ
1: या भविष्य उज्जवल बनाउने उत्कृष्ट शैक्षिक संस्था खोज्दै हुनुहुन्छ?
2: अब चिन्ता होइन, सही शैक्षिक संस्था रोज्नुहोस्। यस क्षेत्रकै उत्कृष्ट शैक्षिक गन्तव्य लुम्बिनी भिजन कलेजमा कक्षा 11 लागि भर्ना खुल्यो।
3: विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत विभिन्न विषयमा अध्ययन गर्ने सुनौलो अवसर। आउनुहोस् एजेट 7 बिहान 8 हुने छात्रवृत्ति परीक्षामा सहभागी भई पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर नछुटाउनुहोस्।
0: गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक शिक्षण प्रणाली र उज्जवल भविष्यको सुनिश्चितताका लागि लुम्बिनी भिजन कलेज।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98574551, 98574551,
2: लुम्बिनी भिजन कलेज, बार्गतिन गंगौलिया कपिलवस्तु।
4: सिद्धार्थ क्याम्पसमा कक्षा 11 लागि भर्ना खुल्यो।
3: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अङ्ग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ।
5: भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 देखि छात्रवृत्ति परीक्षा 2083 जेठ 18 सोमबार बिहान 8 अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 मंगलबार बिहान 6:30 देखि कक्षा सञ्चालन 2083 असार 1 देखि।
6: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
0: सुन्नुहोस् त, 2083 जेठ 29 भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
4: सम्पर्क +2 कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076550122 र 98570050213।
0: सिद्धार्थ क्याम्पस, बाढगंगा, बुङसी, कपिलवस्तु।
7: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
8: यति बेला साँझको 6 बजे
9: राष्ट्रको शान किसान
10: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: रासोपा सभापति लामी छाने र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिश, सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा।
1: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाघ्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय संचितमा ऐतिहासिक कृतिमान। एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़्यो।
0: निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित। बढ़दो वित्तीय संकटका कारण सेवा रोकेको भनाई।
1: भारतलाई उछिन्दै ताइवान विश्वको 5 ठूलो शेयर बजार बन्यो। चिप र एआईमा लगानी मुख्य कारण।
0: र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत। आईपीएल क्रिकेटको एलिमिनेटरमा आज राति हैदराबाद र राजस्थान खेल्दै।
2: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
4: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघनकर्ता ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको छ। भदौ 23 र 24 गतेको घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरूङलाई मानव अधिकार उल्लंघनकर्ताको रूपमा किटान गरेको हो। अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले कार्यवाही को निर्णय गरी प्रधानमन्त्री कार्यालयमा सिफारिश बुझाएको छ। अहिले प्रचलित कानूनमा सजायको व्यवस्था नभएकाले नयाँ कानून बनाएर कार्यवाही गर्न आयोगले सरकारलाई सुझाव दिएको छ। सिफारिश अनुसार उल्लंघनकर्ताहरूलाई बढ़ीमा 6 महिना कैद, 3,00,000 जरिवाना र कम्तीमा 5 वर्ष राजनीतिक पदमा उम्मेद्वार हुन नपाउने व्यवस्था गर्न भनिएको छ। अध्ययन प्रतिवेदनका निर्णय र सरकारलाई गरिएको सिफारिश अन्तर्गत कार्यवाही सिफारिश खण्ड आज आयोगले सार्वजनिक गरेको हो। सार्वजनिक प्रतिवेदन अनुसार आयोगले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायण दत्त पौडेललाई पनि विभागीय कार्यवाही गर्न सिफारिश गरेको छ। नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्र कुबेर खापुङ, शस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापालाई भने भविष्यमा अयोग्य हुने गरी नेगेटिभ लिस्टमा राख्न सिफारिश गरेको छ। उनीहरू सहित केही सुरक्षा अधिकारी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि कार्यवाहीको दायरामा ल्याउन आयोगले सिफारिश गरेको छ। यस्तै आयोगले आन्दोलन र प्रदर्शनका समयमा नेपाली सेनाको कमजोरी भएको छानबिन प्रतिवेदनमा उल्लेख गरेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनको संक्षिप्त अंशमा नेपाली सेनाले जनअपेक्षा अनुसार राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको भनिएको छ। समितिले सिंहदरबार र शीतल निवासका कमाण्डरलाई सचेत गराउन सिफारिश गरेको छ।
0: यस्तै आयोगले कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटान गर्दै लामिछानेलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान सिफारिश गरेको छ। रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको आयोगको ठहर छ। आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछाने सहित नक्खु कारागार प्रशासन सत्यराज जोशी र रासोपाकै सांसद मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरेको छ। आयोगले पूर्व प्रधानमन्त्री सुशीला कार्की र पूर्व गृहमन्त्री सुधन गुरूङमाथि पनि भदौको आन्दोलनका क्रममा भएको भौतिक र मानवीय क्षतिमा उनीहरूको संलग्नता भएको नभएको बारे थप अनुसन्धान गर्न सिफारिश गरेको छ। यस्तै आयोगले भदौ 23 र 24 को घटनाबारे छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि नै छानबिन सिफारिश गरेको छ। कार्कीको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित र उत्तेजित भई कुनै असर र प्रभाव परे नपरेको विषयमा छानबिन गर्न आयोगले सिफारिश गरेको हो।
1: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ आएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्रको आकार 3.85% बढ़ेर 66 खर्ब 9 करोड़ रूपियाँ पुग्ने अनुमान गर्नुभएको हो। नेपालको गृहस्थ उत्पादन जीडीपीमा उपभोगको हिस्सा 90.3% रहनेछ। प्रति व्यक्ति राष्ट्रिय आय 1,535 अमेरिकी डलर पुग्ने अनुमान छ। बाह्य क्षेत्रतर्फ उत्साहजनक तथ्यहरू सार्वजनिक भयो। रेमिट्यान्स 37.7% बढ़ेर 14 खर्ब 50 अर्ब रूपियाँ पुगेको छ। विदेशी विनिमय संचित 34 खर्ब 14 अर्ब पुग्दै ऐतिहासिक उचाइमा पुगेको छ, जसले 18 महिनाभन्दा बढ़ी आएको आयात धान्न पर्याप्त छ। तथापि व्यापार घाटा 11% भन्दा बढ़ीले वृद्धि भई 10 खर्ब 98 अर्ब रूपियाँ पुग्नु चुनौतीको रूपमा रहेको छ। सरकारको कुल सार्वजनिक ऋण 28 खर्ब 78 अर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ। मुद्रास्फीति भने 2.13% नियन्त्रणमै छ। सामाजिक सूचकतर्फ मानव विकास सूचकांक 0.622 पुगेको छ भने नेपालीको औसत आयु 71.3 वर्ष कायम छ। आधारभूत तहको विद्यालय भर्ना दर 97.8% पुगेको छ। अर्थमन्त्री वाग्लेले विश्वव्यापी अनिश्चितताका बावजूद नेपालका समष्टिगत आर्थिक सूचकहरूमा सुधार आएको बताउनुभयो।
0: यस्तै नेपालमा एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़ेको छ। 2081 फागुनसम्म 9,963 उद्योग दर्ता भएकामा 2082 सालको फागुनसम्ममा दर्ता भएका उद्योगको संख्या 11,140 वटा पुगेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आज संघीय संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण अनुसार ठूला उद्योगको हिस्सा 13.9% छ। पछिल्लो एक वर्षमा 3,89,74 करोड़ रूपियाँ थप लगानी स्वीकृत भएको हो। यस्तै नेपालमा मातृ मृत्यु दर लगायत स्वास्थ्य सूचकमा सुधार भएको देखिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आज संघीय संसदमा पेश गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला र पूर्ण रूपमा खोप लगाउने बालबालिकाको संख्यामा वृद्धि भएको हो। मातृमृत्यु दर उल्लेखनीय सुधार भएको, नवजात शिशु मृत्यु दर, शिशु मृत्यु दर तथा 5 वर्ष मुनिको बाल मृत्यु दर घटेको र स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिलाको अनुपातमा वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ।
1: सरकारले निजी अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेकका सबै सेवा स्थगित गरेको छ। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार सबै निजी अस्पतालमा जेठ 16 लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको हो। बोर्डले निकालेको सूचनामा बोर्डको बढ़दो वित्तीय संकटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गर्ने आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा स्थगित गरेको उल्लेख छ। बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार मा 36 निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेका थिए। अब बोर्डमा 442 सरकारी र 27 सामुदायिक संस्था आबद्ध छन्। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जनासम्मको परिवारका लागि 3,500 रूपियाँ बराबरको योगदानका आधारमा 1,00,000 रूपियाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। यस्तै थप प्रति सदस्य 700 रूपियाँका दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 रूपियाँ बराबरको सेवा सुविधा थपिने प्रावधान रहेको छ। स्वास्थ्य बीमा कार्यक्रममा 59,70,403 बीमित रहेका छन्। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। हप्तामा 2 दिनको विदा नर्सहरूका लागि कतिको उपयोगी भन्ने जनआवाज सहित खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मशान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मशान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
3: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
2: सम्पर्क फोन नम्बर 9857035578, 9857075740, 9635667788।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556943334955।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवयुवा आन्दोलनमा ओली लेखक र गुरूङले मानव अधिकार हनन गरेको मानव अधिकार आयोगको ठहर, राष्ट्रपा सभापति लामिछाने र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिश, सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा, नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो, रेमिट्यान्समा उल्लेख्य वृद्धि, विदेशी विनिमय संचितमा ऐतिहासिक कृतिमान, निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित लगायतका खबर प्रस्तुत गर्यो।
0: अब बाँकी खबर। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले विश्वका विभिन्न देशबाट आएका सगरमाथा आरोहीको सम्मानमा आज काठमाण्डुमा आयोजना गरिएको सगरमाथा समिटर्स समिट 2026 सम्बोधन गर्दै हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनु भएको हो। सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिंगो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा रहेको उहाँको भनाइ छ। यी सम्पदाको संरक्षण, सम्वर्धन, प्रचार प्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्र मार्फत अर्थतन्त्रमा टेवा पुगेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो। उहाँले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिले चुनौती बनेको बताउनुभयो। यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवं दिगो र प्रविधि मैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलले बताउनुभयो।
1: यस वर्ष मनसून आउनै लाग्दा नेपालमा लामो सुक्खाको जोखिम बढ़ेको छ। जल तथा मौसम विज्ञान विभागले मनसून अवधिमा देशका धेरैसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ। यसका साथै अधिकतम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा बढ़ी हुने अनुमान छ। यो अवस्थाको मुख्य कारण प्रशान्त महासागरमा विकसित हुन लागेको एलनिनो हो। एलनिनो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले दक्षिण एसियामा मनसूनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा बतास आउने खतरा हुन्छ। अमेरिकाको मौसम संस्था एनओएए का अनुसार जूनदेखि अगस्तभित्र एलनिनो विकास हुने सम्भावना 62% छ। विश्व मौसम संगठनले पनि यस वर्ष दक्षिण एसियाको धेरैसो भागमा औसतभन्दा कम वर्षा हुने अनुमान गरेको छ। यस्तो अवस्थामा सुक्खा खेती प्रविधि अपनाउन, पानीको मितव्ययी प्रयोग गर्न र वैकल्पिक बालीको तयारी गर्न किसानहरूलाई प्रोत्साहन गर्नुपर्ने जल तथा मौसमविद डाक्टर कृष्ण प्रसाद शर्माले बताउनुभयो। सरकारी निकायहरूले सिंचाई व्यवस्थापन र खाद्य भण्डारणतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्ने उहाँको भनाइ छ। जल तथा मौसम विज्ञान विभागले अहिले नै अत्यन्त भयावह अवस्थाको निष्कर्ष निकाल्नु हतार हुने बताइरहेको छ। तर स्वतन्त्र विज्ञहरू यसपालि जेठको अन्त्यदेखि साउनको अन्त्यसम्म नै पानी निकै कम पर्ने र विशेष गरी देशको पश्चिमी क्षेत्रमा लामो सुक्खा हुने चेतावनी दिइरहेका छन्।
0: सरकारले दिएको हप्तामा दुई दिन सार्वजनिक बिदा स्वास्थ्य क्षेत्रमा चिकित्सक र प्रशासनिक कर्मचारीले पनि पाएका छन्। तर नर्सहरूको हकमा भने आंशिक मात्र लागू भएको छ। यस्तै नर्सिङ पढ्दै गरेका विद्यार्थीहरूको हकमा पनि कतै दुई दिन बिदा छ भने कतै शनिबार एक दिन मात्रै बिदा छ। कतिपयले दुई दिन बिदाले सो हेरचाहका लागि फाइदा पुगेको बताउँछन् भने कतिपयले पाठ्यक्रम नसकिने भन्दै एक दिनमै बिदा पर्याप्त रहेको बताएका छन्। साथी सम्झना महर्जनले काठमाडौँ उपत्यका विभिन्न नर्सिङ कलेजका शिक्षिका तथा विद्यार्थीलाई दुई दिने बिदाले के फाइदा पुर्याएको छ भनेर सोध्नु भएको छ।
10: मेरो नाम सफिना प्रजापति, म चाहिँ भक्तपुरबाट। दुई दिन बिदा चाहिँ छ, हामीलाई चाहिँ फाइदा नै गरेको छ। किनभने अब नर्सिङ यतिकै पनि सबैलाई नै थाहा छ नि त, एकदम हेक्टिक छ, स्केड्युल एकदम टाइट हुन्छ हाम्रो। अब कलेजमा भए पनि प्रेजेन्टेसनहरूदेखि लिएर सबैको प्रिपेयर गर्ने, लाइक हाम्रो आफ्नो सेल्फ टाइम लिने टाइम हुँदैन नि त। अनि यो दुई दिन बिदाले चाहिँ आफूलाई सेल्फलाई टाइम दिने अनि रिफ्रेसमेन्ट रिक्रिएसनको लागि पनि हामीलाई चाहिँ टाइम पाएको जस्तो जस राम्रो लागेको छ हामीलाई चाहिँ दुई दिन बिदाले चाहिँ।
11: मेरो नाम सरस्वती राई, म धरानबाट हो। हाम्रो चाहिँ दुई दिनको बिदा चाहिँ छैन, हप्ताको एकचोटिको बिदा हुन्छ। त हाम्रो बानी नै बसिसक्यो। अब हाम्रो त एकदमै नर्सिङ फिल्ड भने चाहिँ प्र्याक्टिकल पनि हुन्छ, थ्योरिटिकल पनि हुन्छ, अन्त धेरै कुरा हुन्छ। अनि सबै कुरालाई सँगसँगै लग्दा एक दिनको बिदाले पनि हामीलाई ठिकै हो क्या, किनकि अब भ्याउँदैन नि त। अब दुई दिन बिदा भने त झन् पेलान परेको जस्तो हुन्छ। हुन्छ, बसेर रिफ्रेस हुन्थ्यो होला, तर पनि अब पढ्नु पनि पर्ने हुन्छ, टाइम म्यानेज गर्नु झन् गाह्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
12: मेरो नाम चाहिँ अञ्जना कटेल हो, सोलुखुम्बुबाट आएको। अब म एउटा नर्सिङ स्टुडेन्ट भएको नाताले गर्दा चाहिँ आइतबार छुट्टी नदिएकै ठिक छ जस्तो लाग्छ। करिकुलम अनुसार चाहिँ टाइमहरू चाहिँ म्यानेज गर्नुपर्ने हुन्छ, जसमा चाहिँ आइतबार छुट्टी दियो भने कोर्सहरू पुरा नहुने, प्र्याक्टिकल ड्युटीहरू पुरा नहुने त्यस्तो हुन्छ। त्यही भएर चाहिँ आइतबार छुट्टी नदिएकै ठिक हुन्छ जस्तो लाग्छ।
13: सहारा कार्की, मेरो त यहाँ गोदावरी हो, फ्यामिली सबै हेर्नुपर्ने भएको भएर हामीलाई त अब राम्रै भएको छ। पहिला अब एक दिन छुट्टी हुँदाखेरि त होइन, सबै कुराको लागि टाइम म्यानेज गर्न गाह्रो हुन्थ्यो नि त, सजिलो भएको छ। लङ आवर ड्युटी भएको छ नि त हाम्रो, अहिलेसम्म त त्यस्तो भर्खर लागू भयो होइन, अब अहिलेसम्म त त्यस्तो साह्रो भएको छैन, अब पछि हेर्दै जाउँ होइन कस्तो हुन्छ। अहिलेलाई चाहिँ खासै फरक भएको छैन।
14: नानी सभामाले यही ललितपुर हो, एसएन कलेज सातो बाटो। एक दिन बढी घर बस्न पाइयो भन्ने मात्रै हो, अरू त अब पहिलाको भन्दा अब आवर बढाएको छ नि त, त्यो अनुसार चाहिँ हामीले एक दिन बिदा बराबरको त्यो आवर बढाएकोमा काम गरिन्छ। सजिलै छ यसो बिदा एक दिन बढी हुँदाखेरि हामीले काम भ्याउँदैनौँ कि जस्तो चाहिँ सुरुमा चाहिँ त्यस्तो लागेको थियो, तर अब हामीले पहिलाको भन्दा अब आवर बढाएर काम गर्दाखेरि छिटै लाग्यो, त्यस्तो प्रेसर त छैन।
15: मेरो नाम चाहिँ रुजा महर्जन हो, लुबुमा हो, जनमैत्री फाउन्डेसन हो, एलएको कलेज हो। मलाई चाहिँ फाइदा नै गरेको छ जस्तो लाग्थ्यो। दुई दिन बिदामा रेस्ट प्लस अब यो गर्नुपर्ने वर्कहरू पनि मजाले गर्न पाइरहेको छ, किनकि दुई दिन बिदाले हाम्रो एक्सपेन्सेसहरू पनि बस्यो नि त, अब गाडीमा आउने जाने त्यो भयो, अनि प्लस टिफिनहरू खाजाहरूको पनि पैसा बच्यो। कलेजमा पनि हाम्रो कोर्सहरूको लागि पनि अब छुट्टी टाइम अलिकति लम्बाइदिएको छ, धेरै पनि होइन, अनि टाइम चाहिँ अलिकति ड्युरेसन अलिक लामो छ, तर दुई दिन नै बिदा दिएको छ।
16: मेरो नाम सुस्मिता कार्की, घर चाहिँ मेरो हलुङ्गा हो, बस्न त्यहाँ जोरपाटी बस। त्यस्तो अब पहिलेदेखि कन्टिन्यू भइरहेको थियो नि त पढाइ, त्यस्तो फाइदा बेफाइदा त खासै अहिले त्यस्तो केही छैन। हजुर, हामीले बिदा पाएको छैन, हामीले शनिबार पाइरहेको थियौँ पहिला पनि, अहिले पनि हाम्रो शनिबार नै पाए हुन्थ्यो जस्तो लागेको छैन, कन्टिन्यू गइरहेछ नि त। अब हाम्रो कलिकुरम अनुसार पनि त त्यही पहिला नै सिटिभिटीले छुटाएको कोर्स अनुसार गइरहेछ, त्यो भयो भने त हामीलाई पनि सजिलै भइरहेछ नि त, अहिले हाम्रो कोर्स पनि त्यही अनुसार जान्छ, त्यो कारणले पनि यही नै ठिक छ, अहिलेकै ठिक छ। अलिकति ड्युटी हस्पिटल जाँदा चाहिँ स्ट्रेस बढी हुन्छ, त्यो बेला चाहिँ भए नि हुन्थ्यो जस्तो लाग्छ, तर कोर्स अनुसार हेर्दा चाहिँ यही नै ठिक छ।
0: यसैबीच भोलिदेखि लगातार चार दिन सार्वजनिक विदा परेको छ। भोलि मुस्लिम समुदायको ईद र पर्सी गणतन्त्र दिवसको विदा छ। शनिबार र आइतबार सार्वजनिक विदा रहेकोले लगातार चार दिन विदा परेको हो।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
19: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
20: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
18: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
21: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
18: हाम्रा सेवाहरू
21: ओपीडी सेवा,
18: विशेषज्ञ ओपीडी सेवा,
21: निशुल्क औषधि वितरण,
18: सशुल्क फार्मेसी सेवा,
21: फिजियोथेरापी सेवा,
18: अकुपंचर सेवा,
21: योग परामर्श सेवा,
18: क्रियाकल्प सेवा,
21: पूर्व कर्म पञ्चकर्म सेवा,
18: छार सूत्र सेवा,
21: जलौका सेवा,
18: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
21: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
18: विस्तृत जानकारीका लागि
21: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98-514-24063।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ हवलदार विष्णु थापा छेत्री विरूद्ध मुद्दा दायर गरेको छ। लागू औषध मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीबाट घुस लिएको अभियोग लागेका छेत्री विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत छेत्री लागू औषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने र पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग 50,000 रूपियाँ घुस माग गरेको आरोपमा पक्राउ परेका थिए।
1: हिजो घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 4.99 अङ्कले बढ़ेर 2782.10 बिन्दु पुगेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक सामान्य बढ़ेका छन्। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 4.85 अर्ब रूपियाँको कारोबार भएकोमा आज 354 कम्पनीका 1.52 करोड़ किता शेयर 6.03 अर्ब रूपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झण्डै एक महिना यताकै धेरै हो। यसअघि गएको वैशाख 15 गते 6.53 अर्ब रूपियाँका किनबेच भएको थियो, त्यसैता कारोबार रकम 6 अर्ब रूपियाँ पुग्न सकेको थिएन।
0: कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध संचालक विष्णु प्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनु भएको छ। आज बसेको कृषि सहकारी तथा प्रकृति स्रोत समितिको बैठकमा उहाँले नेपालको वार्षिक मल आवश्यकता झण्डै 9 लाख मेट्रिक टन भए पनि सरकारले बढ़ीमा 5 लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको बताउनुभयो। यसपालि भाव बढ़ेकाले 3,59,100 मेट्रिक टन मात्रै मल खरिद गरेको र अहिले कम्पनीसँग 1,05,241 मेट्रिक टन मौजदात रहेको उहाँले बताउनुभयो। कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको बताउनुभयो।
1: पर्यटन तथा नागरिक उड्डयन क्षेत्रका अगुवाहरूले नेपालको पर्यटन क्षेत्रमा नीति बन्ने तर कार्यान्वयन नहुने प्रवृत्तिले लगानीकर्ताको आत्मविश्वास घट्दै गएको बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा उनीहरूले कानूनी जटिलता र सरकारको कार्यशैलीकै कारण पर्यटन क्षेत्र गम्भीर समस्यामा रहेको भन्दै चिन्ता व्यक्त गरेका हुन्। नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बितेको 14 वर्षदेखि युरोपसँग प्रत्यक्ष हवाई सम्बन्ध स्थापित हुन नसक्दा ठूलो बजार गुमाउनु परेको बताउनुभयो। होटल संघ नेपालका सीईओ टेकबहादुर महतले भिजिट नेपाल वर्षको 28 वर्षपछि पनि पर्यटक संख्या 3 गुणा मात्र बढ़ेको भन्दै प्रभावकारी पर्यटन प्राधिकरण गठनको माग गर्नुभयो। यति एयरलाइन्सका सीईओ सुभाष सापकोटाले 15 वर्षभन्दा पुरानो विमान किन्न नपाइने नीति र ईन्धन मूल्य वृद्धिका कारण पहाड़ी उडान 40% घटेको बताउनुभयो।
0: काठमाण्डुमा आजदेखि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्बको 23 संस्करण शुरू भएको छ। ठमेलको क्यूएफएक्सको छाया सेन्टरमा आजदेखि शुरू भएको किम्फ महोत्सव आउँदो आइतबारसम्म चल्नेछ। महोत्सवमा 29 देशका 50 भन्दा बढ़ी चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा चर्चित फिचर फिल्म, वृत्तचित्र, छोटो चलचित्र र साहसिक कथामा आधारित फिल्म समावेश गरिएका छन्।
1: नेपाल दर्पणमा अब विदेशको खबर। भारतलाई उछिन्दै ताइवान विश्वको 5 ठूलो शेयर बजार बनेको छ। विश्वको सबैभन्दा ठूलो चिप उत्पादन गर्ने कम्पनी ताइवान सेमी कन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीको शेयरमा भएको तीव्र वृद्धिका कारण ताइवान विश्वको 5 ठूलो शेयर बजार बनेको ब्लूमबर्गले जनाएको छ। यस वर्ष टीएसएमसीको शेयर 49% बढ़ेको छ, जसले कृत्रिम बुद्धिमत्ता अर्थात एआईमा लगानी बढ़ाएको छ। तर भारत भने बढ़दो ऊर्जा लागत, कर्पोरेट नाफामा सुस्त वृद्धि र एआईको क्षेत्रमा विशेषज्ञता भएका कम्पनीहरूको अभावसँग संघर्ष गरिरहेको छ। ब्लूमबर्गका अनुसार ताइवानको शेयर बजार पूँजीकरण 49 खर्ब 50 अर्ब अमेरिकी डलर पुगेको छ। अहिले भारतको शेयर बजार पूँजीकरण 49 खर्ब 20 अर्ब डलर छ। विश्वको सबैभन्दा ठूलो शेयर बजार अमेरिका हो, त्यसपछि चीन, जापान र हङकङ रहेका छन्। रोचक कुरा के छ भने शीर्ष 5 मध्ये 3 चीन, हङकङ र ताइवान हुन्। हङकङ चीनको एक स्वायत्त क्षेत्र हो र चीनले ताइवानलाई पनि आफ्नो क्षेत्रको हिस्सा मान्दछ। शेयर बजार मूल्यांकन वा बजार पूँजीकरण भनेको शेयर बजारमा सूचीबद्ध सबै कम्पनीहरूको कुल बजार पूँजीकरणको समग्र मूल्य हो।
0: नेपाल दर्पणमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट छनौटमा चीनलाई हराउँदै नेपालले विजयी शुरूआत गरेको छ। मलेसियाको बायोमास ओभलमा आज भएको समूह बीको खेलमा नेपालले चीनलाई 19 रनले हरायो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले 20 ओभरमा 5 विकेट गुमाएर 106 रन मात्र बनाउन सक्यो। चीनकी मिङ ए झूले 30 रन बनाइन्। नेपालकी रिया शर्माले 2 विकेट लिइन्। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 5 विकेट गुमाएर 125 रन बनायो। नेपालकी पूजा महतले 63 रन बनाइन्। चीनकी मा रुईकेले 2 विकेट लिइन्। यो सँगै नेपाल समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेलमा भोलि इण्डोनेसियासँग खेल्नेछ। प्रतियोगितामा आजै भएको समूह एको खेलमा थाइल्याण्डले मलेसियालाई 7 विकेटले हरायो। 6 टोली सहभागी प्रतियोगितामा दुवै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका शीर्ष 3 टोली जापानको नागोयामा हुने एसियाली खेलकुदका लागि छनौट हुनेछन्।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको इलिमिनेटरमा आज राति सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन्। यो खेल मुलर्णपुरमा राति 7:45 शुरू हुनेछ। हैदराबाद तेस्रो तथा राजस्थान चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका हुन्। यो खेल जित्ने टोलीले फाइनलमा पुग्न दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। हार्ने टोली भने बाहिरिनेछ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 23 पटक भेट भएकोमा हैदराबाद 14 र राजस्थान 9 खेलमा विजयी भएका छन्। लीग चरणमा भएका दुईवटै भेटमा हैदराबादले राजस्थानलाई हराएको थियो। हिजो भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरू लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। गुजरात र इलिमिनेटरको विजेता बीचको दोस्रो क्वालिफायर पर्सि शुक्रबार हुनेछ। 19 संस्करणको फाइनल खेल आउँदो आइतबार हुनेछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: नवयुवा आन्दोलनमा ओली, लेखक र गुरूङले मानव अधिकार हनन गरेको आयोगको ठहर। रासोपा सभापति लामिछाने र पूर्व प्रधानमन्त्री कार्कीमाथि पनि छानबिन सिफारिश। सुरक्षा अधिकारीहरू पनि अनुसन्धानको घेरामा।
1: नेपालको अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ नाग्यो। रेमिट्यान्समा उल्लेख्य वृद्धि। विदेशी विनिमय संचितमा ऐतिहासिक कृतिमान। एक वर्षमा उद्योगदाता झण्डै 12% बढ़्यो।
0: निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित, बढ्दो वित्तीय संकटका कारण सेवा रोकेको भनाई।
1: भारतलाई उछिन्दै ताइवान विश्वको पाँचौं ठूलो शेयर बजार बन्यो, चिप र एआईमा लगानी मुख्य कारण।
0: र एसियाली खेलकुद छनौटमा नेपाली महिला क्रिकेट टोलीको विजयी शुरूआत, आईपीएल क्रिकेटको एलिमिनेटरमा आज राति हैदराबाद र राजस्थान खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बसेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नवयुवा आन्दोलनमा ओली लेखक र गुरूङले मानव अधिकार हनन गरेको आयोगको ठहर।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित एस एभरेस्ट इंग्लिश माविमा व्यवस्थापन संकाय तर्फ होटल म्यानेजमेन्ट फाइनान्स कम्प्युटर बिहानी समूह तथा विज्ञान संकाय तर्फ बायोलोजी कम्प्युटरमा दिवा समूहका लागि कक्षा 11 भर्ना खुल्यो।
1: प्रवेश परीक्षा 2083 जेठ 4 गते सोमबार बिहान 10 बजे, नतिजा प्रकाशन जेठ 4 गते सोमबार साँझ 4 बजे, भर्ना प्रारम्भ जेठ 4 गते नतिजा प्रकाशन पछि। साथै 2 र 3 गते शनिबार र आइतबार पनि विद्यालय प्रशासन खुल्ला रहनेछ।
0: प्रवेश परीक्षाका लागि बस छुट्ने समय कपिल वस्तु ओदारी 4 नम्बर बोडगाउँ चप्परगाउँ र बनगाई बिहान 8 बजे, सालगण्डी रामापुर मुर्गिया फर्सा टिकट बिहान 8:30 बजे, परासी बजार बर्दघाट बिहान 8:30 बजे, सुनवल खैरेनी चरंगे बिहान 9 बजे, मणिग्राम भलवारी तथा बुटवल उपमहानगरपालिका क्षेत्रभित्र बिहान 9 बजे। प्रवेश परीक्षाको फर्मका लागि एसी ग्रेड सिटको कम्प्युटर प्रिन्ट एक प्रति अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
1: विस्तृत जानकारीको लागि एभरेस्ट इंग्लिश बोर्डिङ माध्यमिक विद्यालय बुटवल 8 रूपन्देही, फोन नम्बर 071535962, मोबाइल नम्बर 98671090146, 98570159158, 98475158 र 98681 9976।
2: एभरेस्ट सदैव उच्च।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
6: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
4: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
6: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
5: सुन्नुहोस् त,
4: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
7: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
6: अनुरोध
8: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, सिङ्गी घाट सामुदायिक वन उपभोक्ता समूह गुम्ची कपिल वस्तु, सम्पर्क नम्बर 98570552001।
9: गुप्ता नर्सरी ड्राइभ होटलको किसान तथा ग्राहक वर्गमा अनुरोध,
10: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन अफिस स्कुल संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
11: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
9: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
11: गुप्ता नर्सरी ड्राइभर टोल रूपन्देही, फोन नम्बर 071560205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
12: के भयो, किन कराएको यस्तो
13: दाई? यस्तो पनि हुन्छ र 30 दिनसम्म अनलिमिटेड रे
14: इन्सिलमा डेटा पनि कल पनि सबै अनलिमिटेड। यति मात्र होइन, लायन्स गेट प्लेमा हलिउड र बलिउड मुभिजको फ्री एक्सेस पनि
13: हो र हो नि। एन्सेलमा अब मात्र 799 सबै अनलिमिटेड।
15: अझै यो सुपर भ्यालु प्याक एस्ट्रिक 1-2-3 हास डायल गरी वा एन्सेल एपमा गई लिनुहोस्। एन्सेल नेपालकै लागि।
16: युनाइटेड अस्पताल बारदिङ्गा 4 छात्रापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
17: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
16: हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथरोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठे गोर्खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
17: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
16: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: डब्ल्यूएफ नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाण्डौ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
1: त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित छौ दीपिका सुनारसँगै सहकर्मी स्मृति बस्याल। तपाई यो खबर एफएम ब्याण्डको 89.6 मेगाहर्जसँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रत्यक्ष सुन्न सकिन्छ।
1: बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट
0: मनसुनजन्य विपद प्रति कार्यका लागि तयारी अवस्थामा रहन लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन। मानव अधिकार आयोगलाई जेएनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न आग्रह।
1: पालिकावासीको हित र समृद्धिका लागि सबै जनप्रतिनिधिहरू एकजुट हुनुपर्ने अध्यक्ष

0: बारीको जोड़ यशोधाराको 17 गाउँसभा बैठक शिक्षा ऐन परिमार्जन र बजेट संशोधन प्रस्ताव सर्वसम्मत पारित
1: कपिलवस्तुमा वन संरक्षण वृक्षारोपण तथा डढेलो नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि र वन सहितका पदाधिकारी बीच अन्तर्क्रिया वनको संरक्षण दिगो उपयोगमा सरकारवालाहरूको चासो बढ्दै
0: बुटवलमा सवारी दुर्घटना अर्घाखाँचीका बेलवासीको मृत्यु ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा
1: चन्द्रौटाको एक अस्पतालमा 38 लाख हिनामिना मुख्य आरोपी फरार प्रहरी मौन
0: र गुल्मीमा हावाहुरीबाट 82 बढ़ी भौतिक संरचनामा क्षति प्युठारमा विद्युत अवरूद्ध हुँदा अधिकांश स्थानमा खानेपानीको अभाव
2: युनाइटेड अस्पताल बारगंगा साथ छाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
2: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या हड्डी भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू पाखेजर खाल्ने चिरेर बच्चा निकाल्ने नर्मल डेलिभरी सेवा एपेन्डिसाइटिस हाइड्रोसिल हर्निया पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा
3: युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
2: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै
1: अब समाचार विस्तारमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद प्रतिकारका लागि पूर्व तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ प्रदेश विपद व्यवस्थापन परिषदको 13 बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पानीजन्य विपदका कारण यस वर्ष क्षति बढ़न सक्ने अनुमान गरिएको बताउनुभयो प्री मनसून अवधिमै विभिन्न स्थानमा क्षति बढ़ेकाले सबै निकायलाई तयारी अवस्थामा रहन आग्रह गर्नुभयो उहाँले राहत सामग्री सुरक्षित राख्न तथा तीन स्थानलाई केन्द्र बनाएर राहत सामग्री व्यवस्थापन गर्न निर्देशन दिनुभयो सुरक्षा निकाय र स्थानीय तहसँग नियमित समन्वय गरेर फास्ट ट्र्याकबाट काम गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो मुख्यमन्त्री आचार्यले विपदको समयमा स्वास्थ्य सेवा खानेपानी र खाद्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो साथै विपदका कारण अवरूद्ध हुन सक्ने सड़क तथा यातायातका मार्ग तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो उहाँले आफ्ना लाइन एजेन्सीहरूलाई तयारी अवस्थामा रहन तथा विपद प्रतिकार्यमा प्रभावकारी रूपमा परिचालन हुन निर्देशन दिनुभएको छ बैठकले जेएनजी आन्दोलनका क्रममा लमहीमा रहेका मन्त्रीहरूको आवास मर्मत गर्ने लगायतका निर्णय समेत गरेको छ आन्दोलनका क्रममा आगजनी हुँदा उक्त आवासमा क्षति पुगेको थियो
0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गर्नुभएको छ आयोगको प्रतिवेदन सार्वजनिक भए राज्यलाई पनि न्याय हुने उहाँको धारणा रहेको छ राष्ट्रिय मानव अधिकार आयोगको 26 वार्षिक उत्सवको अवसरमा आज राप्ती उपत्यका देवखुरीमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले सो धारणा राख्नुभएको हो प्रतिवेदन सार्वजनिक गर्न सरकारले नसकेको अवस्थामा आयोगले प्रतिवेदन सार्वजनिक गर्ने आँट गर्न सक्नुपर्छ उहाँले भन्नुभयो। मानव अधिकार संरक्षणका लागि राष्ट्रिय मानव अधिकार आयोग जति बेला पनि चनाको र सक्रिय हुनुपर्ने भन्दै उहाँले राज्यलाई सही मार्गमा अभ्याउने जिम्मेवारी आयोगकै भएको बताउनु भएको छ। मानव अधिकार संरक्षणको सुनिश्चितताको वातावरण घरबाटै शुरू हुनुपर्नेमा जोड़ दिँदै उहाँले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्तीमा डोजर चलाएर मानव अधिकार हनन भएको टिप्पणी गर्नुभयो। कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घरती मगरले दृष्टिकोण र सोचकै समस्याका कारण मानव अधिकार हननका घटना भइरहेको बताउनुभयो। कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काप्री राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी गैर सरकारी संस्था महासंघ लुम्बिनीका अध्यक्ष जित कुमारी बेलवासे सुशीला सेवाग्राही केशव पोखरेल राष्ट्रिय मानव अधिकार आयोगका राज नारायण कुहार अधिकृत अजित कुमार ठाकुर लगायतले मन्तव्य राख्नु भएको थियो। आयोगले लुम्बिनी प्रदेशमा 50 उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको जनाएको छ। यस अवधिमा 17 विषयमा अनुगमन तथा 7 प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिएको थियो।
1: कपिलवस्तुको यशोधरा गाउँपालिकाले 17 गाउँसभा बैठकमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीको अध्यक्षतामा भएको बैठकमा पालिकाको समग्र विकास, शैक्षिक सुधार, प्रशासनिक सुदृढ़ीकरण र आर्थिक पारदर्शिता कायम गर्ने सवालमा गहन छलफलका साथै 7 महत्वपूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका छन्। स्थानीय जनप्रतिनिधि, कर्मचारी र सरकारवालाहरूको व्यापक उपस्थिति रहेको सभाले आगामी दिनमा पालिकाको कार्यदिशा तय गर्ने मार्गचित्र कोरेको छ। सभालाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष तिवारीले पालिकावासीको हित र समृद्धिका लागि सबै जनप्रतिनिधिहरू एकजुट भएर लाग्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा मुख्य एजेण्डाको रूपमा रहेको गाउँ शिक्षा ऐन 2075 संशोधन 2083 मस्यौदालाई विस्तृत छलफलपछि सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ। उक्त संशोधित शिक्षा ऐनले पालिकाभित्रको विद्यालय शिक्षाको गुणस्तर सुधार्न, शिक्षक दरबन्दीलाई व्यवस्थित गर्न र विद्यालयहरूको प्रशासनिक प्रणाली मा देखिएका असमझदारीहरूलाई कानूनी रूपमै हल गर्न ठूलो भूमिका खेल्ने विश्वास लिएको छ। त्यसै गरी चालू आर्थिक वर्ष 2082-83 वार्षिक बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव पनि सभाबाट पारित भएको छ, जसले अधूरा विकास निर्माणका योजनाहरूलाई गति दिन र बजेटको सही सदुपयोग गर्न बाटो खुला गरेको छ। प्रशासनिक सुधार र सुशासनतर्फ लक्षित गर्दै सभाले गाउँपालिकाको लेखा समितिलाई पुनर्गठन गर्ने निर्णय गरेको छ भने पालिका अन्तर्गत विभिन्न शाखा र ओडाहरूमा सेवा करारमा कार्यरत कर्मचारीहरूको म्याद थप गर्ने प्रस्तावलाई पनि सकारात्मक रूपमा पारित गरेको छ। यसै गरी सामाजिक तथा धार्मिक सद्भाव र शैक्षिक मूल प्रवाहीकरणलाई ध्यानमा राख्दै सामुदायिक मूलधारमा आएका र संघीय अनुदान प्राप्त परम्परागत मदरसाहरूमा बाल विकास सहजकर्ता तथा शिक्षक आवश्यकता भएमा थप माग गर्ने निर्णय समेत गरिएको छ। साथै सम्पूर्ण गाउँपालिका अनुदान कोटामा कार्यरत स्वयंसेवक, बाल विकास सहजकर्ता, विद्यालय शिक्षक र कम्प्युटर शिक्षकहरूका समस्या, सेवा सुविधा र उनीहरूको व्यवस्थापनका सवालमा पनि बैठकमा गम्भीरतापूर्वक छलफल भई उचित निकास निकालिएको छ। अन्त्यमा विपद शीर्षक अन्तर्गत अन्त्यमा विविध शीर्षक अन्तर्गत स्थानीय क्षेत्रका सानातिना समस्या र समसामयिक विषयहरूमाथि समेत छलफल गर्दै 17 गाउँसभाको बैठक सम्पन्न भएको छ।
0: कपिलवस्तु जिल्लामा अवस्थित वायदेवी साझेदारी वन उपभोक्ता समूहले वन संरक्षण, वैज्ञानिक व्यवस्थापन र दिगो उपयोगका क्षेत्रमा नेपालकै एक नमूना वनको रूपमा पहिचान बनाएको छ। एक सामग्री
4: कपिलवस्तु जिल्लामा अवस्थित मायादेवी साझेदारी वन उपभोक्ता समूहले वन संरक्षण, जैविक व्यवस्थापन र दिगो उपयोगका क्षेत्रमा नेपालकी एक नमूना वनको रूपमा पहिचान बनाएको छ। लुम्बिनी प्रदेश अन्तर्गत डिभिजन वन कार्यालय तौलिहावाको मूल्याङ्कनमा साझेदारी वनतर्फ तेस्रो स्थान हासिल गर्न सफल यस वनले बाणगंगा नगरपालिका, मायादेवी र शुद्धोदन गाउँपालिकाका करिब 27,443 घर धुरीलाई समेट्दै 1,81,993 सेक्टर वन क्षेत्रको व्यवस्थापन गरिरहेको छ। वनको सुरक्षा र सीमा प्रवर्धनका लागि यस समूहले वन क्षेत्रको वरपर करिब 20 किलोमिटर लामो टेन्सु खाल्टो खनेर अवैध अतिक्रमण र अनाधिकृत प्रवेशलाई पूर्ण रूपमा नियन्त्रण गरेको छ। साथै डडेलको जोखिम न्यूनीकरणका लागि अग्निरेखाको नियमित सरसफाई र सुरक्षा निकायहरूसँगको निरन्तर समन्वय वन रक्षकहरूको परिचालन गरी वन सम्पदाको चौतर्फी संरक्षण गरिएको छ। पूर्वाधार विकासतर्फ बाणगंगा नगरपालिका संघको सहकार्यमा पिपरा सब डिभिजन कार्यालय परिसरमा पोखरी निर्माण र उत्पादित काठलाई सुरक्षित राख्न 7,000 क्युफिट क्षमताको घाट गद्दी सेट समेत निर्माण गरिएको साझेदारी वनका अध्यक्ष दिनेश जैसवालले बताउनुभयो।
5: यो निर्माण गर्नुको उद्देश्य के हो भन्दाखेरि यही एक ठाउँबाट हामी यो लगभग 500 मिटरको रेडियसमा चाहिँ हामी चाहिँ यहीँबाट निगरानी गर्न सक्छौँ, कहाँनिर आगो लाग्यो, कहाँ गाई वस्तु छिरिया छन् र कहीँ तारबार कटिरहेको छ अथवा चाहिँ रुख बिरुवा हानि नोक्सानी भइरहेको छ भने हामी 24 घण्टा यो ठाउँबाट बसेर दुई सिफ्टमा राति र दिन गरेर चाहिँ दुई सिफ्टमा चाहिँ हामी हेरालु रखवार यहाँ चाहिँ राख्ने गर्छौं।
4: वृक्षारोपण र वनको पुनरुत्पादनलाई तीव्र पार्न यस साझेदारी वनले बुटवल नारायणगढ सड़क विस्तारका क्रममा काटिएका रूखहरूको वर्णसट्टा स्वरूप प्राप्त 57 देखि 67 हेक्टर क्षेत्रफलमा 1,00,000 बिरूवा रोप्ने वृहत अभियान अघि बढ़ाएको छ। वनभित्रका अनावश्यक मिचा झाड़ीहरू सफा गरेर सालका नयाँ बिरूवाहरू प्राकृतिक पुनरुत्पादन हुर्कने वातावरण मिलाइएको छ भने नयाँ ब्लकहरूमा चरित चरण रोक्न बलियो तारबारको व्यवस्था गरिएको छ। वनको दिगो उपयोग र हरित अर्थतन्त्रलाई टेवा पुर्याउने उद्देश्यका साथ स्वीकृत कार्ययोजना अनुसार यस वर्ष मात्रै करिब 10 करोड़ रूपियाँ बजार मूल्य बराबरको 87,000 क्युफिट सालको काठ र 200 चट्टा भन्दा बढ़ी दाउरा उत्पादन गरिएको छ। यस प्रक्रियाबाट निस्कने काठको बोक्रा स्थानीय उपभोक्तालाई दाउराका लागि निशुल्क उपलब्ध गराउने गरिएको छ भने बिक्रीबाट संकलित राजस्वको 50% प्रदेश सरकारलाई बुझाएर बाँकी रकम वन व्यवस्थापन जैविक विविधता र स्थानीय उपभोक्ताको आय आर्जनका कार्यक्रममा खर्च गरी वन र समृद्धिलाई सँगसँगै जोड़िएको छ। यसैबीच वन संरक्षण व्यवस्थापन र बहुसरकारवाला समन्वयलाई अझ मजबुत बनाउन कपिलवस्तुको बाणगंगा नगरपालिका ओडा नम्बर 3 राजा पानी भवन स्थित थारू भिलेजमा एक महत्वपूर्ण अन्तर्क्रिया तथा समन्वय बैठक सम्पन्न भएको छ। डिभिजन वन कार्यालय कपिलवस्तुको आयोजनामा सम्पन्न बैठकमा उक्त बाणगंगा नगरपालिका ओडा नम्बर 10 र 11 का ओडाध्यक्षहरू, सुदन गाउँपालिका ओडा नम्बर 1 का ओडाध्यक्ष लगायत जनप्रतिनिधिहरू, मायादेवी साझेदारी वनका अध्यक्ष दिनेश प्रसाद जैसवाल, सब डिभिजन वन कार्यालय पिपराका प्रमुख बाबुराम पोखरेल तथा विभिन्न सामुदायिक वनका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकमा बोल्दै वन कार्यालयका प्रतिनिधि तथा सब डिभिजन वन कार्यालय पिपराका प्रमुख बाबुराम पोखरेलले निजी तथा सामुदायिक वन क्षेत्रबाट रूख कटान तथा ओसार पसार गर्दा कानूनी प्रक्रिया पुर्याउनु पर्ने र सिमल, जामुन तथा सिरिस जस्ता प्रजातिका रूखहरू कटान अनिवार्य रूपमा स्थानीय उडाको सिफारिश आवश्यक पर्नेमा जोड़ दिनुभयो। सवसरमा मायादेवी साझेदारी वनका अध्यक्ष दिनेश जैसवालले साझेदारी वनले हासिल गरेका विभिन्न उपलब्धिहरूको चर्चा गर्नुभएको थियो।
5: अहिले चाहिँ लगभग 95,000 बिरुवा चाहिँ हामी रोपेका थियौं, त्यसमध्ये कुनै कुनै लगभग 20-25% जति मरेको छन् र मैक्सिमम चाहिँ हामी देख्न सक्नुहुन्छ मजाले हुर्किसकेको अवस्था छ। हामी निरन्तर वर्षमा अनुकूलता र यहाँको अवस्था हेरेर चाहिँ दुईचोटि पनि हामी के अरे झाडी सफाई तथा गोडमेल र सुक्खामा चाहिँ हामी पानी हालेर सिंचाई पनि गर्ने गर्दछौं।
4: कार्यक्रममा सहभागी जनप्रतिनिधि र वन सम्बन्ध पदाधिकारीहरूले आगामी दिनमा वन संरक्षण काठ दाउराको सदुपयोग र दिगो विकासका लागि स्थानीय सरकार साझेदारी वन र डिभिजन वन कार्यालय बीच अझ मजबुत समन्वय र सहकार्य हुनुपर्ने धारणा राखेका थिए। समग्रमा मायादेवी साझेदारी वनले अवलम्बन गरेको वैज्ञानिक व्यवस्थापन प्रणाली र भर्खरै सम्पन्न सरकारवालाहरूको समन्वय बैठकले प्राकृतिक स्रोतको संरक्षण गर्दै आर्थिक समृद्धिको दिशामा अघि बढ़न स्थानीय तह र वन प्रशासन बीच त्रिपक्षीय एकता र बलियो सहकार्य हुनुपर्ने बलियो सन्देश दिएको छ।
0: बुटेवलको बेलवासमा सवारी दुर्घटना हुँदा अर्घाखाँचीका अमृत बेलवासेको मृत्यु भएको छ। हिजो बिहान बुटेवल उपमहानगरपालिका वडा नम्बर 13 सालघारी चोक बेलवास स्थित पूर्व पश्चिम राजमार्गमा काकरभिट्टादेखि महेन्द्रनगरतर्फ जाँदै

0: गरेको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको थियो। प्रदेश 101001/4223 नम्बरको बसले विपरीत दिशातर्फबाट आइरहेको 82/34/99 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा परि अर्घाखाँचीको सिद्धगंगा नगरपालिका 4 ठाडा बरबोटका 30 वर्षीय अमृत बेलवासीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवले बताउनु भएको छ। दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका बेलवासीलाई घटना लगत्तै एडमन्ट सिटी अस्पताल जितगढ़ी लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा उहाँको उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेको जानकारी पाइएको छ।
1: कपिलवस्तुको शिवराज नगरपालिका 5 चन्द्रौटा स्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा 38 लाख रूपियाँ भन्दा बढ़ी रकम हिनामिना भएको प्रकरणले अहिले स्थानीय तहको अस्पताल संचालन, बैंकिङ प्रणाली र प्रहरी अनुसन्धानमाथि गम्भीर प्रश्न उठाएको छ। एक वर्ष अवधिमा 129 वटा बाउन्सर मार्फत बैंकमा रकम जम्मा गरिएको भनिए पनि बैंक खातामा रकम नदेखिएपछि सार्वजनिक भएको घटनामा 5 जना पक्राउ परिसकेका छन् भने दुई कर्मचारी अझै फरार रहेका छन्। प्रहरीले सरकारी अस्पतालको रकम नक्कली भौसर बनाएर संगठित रूपमा हिनामिना गरिएको आशंकामा अनुसन्धान अघि बढ़ाएको जनाएको छ। तर बैंकले आफ्ना कर्मचारीको संलग्नता अस्वीकार गर्दै सम्पूर्ण भौसर नक्कली भएको दावी गरेको छ। अर्कोतर्फ शिवराज नगरपालिका र सरकारवालाले फरार मुख्य आरोपीको खोजीमा प्रहरी गम्भीर नदेखिएको आरोप लगाएका छन्।
0: पोषण मैत्री तथा स्वास्थ्यवर्धक खानाको लागि शिवराज नगरपालिकाका 190 जना विपन्न तथा जोखिममा रहेका बालबालिकाहरूलाई टिफिन वितरण गरिएको छ। सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सनेट नेपालको साझेदारीमा संचालित स्थानीय अधिकार कार्यक्रम मार्फत बालबालिकाहरूको शिक्षामा सहयोग पुग्ने बताइएको छ। स्थानीय अधिकार कार्यक्रम अन्तर्गत गिफ्ट फण्डको सहयोगमा शिवराज नगरपालिकाका 12 वटा विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न बालबालिकाहरूलाई लक्षित गर्दै उक्त टिफिन वितरण गरिएको हो। विभिन्न वडा कार्यालयहरूमा आयोजित कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्षहरूले बालबालिकाहरूलाई टिफिन हस्तान्तरण गर्नुभएको थियो। वडा नम्बर 10 की वडाध्यक्ष मंजु मिश्रा, वडा नम्बर 11 का वडाध्यक्ष रमेश्वर वर्मा र वडा नम्बर 4 का वडाध्यक्ष नसीम अहमद खाँले आआफ्नो वडा कार्यालयबाट बालबालिकाहरूलाई सामग्री वितरण गर्नुभएको हो। कार्यक्रममा शिवराज नगरपालिका सामाजिक सुरक्षा तथा पंजीकरण शाखा प्रमुख दीपक खड्काले दिवा खाजा बालबालिकाको लागि ऊर्जाको मुख्य स्रोत भएको बताउनु भएको छ।
1: तपाई अहिले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबरहरू पनि बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारदिङ्गा 2 पिपरा कपिलवस्तुमा 3 वर्षे डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्षे, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्षे, फिजियोथेरापी डीपीटी 3 वर्षे, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्षे र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
3: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
2: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पार्क पर्ने,
3: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
2: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
3: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
2: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यास व्यवस्था।
4: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार, स्वरोजगार, देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
2: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारदिङ्गा 2 पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570055057।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। गुल्मीमा पानीसहित आएको तीव्र हावाहुरीका कारण घर, गोठ, विद्यालय तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार हालसम्म प्राप्त विवरण अनुसार जिल्लाभरि 82 भन्दा बढ़ी संरचनामा क्षति पुगेको छ भने 5 विद्यालय तथा शैक्षिक संस्थामा समेत असर परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी परीक्षक एसपी भीमकिरण बोगटीले बताउनु भएको छ। सोमबार राति आएको पानीसहितको हावाहुरीले मानवीय तथा पशु चौपायामा भने क्षति नभएको प्रहरीले जनाएको छ। सबैभन्दा बढ़ी क्षति मालिका गाउँपालिकामा भएको छ। मालिका गाउँपालिकामा 66 घर, गोठ, शौचालय, सहकारी भवन, मन्दिर तथा विद्यालयमा क्षति पुगेको छ। वडा नम्बर 7 स्थित देवी स्थान माध्यमिक विद्यालय र भैरवकाली बोर्डिङ स्कूलको टीनको छानामा क्षति पुगेको बोगटीले बताउनु भएको छ। वडा नम्बर 5 स्थित सूर्योदय आधारभूत विद्यालयको शौचालयको छानो उडाएको प्रहरीले जनाएको छ। मदाने गाउँपालिकामा 9 घर तथा गोठमा क्षति पुगेको छ। मुसिकोट नगरपालिकामा 3 घरको टीनको छानो पूर्ण रूप मा क्षति भएको छ। वडा नम्बर 2 र 3 भेडी क्षेत्रमा पुगेको छ। छत्रकोट गाउँपालिका 4 स्थित श्री श्रृंगा जनता माविकको विज्ञान प्रयोगशाला भवनको टीनको छानो हावाहुरीले पल्टाएको प्रहरीले जनाएको छ। यस पालिकामा 1 शैक्षिक संस्थामा क्षति पुगेको छ। यसै गरी इस्मा गाउँपालिका वडा नम्बर 4 स्थित सूर्योदय आधारभूत विद्यालयको टीनको छानो पूर्ण रूपमा उडाएको छ। केही घरहरूमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। प्राप्त विवरण अनुसार इस्मा गाउँपालिकामा कम्तीमा 3 संरचनामा क्षति पुगेको छ। क्षतिग्रस्त स्थानहरूमा सम्बन्धित प्रहरी चौकी तथा अस्थायी प्रहरी पोस्टबाट प्रहरीको टोलीले विवरण संकलन गर्ने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। प्रहरी विवरण संकलन गरिरहेकाले यो समाचार तयार पार्दासम्म प्रभावित घर संख्या बढ़न सक्ने जनाइएको छ।
1: विद्युत अवरूद्ध भएपछि जिल्लामा संचालनमा रहेका लिफ्ट, खानेपानी आयोजनाहरू बन्द भएका छन्, जसका कारण जिल्लाका अधिकांश स्थानमा खानेपानीको अभाव सृजना भएको छ। प्युठान सदरमुकाम खलांगामा संचालनमा रहेका झिमरूक लिफ्ट खानेपानी आयोजना र मुलागौरा लिफ्ट खानेपानी आयोजना बन्द भएपछि पानीको अभाव भएको खलांगा खानेपानी आयोजना समितिका सचिव त्रिविक्रम श्रेष्ठले बताउनुभयो। लिफ्ट बाहेकका तीनधारा, झुल्के, कोट, पदेरा लगायतका खानेपानी योजनाबाट केही मात्रामा पानी वितरण हुँदै आएको उहाँको भनाइ छ। विद्युत अवरूद्ध हुँदा पानीका मोटर नचल्दा बजार क्षेत्रमा समेत खानेपानीको चरम अभाव देखिएको छ। प्युठान नगरपालिका 3 रातामाटाका राजकुमार रावतले विद्युत नहुँदा घर घरका इनारबाट पानी तान्न समस्या भएको बताउनुभयो।
0: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानकर्षण भएको बताउनु भएको छ। आज प्रतिनिधि सभाका सांसदहरूले राखेको जिज्ञासाहरूको जवाफ दिने क्रममा उहाँले किसानलाई मलको अभाव हुन नदिन सरकारले हालै भारतसँग 50,000 मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया शुरू गरेको जानकारी दिनुभयो। उहाँले मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण मलको उत्पादन र आपूर्तिमा समस्या आएको जानकारी गराउँदै मल अभाव हुन नदिने सरकारको ध्यानकर्षण भएको बताउनु भएको छ। मन्त्री चौधरीका अनुसार चालू आर्थिक वर्षमा हालसम्म 5,54,762 मेट्रिक टन रासायनिक मल आइसकेको छ।
1: तत्कालीन गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न बनेको समितिले उहाँसँग बयान लिएको छ। समितिले हिजो र आज गरी 2 गुरूङसँग बयान लिएको हो। समिति स्रोतले गुरूङसँग बयान लिएको पुष्टि गरेको छ। हामीले बयान लिइसकेका छौं, आवश्यक पर्यो भने फेरि बोलाउन सक्ने अवस्था छँदैछ, समिति स्रोतले बताएको छ। बयान लिनु अघि समितिले उहाँमाथि लागेका आरोपबारे सम्बन्धित क्षेत्रसँग बुझ्नेदेखि सम्पत्ति विवरण केलाएर अध्ययन गरेको बताएको छ। मन्त्री परिषदको 28 वैशाखको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी, अध्यक्ष महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहने गरी गुरूङमाथि छानबिन गर्न समिति गठन गरेको थियो।
0: भारतबाट 100 रूपियाँ भन्दा बढ़ीको सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियमलाई कडाईका साथ लागू गरिएपछि सहायक नाकाबाट तस्करी बढ़ेको छ। नेपालगंज स्थित मुख्य नाका जमुनाहामा तालिम प्राप्त कुकुर परिचालन गरेर चेक जाँचमा कडाई गरिएपछि तस्करी गर्ने र अवैध आयात गर्नेहरू साइड नाकालाई प्रयोग गरिरहेको पाइएको छ। तस्करी र अवैध आयात विरूद्ध कड़ा रूपमा कार्यवाही शुरू गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले दैनिक जसो ठूलो परिणाममा भन्सार छलेर भारतबाट भित्राइएको सामान नियन्त्रणमा लिन थालेपछि सो पुष्टि भएको हो।
1: राष्ट्रिय मानव अधिकार आयोगले जेएनजी आन्दोलनमा त्रुटिपूर्ण काम गरेको भन्दै नेपाल प्रहरीका आईजी दानबहादुर कार्की र सशस्त्रका आईजी नारायण प्रसाद पौडेललाई कार्यवाही सिफारिश गरेको छ। उहाँहरू सो घटनाको समयमा एआईजी दर्जामा कार्यरत रहनु भएको थियो। उहाँहरूसँगै उपत्यका प्रहरीका डीआईजी ओम बहादुर राणा, एसएसपी विश्व अधिकारी, सशस्त्रका तत्कालीन एसपी जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाल, काठमाण्डुका तत्कालीन प्रमुख जिल्लाधिकारी छविला रिजाललाई पनि कार्यवाही सिफारिश गरिएको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट बिदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक।
0: मनसुनजन्य विपद प्रति कार्यका लागि तयारी अवस्थामा रहन लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन। मानव अधिकार आयोगलाई जेएनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न आग्रह।
1: पालिकावासीको हित र समृद्धिका लागि सबै जनप्रतिनिधिहरू एकजुट हुनुपर्ने अध्यक्ष तिवारीको जोड़। यसोदराको 17 गाउँसभा बैठक। शिक्षा ऐन परिमार्जन र बजेट संशोधन प्रस्ताव सर्वसम्मत पारित।
0: कपिलवस्तुमा वन संरक्षण, वृक्षारोपण तथा डडेलो नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि र वन सहितका पदाधिकारी बीच अन्तर्क्रिया। वनको संरक्षण दिगो उपयोगमा सरकारवालाहरूको चासो बढ्दै।
1: बुटोलमा सवारी दुर्घटना, अर्घखाँचीका बेलवासीको गयो ज्यान। ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा।
0: चन्द्रौटाको एक अस्पतालमा 38 लाख हिनामिना, मुख्य आरोपी फरार, प्रहरी मौन।
1: र गुल्मीमा हावाहुरीका 82 भन्दा बढ़ी भौतिक संरचनामा क्षति। प्युठानमा विद्युत अवरोध हुँदा अधिकांश स्थानमा खानेपानीको अभाव। हवस्त, एफएम ब्यान्डको 89.6 MHz वेबसाइट www.budhaawaz.com, हाम्रो पात्रो र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्ध आवाज सुन्दै राख्नुहोला। गर्मीको समयमा आफ्नो स्वास्थ्यको ख्याल गरौं, प्रशस्त मात्रामा पानी पिउ भन्दै प्राविधिकमा साथ दिने जगतलाई धन्यवाद दिँदै स्मृति र दीपिका बिदा हुन्छौ। नमस्कार।
5: सानो लापरवाहीले पनि डडेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघरसम्म नै पुग्न सक्छ।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। जेएनजी आन्दोलन घटनामा तत्कालीन सरकार प्रमुखलाई कार्यवाहीको सिफारिश, सेनादेखि सांसदसम्म अनुसन्धानको दायरामा, घाइतेको उपचार खर्च र मृतक परिवारमा एकजनालाई रोजगारीको व्यवस्था गर्न माग।
1: कार्यवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौ भन्दा सरकारले यो सिफारिश कार्यान्वयन गर्छ।
0: निजी अस्पतालमा स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द। आर्थिक वर्ष 2082-83 आर्थिक सर्वेक्षण सार्वजनिक सुधारका संकेत बीच चुनौतीपूर्ण अर्थतन्त्र, निजी क्षेत्रमा लगानी बढ़ाउन सरकारको विज्ञहरूको सुझाव।
2: आर्थिक सामाजिक विकास गर्ने कुरामा, पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
0: 10 वर्षमा 2500 भन्दा बढ़ी सड़क बालबालिकाको उद्धार, तर सड़क बालबालिका अझै जोखिममै। निर्वाचनमा हारपछि स्थानीय तहसँग रणनीतिक पुनर्समीक्षामा नेकपा।
3: नयाँ पहलकदमी लिन सक्नेछौ र हाम्रो पहलकदमीले 84 को निर्वाचनलाई निश्चित रूपमा प्रभाव पार्नेछ।
0: र एसियन गेम महिला छनौटमा नेपालद्वारा चीन पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालयदेखि विश्वविद्यालयसम्म, मेडिकल कलेजदेखि सी विकास केन्द्रसम्मका संरचनाले शिक्षाको गुणस्तर, सिकाईको वातावरण र विद्यार्थीको समग्र विकासमा प्रत्यक्ष प्रभाव पार्दछ। तर नेपालमा यति महत्वपूर्ण क्षेत्रको भौतिक संरचना र त्यसको प्रयोगको संस्थागत दक्षताको अभाव देखिन्छ। गुणस्तरीय शिक्षाका लागि यी कुरामा निकै प्राथमिकता दिनुपर्दछ। अब सरकारले यस्ता कुरामा प्राथमिकता दिए मात्र विदेशमा गुणस्तरीय शिक्षा लिन जाने विद्यार्थीलाई स्वदेशमै रोक्न सकिन्छ। अब खबर सुशीला श्रेष्ठबाट।
5: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघनबारे तत्कालीन सरकारका प्रमुखलाई कार्यवाहीको सिफारिश गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा तत्कालीन संचार मन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतमाथि नयाँ कानून बनाएर भए पनि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको हो। आयोगका आयुक्त लिली थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा नेपालमा मानवाधिकार उल्लंघन सम्बन्धी स्पष्ट मापदण्ड व्यवस्था नभएकाले नयाँ कानून आवश्यक रहेको उल्लेख रहेको छ। प्रस्तावित कानूनमा दोषीलाई 6 महिनासम्म कैद, 3,00,000 रूपियाँसम्म जरिवाना तथा 5 वर्षसम्म निर्वाचन लड्न रोक लगाउने व्यवस्था गर्न सुझाव दिइएको छ। त्यस्तै मानवाधिकार उल्लंघनमा संलग्न व्यक्तिलाई कम्तीमा 3 वर्ष प्रशासनिक जिम्मेवारी र विदेश भ्रमणमा प्रतिबन्ध लगाउनुपर्ने आयोगको भनाइ छ। मुद्दा दर्ता भएपछि सार्वजनिक पदबाट स्वत निलम्बन हुने व्यवस्था पनि कानूनमा राख्न सिफारिश गरिएको छ। आयोगले आन्दोलनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार र औषधि निशुल्क गर्न सरकारलाई आग्रह गरेको छ। साथै मृतकका आश्रित परिवार मध्ये कम्तीमा एकजनालाई रोजगारी वा स्वरोजगारीको व्यवस्था गर्न सिफारिश गरिएको छ। प्रदर्शनका क्रममा अपाङ्गता भएका घाइतेलाई आजीवन सहयोगी वा सहयोगी भत्ता उपलब्ध गराउनुपर्ने आयोगको सुझाव छ। आयोगको सिफारिश कार्यान्वयन गर्न नसकेको खण्डमा के हुन्छ? सीआईएनसँग कुरा गर्दै आयोगका सचिव मुरारी खरेलले भन्नुभयो,
1: यो सिफारिश चाहिँ 3 महिनाभित्रमा कार्यान्वयन गर्न पर्ने सरकारको दायित्व छ र कानूनले पनि त्यही कुरा भनेको छ। यदि 3 महिनाभित्र कार्यान्वयन गर्न सक्ने हो भने 2 महिनाभित्रमा यो कारणबाट कठिनाई छ भनेर चाहिँ सरकारले जवाफ दिने अथवा सम्बन्धित व्यक्तिहरूले आफूसँग रहेको प्रमाण सहित कार्यवाही हुनुपर्ने नपर्ने विषयमा निवेदन दिन सक्ने व्यवस्था पनि छ। अब हामी चाहिँ के एक्सपेक्ट गर्छौ भन्दा सरकारले यो सिफारिश कार्यान्वयन गर्छ।
5: यसैबीच आयोगले निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीलाई पनि अनुसन्धानको दायरामा ल्याउन सिफारिश गरेको छ। सामाजिक सञ्जाल मार्फत आन्दोलनलाई प्रभाव पार्ने अभिव्यक्ति दिएको भन्दै उहाँको भूमिकाबारे सूक्ष्म अनुसन्धान गर्नुपर्ने आयोगको निष्कर्ष छ। आयोगले आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र शीतल निवासमा भएको तोड़फोड़ तथा आगजनी रोक्न नसकेको भन्दै नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाएको छ। वहालवाला आईजीपी द्वयन दान बहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख नारायण प्रसाद पौडेललाई समेत विभागीय कार्यवाहीको सिफारिश गरिएको छ। त्यसबाहेक रासोपाका कतिपय सांसदहरूमाथि नै अनुसन्धान गर्न सिफारिश गरिएको छ। रासोपा सभापति रवि लामिछाने नक्खु कारागारबाट निस्किएको घटनामा पार्टीका सांसद एवं जिम्मेवार नेता मनिष झा र हरि ढकाललाई शंकाको दायरामा राखेर सूक्ष्म अनुसन्धान गर्नुपर्ने समेत भनिएको छ। यस्तै मानवाधिकार आयोगको छानबिन प्रतिवेदनले भदौ 23 गतेको जेएनजी आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङको नेतृत्वपछि अवस्था बिग्रिएको निष्कर्ष निकालेको छ। प्रतिवेदन सार्वजनिक भएसँगै आयोगको सिफारिश कार्यान्वयनको विषय चर्चाको केन्द्र बनेको छ। यसअघिका आयोगका कतिपय सिफारिश कार्यान्वयनमा गएका छैनन्। कार्यान्वयनको सम्भावनाबारे सीआईएनसँग कुरा गर्दै संविधानविद विपिन अधिकारी,
6: राष्ट्रिय मानवाधिकार आयोगले गरेको सिफारिशलाई कार्यान्वयन गर्ने हो। अब त्यसको सिफारिशमा कमी कमजोरी खोजेर हिँड्ने काम सरकारको होइन। अब त्यसको त्यो काम गर्ने पक्षहरू छन् होइन, नागरिक समाज छ, अड्डा अदालतहरू छन्, पब्लिक

0: ट्रस्ट पेटिसनर संपूर्ण यो के भन्दै प्रागिक जगतले त्यो हेर्न सक्दछ। सरकारको काम भनेको त्यसलाई कार्यान्वयन गर्ने हो र कार्यान्वयन चाहिँ त्यो रूपमा गर्ने हो जुन रूपमा आयोगको जुन संवैधानिक भूमिका छ हो त्यसको संरक्षण हुन्छ पालना हुन्छ। अब प्राय जस्तो कानून बनाएर गर्ने भन्नुको अर्थ अब त्यसलाई देशको संविधान कानून र व्यवस्था अनुसार बुझ्नु पर्दछ। प्रक्रियागत कुराहरूमा हिजो भएका घटनाहरूका सम्बन्धमा आज पनि चाहिँ त्यो कार्यविधिहरू बनाउनलाई सरकारले सक्दछ कार्यान्वयन गर्न सक्दछ तर अपराध वा कसुर स्थापित गर्ने कुराहरू आज कानून बनाएर हिजोको कुरोलाई परिभाषित गर्न सकिँदैन। तर प्रक्रियागत रूपमा जहाँनिर जे पुगेको छैन त्यो आयोगले भनेको बमोजिम गर्नुपर्ने दायित्व चाहिँ सरकारकै।
1: आयोगले सरकारलाई कानून नै बनाएर कार्यवाहीको दायरामा ल्याउनु भनिएको छ कि अहिलेको अवस्था हेर्दाखेरि कानून निर्माण गर्ने या त संशोधन गर्ने अवस्था देखिन्छ।
0: अब अहिले यस्तो छ सरकारले मानवाधिकार आयोग को जुन निर्माण गरिएको छ व्यवस्था गरिएको छ संविधानमा त्यो सरकारले गरेका काम कारवाहीमा कमी कमजोरी हुन सक्दछ। त्यस हुनाले त्यसलाई स्वतन्त्र रूपमा समीक्षा गर्ने र आवश्यक निर्देशन दिने अधिकार सहित आयोगको व्यवस्था गरिएको त अब गर्नुपर्छ। त्यो कर्तव्य चाहिँ नेपाल सरकारको हो। अब गर्छ कि गर्दैन भन्ने कुरो त मानवाधिकार प्रति यो सरकारको कति प्रतिबद्धता छ अब त्यसमा भर पर्ने कुरा हो। छनौटको विषय चाहिँ छैन।
2: नेपाल सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 नेपालको अर्थतन्त्र विस्तारको दिशामा अघि बढ़िरहेको संकेत गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा अर्थतन्त्र 3.85% विस्तार हुने अनुमान गरिएको छ। सर्वेक्षणले नेपालको बाह्य क्षेत्र बलियो बन्दै गएको देखाएको छ। रेमिट्यान्स आउने क्रम 37.7% बढ़ेर 14.50 अर्ब पुगेको छ भने विदेशी मुद्रा संचिती 34.14 अर्ब पुगेको छ। यसले 18 महिना भन्दा बढ़ीको आयात धान्न सक्ने अवस्था देखिएको छ। सर्वेक्षणमा मुद्रास्फीति 2.13% सीमित रहेको छ भने डिजिटल भुक्तानी प्रणालीमा उल्लेख्य विस्तार भएको देखिएको छ। क्यूआर कोड मार्फत कारोबार हुने संख्या 1.25 अर्ब नागेको उहाँले बताउनुभयो।
3: चालू आर्थिक वर्षको फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति 2.13% रहेको छ। चालू आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व 3.2% बढ़ेको छ। यस अवधिमा संघीय खर्च 10.4% बढ़े पनि पुँजीगत खर्चमा उल्लेख्य सुधार हुन सकेन। यस अवधिमा सरकारले आन्तरिक र बाह्य ऋण गरी जम्मा रू 3 खर्ब सार्वजनिक ऋण परिचालन गरेको छ। यस अवधिमा सरकारको वित्त सन्तुलन रू 58 अर्ब र प्राथमिक सन्तुलन रू 9 अर्ब घाटामा रहेका छन्। 2082 फागुनसम्म सरकारको तिर्न बाँकी कुल सार्वजनिक ऋण रू 28.78 अर्ब अर्थात कुल गृहस्थ उत्पादनको 43.6% पुगेको छ।
2: तर सकारात्मक सूचकका बावजूद नेपालको अर्थतन्त्रका आधारभूत चुनौतीहरू भने रहेको विज्ञहरूले बताएका छन्। नेपालको वैदेशिक व्यापार घाटा 11.11% भन्दा बढ़ीले बढ़ेर 10.98 अर्ब पुगेको छ। कृषि क्षेत्रमा धान उत्पादन 4.2% घट्नु सरकारी खर्च बढ़े पनि पुँजीगत खर्च प्रभावकारी हुन नसक्नु चुनौतीको विषय रहेको सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ डाक्टर चन्द्रमणि अधिकारीले बताउनुभयो।
4: आर्थिक स्रोत परिचालन गर्ने चुनौती पनि छ, लगानी गर्ने चुनौती पनि छ, अर्थतन्त्रलाई सन्तुलनमा राख्ने चुनौती पनि छ र न्यायसिक ढंगले प्रादेशिक र भौगोलिक सन्तुलन राखेर विकास गर्ने कुरामा पनि आर्थिक सामाजिक विकास गर्ने कुरामा पूर्वाधार विकास गर्ने कुरामा चुनौती देखिन्छ।
2: सड़क बालबालिका मुक्त नेपाल बनाउने अभियान अन्तर्गत पछिल्लो 10 वर्षमा 2600 भन्दा बढ़ी बालबालिकाको उद्धार गरिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार 2073 वैशाख 27 2082 फागुनसम्म कुल 2658 जना सड़क बालबालिकाको उद्धार गरी संरक्षण र व्यवस्थापन गरिएको उल्लेख रहेको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा बाहेकका सबै बीमा सेवा स्थगित गर्ने जनाएको हो। साझा खबरमा अब खेल खबर। नेपालले एसियन गेम्स महिला छनौटमा विजय शुरूआत गरेको छ। आज भएको खेलमा उपकप्तान पूजा महतोको अर्धशतकसँगै नेपालले चीनलाई 20 रनले हराएको हो। नेपालले दिएको 126 रनको लक्ष्य पछ्याएको चीनले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 106 रन बनाएको हो। यो सँगै दुई अंक जोड़ेको नेपालले सेमी फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ। अब नेपालले अन्तिम खेल इण्डोनेसियासँग खेल्नेछ।
5: दाङमा पहिलो महामहोत्सव माउरी पालक किसानको उत्साह र समस्या एकै ठाउँमा।
6: महोत्सवले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने चाहिँ आशा छ।
7: माउरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थिए, यो मह त यस्तो छ भन्नुहुन्छ।
5: मह उत्पादन बढ्दै तर बजार प्रचार प्रसार अझै चुनौतीपूर्ण। रिपोर्टसँगै नेपालको अर्थतन्त्रमा आन्तरिक बसाईसराईको प्रभाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मह उत्पादनमा भएका सफलता र देखिएका चुनौती अनि समाधानका उपायका बारेमा छलफल प्रचार प्रसार पर्याप्त नभएको किसानहरूले गुनासो गरेका छन्। हुन त मह उत्पादन बढ़ाउन र किसानलाई प्रोत्साहित गर्न भन्दै तीनै तहका सरकारले विभिन्न कार्यक्रम ल्याउने गरेका छन्, तर सबै किसानसम्म ती कार्यक्रम पुग्न सकेका छैनन्। दाङमा भने तीन दिनसम्म सरकारवाला बीच मौरी पालनका लागि आवश्यक सामग्री, उपकरण तथा प्रविधिको बारेमा प्रदर्शनी र अनुभव आदान प्रदान कार्यक्रम भएको छ।
12: महको प्रचार प्रसार र बजारीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले दाङको गोराहीमा पहिलो पटक मह महोत्सव 2083 आयोजना गरिएको हो। महोत्सवबाट मौरी पालन किसानलाई फाइदा पुग्ने बताउनुहुन्छ गोराही 10-15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनुभएका देवा भण्डारी।
13: यो महोत्सवबाट अब हाम्रो मौरीको लागि प्रचार प्रसार होला, मह सम्बन्धी मौरी सम्बन्धी उपभोक्ताहरूले मौरीको मह यस्तो हुन्छ र अस्ति नलगेको त यस्तो थिए, यो मह त यस्तो छ भन्नुहुन्छ। अब महहरू सबै क्वालिटीको महहरू यहाँ राखेर प्रचार प्रसार गरेपछि हरेक मौसम अनुसारको फूल अनुसारको महहरू हुन्छ भन्ने बारेमा उपभोक्तालाई पनि जानकारी होस् र हाम्रो महको पनि प्रचार होस् भन्नको लागि
12: महोत्सव मार्फत स्थानीय स्तरमा उत्पादन हुने महको प्रचार प्रसार, उपभोक्तालाई महको महत्वका बारेमा जानकारी दिन तथा मौरी पालन व्यवसायका क्षेत्रमा देखिएका समस्या र सम्भावना लगायतका विषयमा छलफल पनि भइरहेको छ। महोत्सवमा भेटिनु भएका गुराही 18 मसिनाका पञ्चराम नेपाली 15 वर्षदेखि मौरी पालन व्यवसाय गर्दै आउनु भएको छ भने उहाँसँग हाल 80 मौरी सहितका कहार छन्।
6: म सबले हामीलाई महको बिक्रीमा केही टेवा दिन्छ कि भन्ने चाहिँ आशा छ। बाहिरबाट मह आएर हाम्रा मह बिग्रिने थिए, यो साल चाहिँ बाहिरबाट मह पनि आएन र मह चाहिँ भने जस्तो किसिमले अहिले मह पनि उत्पादन भएन। मह चाहिँ अहिले पुर्याउन चाहिँ लगभग धोइ भएको अवस्था हो। यो मौसमले हामी सबै मौरी पालक किसानलाई सहयोग गर्छ।
12: दाङ जिल्लामा पहिलो पटक सञ्चालन भएको महोत्सवले मौरी पालन क्षेत्रका लागि किसानलाई सिकाइ आदान प्रदान सँगै स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। कोराही 4 लक्ष्मीपुरका माधव प्रसाद शर्मा।
14: दाङको जो मह छ त्यसलाई चाहिँ यहाँ दाङमा छ है मह र बेच्न पनि यहाँ पुग्छ। हाम्रो दाङ्गी दङ्गारीहरूलाई खानलाई पुग्छ। हामीसित प्रयोग गर्नु र यो चिज राम्रो छ भनेर देखाउनलाई हो। हामीले व्यवसायमा सबभन्दा यो प्रतिस्पर्धामा मिलिराखेको छैन कि कसैले 300 कसैले 400 कसैले 500 यो मूल्य आफ्नो आफ्नो मनको छ। यसले गर्दाखेरि कति मिल्या छैन।
12: दाङमा 450 भन्दा बढी किसान व्यावसायिक माहुरी पालनमा जोडिएका छन् र वार्षिक 315 टन मह उत्पादन हुने गरेको नेपाल माहुरी पालक महासंघ दाङको भनाइ छ। नेपाल माहुरी पालक महासंघ दाङका अध्यक्ष दिनेश ओली,
15: यो मह महोत्सव मार्फत दाङमा उत्पादन भएको महको प्रचार प्रसार र बजारीकरणको चाहिँ हाम्रो मुख्य उद्देश्य रहेको छ र दाङमा उत्पादन भएको गुणस्तरीय मह दङ्गाली उपभोक्ता र दङ्गाली जनसमुदायहरूलाई निशुल्क रूपमा चखाउने र मौरी र महका सन्दर्भका कुराकानीहरू समेत गर्ने भन्ने हामीले योजना गरेका छौँ।
12: आधुनिक हार मह प्रशोधन सामग्री माहुरीको चरीचरण लगायतका सामग्रीको व्यवस्थापनका बारेमा शीघ्र ज्ञान दिनुपर्ने माग पनि किसानको छ। दाङमा सेराना र मेलिमेरा जातका मौरी किसानले पाल्ने गरेका छन्। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
5: गएको निर्वाचनमा चौथो पार्टीमा खुम्चिएको नेपाली कम्युनिष्ट पार्टीले स्थानीय जनप्रतिनिधिसँग छलफल शुरू गरेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दिन वृहत छलफल हुने नेताहरूले बताएका छन्। आज र भोलि हुने भेलामा स्थानीय तह विभाग प्रमुख अग्निप्रसाद सापकोटाले कार्यप्रगतिको समीक्षा र आगामी योजना बारेमा प्रतिवेदन पेश गर्नुभएको छ। स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा दिँदै आएको स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। बोर्डले वित्तीय संकट बढ़ेको भन्दै जेठ 16 गतेदेखि आकस्मिक सेवा भएका सबै सेवाहरू स्थगित गरेको जनाएको हो। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सुविधाको खोजीमा तराई चुरे खाली हुँदै
16: बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खाने पानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो।
5: तराई मधेसकै चुरे क्षेत्रमा समेत आधारभूत सेवाको पहुँच कमजोर। रिपोर्टसँगै अव्यवस्थित बसाई सराईलाई कसरी व्यवस्थित बनाउन सकिन्छ, त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ, विशेष कुराकानी पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
18: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बसाई सराईको प्रसंग। राम्रो शिक्षा, सहज स्वास्थ्य सेवा, सुरक्षित सड़क, खानेपानी, रोजगारीको अवसर खोज्दै मानिसहरू गाउँबाट पलायन भइरहेका छन्। तर सुगम मानिने तराई मधेसमै सेवा सुविधाको पहुँच कमजोर हुँदा चुरे क्षेत्रका बासिन्दाको दैनिकी झन कष्टकर बन्दै गएको छ, जसका कारण सर्लाईको चुरे भेग यति बेला विस्तारै रित्तिँदै गएको छ।
19: कुनै समय खेतीपाती पशुपालन र सामुदायिक जीवनले भरि भराउ रहने चुरे क्षेत्रका बस्तीहरू अहिले सुनसान बन्न थालेका छन्। लालबन्दी नगरपालिका निवासी धनमाया मगर गाउँमा शिक्षा स्वास्थ्य सड़क र खानेपानीको राम्रो व्यवस्था नभएको बताउनुहुन्छ। त्यसैले धेरै परिवार सुविधा खोज्दै अन्यत्र बसाई सर्न बाध्य भएको उहाँको भनाइ छ।
20: अब त्यो प्रकारको बाटै हो, बाटा राम्रो भइदियो भने यसो बजार जान, अब यहाँको भएको यसो किनबेच गर्न पनि सजिलो हुन्थ्यो, त्यही नै हो।
19: पहाड़बाट तराई झर्ने क्रम शुरू हुँदा औलोको डरले मानिसहरू उचाइ भएका पाखा अनि भित्तातिर बसोबास गर्थे, तर अहिले अवस्था उल्टिएको छ। मानव बस्ती घट्दै जाँदा जंगली जनावरको गतिविधि बढेको स्थानीयको गुनासो छ। वन क्षेत्र नजिकका बस्तीहरूमा बाँदर, बँदेल, हात्ती लगायतका जंगली जनावरले बालीनानी नष्ट गर्न थालेपछि किसानको मुख्य आमदामी नै संकटमा परेको स्थानीय हेम कुमारी सिन्जाली मगर बताउनुहुन्छ।
20: खेतीपाती हुन्छ नि, बँदेल दुम्सी खाइन्छ, हुँदैन धेरै, आधी पनि खान पाउँदैन, दिउँसो झोडा बाँदरै खाइन्छ, अनि खोइ आधी सर पनि खान पाउँदैन नि।
19: विकट चुरे बस्तीमा सबै सेवा सुविधा विस्तार गर्न कठिन हुने भएकोले केही बस्तीलाई एकीकृत रूपमा व्यवस्थापन बसोबासो गराउने योजना अघि सारेको हरियो नगरपालिकाले जनाएको छ। तर स्थानीयको जीविकोपार्जनको मुख्य आधार खेतीपाती भएकाले घर एकातिर र खेतीबारी अर्कोतिर हुँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी कमल बताउनुहुन्छ।
16: उहाँले किन मान्नु भएन भने हामीलाई त्यहाँ खेतीपाती गरेछौँ, हामी त्यहाँबाट यता तल झरेपछि हाम्रो खेतीपाती हुँदैन, खेतीपाती उहाँ गर्ने अनि हामी यहाँ तल बसेपछि हाम्रो खेतीपाती बराबर हुन्छ, बाँदर रोक्नु पर्ने, जङ्गल जनावर रोक्नु पर्ने, हाम्रो समय पनि वेस्ट हुन्छ, त्यसकारण हामी त्यहीँ बस्छौँ। बरु हामीलाई बाटो त्यहाँसम्म पुर्याइदिनुहोस्, बिजुली त्यहाँसम्म पुर्याइदिनुहोस्, खानेपानीको सुविधा भयो भने हामी त्यहीँ बस्छौँ भन्नुभयो। त्यसकारण अहिले चाहिँ हामीले बाटो बिजुली खानेपानीको पुर्याउँछौँ।
19: सर्लाहीको ईश्वरपुर नगरपालिका 12 माथिल्लो भेग, लालबन्दी नगरपालिका 13 र 14, हरियोनको 1 र 2 र बागमतीको 1 र 11 धेरै बस्तीमा अहिले बसाई सराई तीव्र बनेको छ। लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीका अनुसार यो समस्या स्थानीय तहले मात्र समाधान गर्न सक्ने अवस्था छैन। चुरे क्षेत्रमा शिक्षा, स्वास्थ्य, सड़क, सिंचाई, खानेपानी र सुरक्षा जस्ता आधारभूत सेवा विस्तार गर्न संघीय सरकारको विशेष योजना आवश्यक पर्ने उहाँको भनाइ छ।
21: त्यहाँ संघीय सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह गर्दछन्, स्थानीय सरकारले त्यहाँ गर्न सकेको सम्भावना कम देखिन्छ। अब अहिलेको परिस्थितिले चाहिँ अब हामीले नगरपालिका नै पूर्वाधार सब तयार गरेर न त्यहाँको बस्ती रोक्न सक्छ, न त्यहाँका लागि राम्रो आएर शिक्षा देखि दिन्छ।
19: चुरे क्षेत्रका बस्ती खाली हुँदै जाँदा केवल बसाई सराईको विषय मात्र होइन, यो ग्रामीण जीवन र कृषि प्रणालीसँग जोडिएको विषय पनि हो। राज्यले समयमै प्रभावकारी योजना ल्याउन नसके चुरेका धेरै बस्ती आगामी दिनमा पूर्ण रूपमा उजाड बन्ने खतरा बढ्दै गएका छन्। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
5: राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा हरेक वर्ष करिब 29% भन्दा बढ़ी मानिस आन्तरिक बसाई सराय अर्थात देशभित्रै स्थान परिवर्तन गर्ने गर्दछन्। यसको अर्थ करिब प्रत्येक 10 मध्ये 3 जना नेपालीले आफ्नो जन्मस्थान छोडेर अन्य ठाउँमा बस्ने गरेका छन्। बसाई सराईलाई व्यवस्थित गर्न सरकारले विभिन्न नीति अवलम्बन गरेको भए पनि प्रभावकारी देखिएको छैन। अव्यवस्थित बसाई सराईको प्रभाव नियन्त्रण गर्ने उपाय र चुनौतीका बारेमा साथी सन्तोष गन्धर्वले अर्थविद डाक्टर दिल्लीराज खनालसँग कुराकानी गर्नु भएको छ।
22: अब बसाई सराई त अब देशका धेरै कारणहरू हुन्छन्, केही बसाई सराई त युवाहरू विदेशमा जाने होइन, बुवा आमाहरू अलिकति सहरमा चाहिँ तपाईँको घर सर बनाउने उनीहरूसँग त्यो क्षमता हुने हुनाले पनि केही प्रवृत्ति त्यसरी पनि बढेको छ, केही आंशिक रूपमा सहरमा पनि आउने। अर्कोतिर गाउँमा चाहिँ तपाईँको अब धेरै हिसाबले अहिले त अब तपाईँको बाँदरदेखि लिएर सबै सैनिक प्रकारले उजाड हुने स्थिति छ, अब बुढाबुढी छन् उनीहरू गर्न सक्ने स्थिति पनि छैन, त्यसो भएको हुनाले अलिक विकल्प अलिक सुविधा कतै पाइन्छ कि अरू अवसर पाइन्छ कि भनेर कतिपय जाने, कतिपय त्यो बाध्यतालाई जाने, त्यसो भएको हुनाले आम रूपमा एक ठाउँमा अवसरको हिसाबले एउटा भन्छ नि तपाईँको यो माइग्रेसन अथवा बसाई सराई चाहिँ आर्थिक हामीले विकास क्रमलाई चाहिँ हेऱ्यो भने यसलाई केही हदसम्म सकारात्मक रूपमा पनि लिने हुन्छ, तर पनि नेपालको जुन किसिमको विशिष्ट अवस्था छ यसले जहाँबाट सरुवा भएको छ त्यहाँ चाहिँ कतिपय स्थितिमा बस्न नसक्ने कारणले गर्दाखेरि पनि त्यो भएको हो र त्यसले एउटा थप रूपमा अब त्यसलाई कसरी त्यसको सम्बोधन गर्ने समाधान गर्ने र जहाँ मान्छेहरू छन् त्यहाँ परम्परादेखि बसिरहेछन् तिनीहरूलाई केही नै सम्भावनाहरू अवसरहरू खोजेर अगाडि बढाउने अरू प्रकारको अघि मैले वन जङ्गलदेखि लिएर जनावरहरूको पनि जुन किसिमको समस्या थियो त्यो समस्या पनि समाधान गर्ने गरेर एउटा आम रूपमा मुलुकमा सन्तुलित विकास जहाँ पछाडि परेका ठाउँहरू छन् त्यहाँ पनि त्यही ढङ्गले चाहिँ अगाडि बढाएर लिएर जाने र अवसरहरूको चाहिँ नि र सुविधाहरूको समान ढङ्गले अगाडि बढोस् भनेर त्यो पहल र प्रयत्न गर्नुपर्ने यो स्थितिले देखाउँछ।
0: जस्तो अहिले तीन तहका सरकारहरू छन् त्यसमा बसाई सराईसँग एकदमै नजिकसँग जोडियो भने त्यो भनेको स्थानीय सरकार जसले
22: जनावरहरूको पनि जुन किसिमको समस्या थियो त्यो समस्या पनि समाधान गर्ने गरेर एउटा आम रूपमा मुलुकमा सन्तुलित विकास जहाँ पछाडि परेका ठाउँहरू छन् त्यहाँ पनि त्यही ढङ्गले चाहिँ अगाडि बढाएर लिएर जाने र अवसरहरूको चाहिँ नि र सुविधाहरूको समान ढङ्गले अगाडि

0: प्रगति दिलाउन सक्छ। बसाइसराई रोक्नलाई स्थानीय सरकारको भूमिका र त्यसको प्रभावकारिता कस्तो हुनुपर्छ, यहाँको विचारमा के लाग्छ?
1: अघि भनेकै कुरासँग मैले जोड्न खोजेँ, त्यो के हो भने स्थानीय तहमा कतिपय ठाउँमा त केही केही अघि मैले भनेको मैले हेरिरहेको छु, तपाईँको बाटाघाटा बनेका छन्, तर त्यहाँ चाहिँ मान्छेहरू चाहिँ पनि त्यहाँबाट चाहिँ बसाइसकिरहेका छन्।
2: राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघन बारेमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखर तथा तत्कालीन संचार मन्त्री लगायतका माथि कार्यवाही गर्न सरकारलाई सिफारिश गरेको छ भने राष्ट्रपाका सभापति रवि लामिछाने लगायतका अहिले भएका केही सांसदहरूलाई आन्दोलनमा जिम्मेवार भएको भन्दै शंकाको दायरामा ल्याउँदै सूक्ष्म अनुसन्धान गर्न सिफारिश गरेको छ। आन्दोलन हिंसात्मक बन्नुमा निवर्तमान गृहमन्त्री सुदन गुरूङ जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ। सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले नेपालको अर्थतन्त्र विस्तारको दिशातर्फ अगाडि बढ़ेको संकेत गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून स्तरको तोरीको तेल बजारबाट फिर्ता गर्न आदेश दिएको छ र नेपालले एसियन गेम्स महिला छनौटमा विजयी शुरूआत गरेको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि जेठ 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ढंगले चाहिँ यहाँहरूले आवाज उठाउनु पर्यो।
1: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
2: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ।
3: यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौँ।
1: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निस्कन्छ निष्कर्ष।
4: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
5: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
2: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटि नै छन् तपाईँका सवालहरू।
6: हाम्रा दुःख नै त सरकारी खेती गरिछौ र पानी पिडामा अखन चाहिँ हाम्रो खेती हो।
7: संसद शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
8: यति बेला साँझको 8 बज्यो।
9: समयको ख्याल राखौं।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। जेएनजी आन्दोलन बारे मानवाधिकार आयोगको प्रतिवेदन, ओली लेखक र गुरुङलाई 6 महिना कैद र 3 वर्ष विदेश जान प्रतिबन्ध, सेनाको भूमिकामाथि गम्भीर प्रश्न, सुशीला कार्कीदेखि सुदन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिश, बालेन बारे मौन, कैदी बन्दी बाहिर पठाउन रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष, राजसपाका 15 सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न सिफारिश,
1: बल प्रयोग गर्नुपर्ने अवस्था थियो थिएन भन्ने कुराहरू विश्लेषण गरिएको छ। 24 गतेको घटनामा पनि त्यो सार्वजनिक सम्पत्तिहरूलाई सुरक्षा गर्न सकिने अवस्था थियो कि थिएन, पहिले पनि आएका थिए पत्र पत्रिकामा दमकल नपठाएको के भन्ने, अब आशा भन्दा पनि आयोगको सिफारिश कार्यान्वयन हुनुपर्छ भन्ने नै कुरा हो।
0: इबोला त्रासका बीच कंगोमा नेपाली सैनिक सुरक्षित, विशेष परिस्थितिमा मात्र नेपाल फर्काइने, समितिले लियो सुदन गुरुङसँग बयान, छानबिन अन्तिम चरणमा, नयाँ संसद भवनको हल निर्माण नसकिएपछि पुरानै हलमा बजेटको तयारी, रिहर्सल भोलि गरिँदै, 8 विश्वविद्यालयको उपकुलपतिमा 189 जनाको आवेदन स्वीकृत, 29 अयोग्य। साथमा प्रमुख खबर संक्षेप,

0: cooler, ceiling fan, stand fan, mixer र iron को खरीद में exciting offer पाउन होस। हर एक 15 दिन में Crompton को mixer र bumper lucky drama, mighty double door refrigerator जितने मौका पनी। नागरिकता मात्र भाई बुक सब सहज EMI मार्फत खरीद करना सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। राष्ट्रिय मानवाधिकार आयोगले भदौ 23 र 24 गते भएको नवयुवा झिन्झी आन्दोलनका क्रममा भएको मानवाधिकार उल्लंघनबारे अनुसन्धान प्रतिवेदन आज सार्वजनिक गरेको छ। आयोगले घटनाको 6 महिना लगाएर अध्ययन गरिरहेको थियो। आफ्नो स्थापना दिवसकै दिन पारेर आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा प्रतिवेदन बुझाएर सार्वजनिक गरेको जनाएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहित उच्च राजनैतिक र सुरक्षा अधिकारी विरूद्ध आयोगले कार्यवाही गर्न सिफारिश गरेको छ। आयोगले भदौ 24 घटनालाई अधिकांश आपराधिक भएको भनेको छ। भदौ 24 घटनाको थप सूक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाई कानून बमोजिम कार्यवाही गर्न आयोगले सिफारिश गरेको छ। आयोगले मानवाधिकार उल्लंघनकर्ता भनी तोकिएका व्यक्तिहरू हाल जहाँ जुनसुकै सार्वजनिक पदमा रहेको भए पनि कम्तीमा 6 महिना निलम्बन गरी मानवाधिकारको सम्मान तथा संरक्षण गर्न समेत सिफारिश सहित निर्देशन दिएको छ। आयोगकी सदस्य डाक्टर लिली थापाको संयोजकत्वमा बनेको छानबिन समितिले 23 र 24 भदौमा भएको जेन्जी आन्दोलन, त्यसपछिको घटना र त्यस दिन दिएको अभिव्यक्तिले आन्दोलनमा दुरुत्साहन भए नभएको विषयमा निष्कर्षमा पुग्न उनीहरूमाथि सूक्ष्म अनुसन्धानका लागि सिफारिश गरिएको आयोगका सचिव मुरारी खरेलले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो।
3: 6 महिना भन्दा बढी समय लगाएर हाम्रो अनुसन्धान समितिले तथ्य प्रमाण संकलन गरेका, विभिन्न व्यक्तिहरूसँग बुझ्नुपर्ने बयान लिएको र अब विभिन्न संस्थाहरूबाट प्राप्त भएका विवरणहरू र उनीहरूबाट प्राप्त भएका इभिडेन्सहरूलाई आधार मानेको छ र हामीले चाहिँ पोस्टमार्टम रिपोर्टहरूमा बोलीको कहाँ कहाँ लागेको छ, कसरी लागेको छ, कुन अवस्थामा लागेको छ भन्ने कुराको विश्लेषण गरिएको छ। त्यसपछि त्यो बल प्रयोग गर्नुपर्ने अवस्था थियो थिएन भन्ने कुराहरू विश्लेषण गरिएको छ। कतिपय अवस्थामा 24 गतेको घटनामा पनि त्यो सार्वजनिक सम्पत्तिहरूलाई सुरक्षा गर्न सकिने अवस्था थियो कि थिएन, त्यसमा ज जसको जिम्मेवारी थियो ती व्यक्तिहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरे कि गरेनन् भन्ने कुरालाई विश्लेषण गरिएको छ। र त्यस्तै गरी त्यो सार्वजनिक सम्पत्ति तोडफोड लगायत हिंसामा संलग्नहरूको व्यक्तिहरू छन् तिनीहरूको केही चाहिँ पहिचान पनि गरेको छ। कतिपय अवस्थामा आयोजकहरूले चाहिँ आफ्नोले गर्ने सभा सम्मेलन र्याली यस्तो चाहिँ शान्तिपूर्ण हुनुपर्ने, घुसपेट भएका भए त्यसलाई रोक्नुपर्ने, आयोजकले जिम्मेवारी लिनुपर्ने र त्यस्तो चाहिँ आयोजकहरू पन्छिन नमिल्ने कुराहरूलाई पनि चाहिँ आयोगले विश्लेषण गरेको छ।
2: आयोगको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन संचार मन्त्री पृथ्वी सुब्बा गुरूङले मानवाधिकार उल्लंघन गरेको पुष्टि भएको उल्लेख गरिएको छ। आयोगले उनीहरूमाथि बढ़ीमा 6 महिना कैद वा 3 लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था राख्न सिफारिश गरेको छ। कार्यवाहीका लागि सिफारिश गरेका यस्ता विषयहरूको मुद्दा विशेष अदालतले हेर्ने व्यवस्था मिलाउन आयोगले सिफारिश गरेको छ। प्रशासनिक जिम्मेवारीमा कम्तीमा 3 वर्षसम्मका लागि बन्देज लगाउन भनिएको छ। विदेश भ्रमणमा जान कम्तीमा 3 वर्षसम्म प्रतिबन्ध लगाउन आयोगले सिफारिश गरेको छ। मुद्दा परेपछि जुनसुकै सार्वजनिक पदमा रहेको भए पनि स्वत निलम्बन हुने व्यवस्था राख्न आयोगले भनेको छ। कार्यवाही र सजायका लागि नयाँ कानून निर्माण गर्न सरकारलाई आयोगले सिफारिश गरेको छ। प्रतिवेदनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरूमाथि पनि विभागीय कार्यवाही सिफारिश गरिएको छ। तत्कालीन अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्की, वर्तमान प्रहरी महानिरीक्षक प्रहरी नायब महानिदेशक ओम विक्रम राणा, वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायण प्रसाद पौडेल, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक कृष्ण खनाल तथा काठमाडौँका तत्कालीन प्रमुख जिल्लाधिकारी छविलाल रिजाल लगायतलाई मानवाधिकार उल्लंघनमा जिम्मेवार ठहर गरिएको आयोगले जनाएको छ। प्रतिवेदनमा आयोगले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालदेखि पूर्व गृहमन्त्री सुदन गुरूङसम्ममाथि पनि थप अनुसन्धान गर्न सिफारिश गरेको आयोगका सचिव मुरारी खरेलले जानकारी दिनुभयो।
3: त्यो विषय आएको छ हामी कहाँ र त्यो हो कि होइन त्यसको सूक्ष्म अनुसन्धान गर्ने फेरि सरकारकै जिम्मेवारी हो त्यो र त्यो कुराहरूलाई थप पुष्टि हुने गरी थप अनुसन्धान गर र यदि दोषी देखिएको हो भने कानूनी दायरामा ल्याऊ भनेर भनिएको अवस्था छ।
2: जेएनजी प्रदर्शनका आह्वानकर्ता समेतका केही व्यक्तिले वेक अप नेपाल नामक टिकटक अकाउन्टबाट भदौ 23 भन्दा पहिले नै एनिथिङ कुल ह्यापन इन टुमारो प्रोटेस्ट सो बी रेडी विथ अ मोलोटोभ ककटेल भन्दै 7 सेप्टेम्बर 2025 नै मोलोटोभ ककटेल अर्थात पेट्रोल बम बनाएर आउनका लागि आह्वान गरेको अध्ययनका क्रममा देखिएको राष्ट्रिय मानवाधिकार आयोगले जनाएको छ। आयोगले भदौ 23 गतेको विरोध प्रदर्शनलाई शान्तिपूर्ण रूपमा गर्ने भनी एउटा समूह र अनलाइनमा विध्वंसात्मक बनाउने भन्ने अर्को समूह गरी दुईवटा समूहले तयारी गरेको पुष्टि भएको प्रतिवेदनमा उल्लेख गरेको छ। नेपाल प्रहरीको नक्कली फेसबुक पेज बनाई जेएनजी समूहलाई प्रदर्शनमा विद्यार्थी पोशाकमा आएमा नेपाल प्रहरीले बल प्रयोग गर्न नसक्ने हुनाले सबैजना विद्यालय पोशाकमा आउनु भनी आह्वान गरेको देखिएको आयोगको प्रतिवेदनमा उल्लेख छ। आयोगले प्रदर्शन हिंसात्मक हुन सक्छ भन्ने यति धेरै सुराग पाइसक्दा पनि सरकार र सुरक्षा निकायको पूर्व तयारी कमजोर रहेको भनेको छ। आयोगले भदौ 23 र 24 गतेको हिंसात्मक घटनाका क्रममा सेनाको भूमिकामा गम्भीर प्रश्न उठाएको छ। राज्यका संरचना जल्दा मुखदर्शक बनेको निष्कर्ष आएको छ। प्रतिवेदनमा आन्दोलनमा सेनाको निष्क्रियता, ढिलो परिचालन र अनुसन्धानमा असहयोगबारे विस्तृत टिप्पणी गरिएको छ। अनुसन्धान प्रतिवेदनमा सेनाले प्रारम्भिक चरणमा बयान दिन वा जवाब पठाउन असहयोग गरेको देखिएको आयोगका सचिव खरेलले बताउनुभयो।
3: कानूनमा देखिएको कमजोरीले सेना परिचालन गर्न सकिएन भन्ने कुरालाई पनि विश्लेषण गरेका छौँ। 10 बजे चाहिँ कुन कानूनद्वारा चाहिँ सेना परिचालन गर्यो, त्योभन्दा अगाडि किन परिचालन हुन सकेन, त्यसमा त्यो चाहिँ विचार बाजिएको र जहाँ जहाँ सुरक्षा गर्न स्पेसल सुरक्षा कर्मीहरू अथवा सेनाहरू खटिएका छन् तिनीहरूले कस्ता किसिमका कार्यहरू गरे वा गरेनन् भन्ने कुराहरूको पनि विश्लेषण गरिएको छ।
2: आयोगले संसद भवनमा तोडफोड़ गर्ने व्यक्तिलाई गोली नलागी संसद भवनको दक्षिण र पश्चिम सड़क पारी सड़कमा हिँडिरहेका निर्दोष व्यक्तिलाई गोली लागेको यथार्थलाई नकार्न सकिएन भनेको छ। धनजनको क्षति हुनबाट जोगाउन बल प्रयोग गरेको भन्ने सुरक्षा फौजको जिकिरसँग सहमत हुन सकिएन आयोगले भनेको छ। आयोगले भदौ 23 र 24 को घटनाबारे छानबिन गर्न नेपाल सरकारले गठन गरेको न्यायिक छानबिन आयोगका अध्यक्ष गौरी बहादुर कार्कीमाथि नै छानबिन गर्न सिफारिश गरेको छ। 23 र 24 भदौको घटनामा भएको मानवीय र भौतिक क्षति समेतका कार्यमा कार्कीको संलग्नता रहे नरहेको तथा उनको अभिव्यक्तिबाट समेत प्रदर्शनकारीहरू आक्रोशित उत्तेजित भई कुनै असर प्रभाव परे नपरेको विषयमा छानबिन गर्न आयोगले सिफारिश गरेको छ। आयोगले जेएनजी आन्दोलनका क्रममा कैदी बन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ। आयोगले उक्त कार्य फौजदारी अपराध भएकोले गर्दै लामिछाने सहित नक्खु कारागारका प्रशासक र रासोपाका दुई सांसदमाथि अनुसन्धान गर्न सिफारिश गरेको छ। आयोगले लामिछाने सहित नक्खु कारागार प्रशासन सत्यराज जोशी र रासोपाकै सांसदहरू मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरेको छ। आयोगको प्रतिवेदनमा जेएनजी आन्दोलनमा सहभागी भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 15 सांसदमाथि सूक्ष्म अनुसन्धान गर्न सरकार समक्ष सिफारिश गरिएको छ। जेएनजी आन्दोलनमा उनीहरूको भूमिका रहेको भन्दै आयोगले रासोपाका सांसदहरू गणेश कार्की, सुलभ खरेल, हरि ढकाल, बब्लु गुप्ता, डाक्टर तोसिना कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संग्रौला, पुरूषोत्तम यादव, सुदन गुरूङ, आशिका तामाङ, शिव यादव र अनुसन्धान गर्न सिफारिश गरेको हो। आयोगले जेएनजी आन्दोलनका क्रममा प्रदर्शनकारीलाई उक्साउने काम गरेको आरोपमा तिब्बतीयन ओरिजन ब्लड टीओबी माथि थप अनुसन्धान गर्न सिफारिश गरेको छ। आयोगको प्रतिवेदनमा रूटीन अफ नेपाल बन्द फेसबुक पेजका संचालक भिक्टर पौडेल सहित विभिन्न व्यक्तिहरूमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिश गरेको छ। युट्यूबर भाग्य नेउपाने, टंक दाहाल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय, रवि किरण हमालमाथि अनुसन्धान गर्न आयोगले सिफारिश गरेको छ। चलचित्र निर्देशक निश्चल बस्नेतमाथि समेत अनुसन्धान गर्न आयोगले सिफारिश गरेको छ। उनीहरूले प्रदर्शन भड़काउन बल पुर्याएको देखिएको आरोप आयोगले लगाएको छ। आयोगका सचिव मुरारी खरेलले भदौ 24 गतेको विध्वंसात्मक घटनाको अनुसन्धान गर्ने काम भने आयोगको क्षेत्राधिकार भित्र नपर्ने बताउनुभयो।
3: 24 गतेको घटना चाहिँ आयोगको क्षेत्राधिकार भित्र पर्दैन। हामीले प्रष्ट रूपमा संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरा भित्र ल्याएर चाहिँ कानूनी कारवाहीको अगाडि बढाउ भनिसकेको छ। मानव अधिकार उल्लंघनको विषय चाहिँ आयोगको प्रत्यक्ष क्षेत्राधिकारको विषय हो, तर अपराधिक घटनाहरूको हामी सबैले आयोगले अनुसन्धान गर्यो भने त राज्यका अहिले भइरहेका निकायहरूको के काम रह्यो र त्यसैले ती निकायहरूले स्पष्ट रूपमा छानबिन गर्नुपर्छ र कानूनी दायरामा ल्याउनुपर्छ भनेर आयोगले भनेको छ।
2: प्रतिवेदनले तत्कालीन शीर्ष राजनैतिक नेतृत्व र इन्फ्लुएन्सरहरूको भूमिका केलाए पनि काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर हालका प्रधानमन्त्री बालेन्द्र शाह बालेन बारे भने मौन रहेको छ। तत्कालीन काठमाडौँ महानगरका प्रमुख हालका प्रधानमन्त्री बालेन शाहको नाम समेत प्रतिवेदनमा उल्लेख छैन। अनुसन्धानका क्रममा प्राप्त प्रमाण केलाउँदा दोषी देखाउने पुष्टि हुन नसकेको सचिव खरेलले बताउनुभयो।
3: अब यस्तो छ, त्यस्ता कुराहरू चाहिँ प्रमाणले देखिनुपर्छ र अब त्यहाँ पहिले पनि आएका थिए पत्र पत्रिकामा दमकल नपठाएको के भन्ने त्यो कुराहरू चाहिँ पुष्टि हुन सकेन। फेरि कतिपय अवस्थामा दमकल पठाउने जिम्मेवारी कसको हो त्यसको भन्ने कुराहरू पनि सँगसँगै आउँछ। अरू सामान्य अवस्थामा दमकल कसको आदेशमा जान्छ, सबै मेयर वा उपमेयर वा प्रशासकीय अधिकृतको निर्देशनमा जान्छ वा जाँदैन, यी सबै कुरालाई पनि आयोगले हेरेको छ।
2: भनेको त्यो बारेमा केही नदेखिएर नबोलेको हो आयोग,
3: त्यो विषयमा जहाँ प्रमाण पुग्दैन, जहाँ चाहिँ केही कुराहरू छैन, त्यो विषयमा बोलिरहनु परेन।
2: आयोगले सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न 3 महिनाको समय दिएको छ। आयोगको प्रतिवेदन कार्यान्वयन गर्न अप्ठ्यारो परेको, चुनौती भएको वा केही विषय भन्नु परेमा सम्बन्धित निकायहरूले आयोगमा लेखेर पठाउन सक्ने सचिव खरेलले जानकारी दिनुभयो।
3: अब आशा भन्दा पनि आयोगको सिफारिश कार्यान्वयन हुनुपर्छ भन्ने नै कुरा हो। आयोगको सिफारिश कार्यान्वयन गर्न ऐनले नै सरकारलाई 3 महिनाको समयावधि दिएको छ। अब यदि कार्यान्वयन गर्न अप्ठ्यारो परेको, चुनौती भएको अथवा केही विषय भन्नुपर्ने भए 2 महिनाभित्रमा सम्बन्धित निकायहरूले आयोगलाई लेखेर पठाउन सक्नेछन्, अन्यथा आयोगको सिफारिश कार्यान्वयन गर्नुपर्ने सरकारको दायित्व हो।
2: आयोगले भदौ 23 र 24 गतेको प्रदर्शनमा घाइते भए हालसम्म उपचाररत र जीवनभर वा भविष्यमा लामो समयसम्म उपचार गराइराख्नुपर्ने वा औषधि सेवन गरिराख्नुपर्ने भनी रजिस्टर्ड चिकित्सकबाट सिफारिश भएका घाइतेहरूको बाँकी सम्पूर्ण उपचार तथा औषधि निशुल्क हुने व्यवस्था मिलाउन सिफारिश गरेको छ। जीविकोपार्जनको स्रोत नभएका मृतकको आश्रित वा परिवारको कम्तीमा एकजना सदस्यलाई रोजगारी तथा स्वरोजगारको व्यवस्था मिलाई निजहरूको बाँच्न पाउने अधिकारको सम्मान गर्न राष्ट्रिय मानवाधिकार आयोगले भनेको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री उषा किरण।
4: पछिल्का नेपाली शान्ति सैनिकहरूले उच्च सतर्कता अप्नाएका छन्। विश्व स्वास्थ्य संगठनले इबोलालाई विश्व स्वास्थ्य संकट घोषणा गरेसँगै नेपाली सेनाले सतर्कता बढ़ाएको हो। नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार डब्ल्यूएचओले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी काम भइरहेको छ। हालसम्म सबै नेपाली सैनिकहरू संक्रमण मुक्त रहेका छन्। सैनिकहरूको टोली भर्खरै अदली बदली भएकाले तत्काल आवत जावतको सम्भावना नरहेको र विशेष परिस्थितिमा कोही नेपाल फर्किनु परेमा कंगो र नेपाल दुवैतर्फ क्वारेन्टीनको कड़ा व्यवस्था मिलाइएको प्रवक्ता बस्नेतले बताउनु भएको छ। आगामी आर्थिक वर्ष 2083-84 को बजेट यही जेठ 15 गते शुक्रबार अपराह 4 बजे प्रस्तुत हुने भएको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नुहुनेछ। सभामुख डोलप्रसाद अर्यालले सबै सांसदलाई दिउँसो 3:45 अगावै आसन ग्रहण गरिसक्न निर्देशन दिनुभएको छ। बन्दै गरेको नयाँ संसद भवनको हल निर्माण नसकिएकाले आगामी बजेट भाषण हाल प्रतिनिधि सभाको बैठक बसिरहेकै बहुद्देश्यीय हलबाट ल्याउने तयारी भएको छ। नयाँ हलको फिनिशिङ लगायतका कार्य सम्पन्न नभएकाले हालकै हलमा जेठ 15 को संयुक्त बैठक बस्नुपर्ने बाध्यता रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। बजेट प्रस्तुत गर्नु अघि गरिने रिहर्सल समेत भोलि सोही हलमा गरिँदैछ। बजेट प्रस्तुत भएपश्चात प्रतिनिधि सभाको अर्को बैठक जेठ 15 गते नै साँझ 5:30 बजे बस्नेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नुभएको छ। विश्व अर्थतन्त्रमा अनिश्चितता रहे पनि नेपालका आर्थिक सूचकहरूमा सुधार देखिएको सर्वेक्षणले जनाएको छ। सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर 3.85% रहने र समग्र अर्थतन्त्रको आकार 66 खर्ब रूपियाँ पुग्ने प्रक्षेपण गरिएको छ। त्यस्तै नेपालीको प्रति व्यक्ति आय 1535 अमेरिकी डलर पुग्ने अनुमान छ। यस वर्ष रेमिटेन्स 37.5% बढ़ेर 14.50 खर्ब पुगेको छ भने विदेशी मुद्रा संचिति 34.14 खर्ब पुगेको छ। सरकारद्वारा गठित सम्पत्ति छानबिन समितिले निवर्तमान गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद सुदन गुरूङसँग दोस्रो दिन बयान लिएको छ। समितिले हिजो मंगलबारदेखि शुरू गरेको बयान लिने कार्यलाई आज बुधबार पनि निरन्तरता दिएको हो। निवर्तमान गृहमन्त्री गुरूङले आफ्ना निकटस्थहरूलाई आफ्नो बयान सकिएको जानकारी गराए पनि समितिले भने उहाँको बयान अझै बाँकी रहेको जनाएको छ। समितिका प्रवक्ता समेत रहनुभएका सहन्यायाधिवक्ता अच्युत मणि न्यौपानेका अनुसार गुरूङको बयान शुरू मात्र भएको र अनुसन्धानको प्रक्रिया अनुसार फेरि पनि बयानका लागि बोलाउन सकिनेछ। आठवटा विश्वविद्यालयको उपकुलपतिमा आवेदन दिएका 218 मध्ये 189 जनाको स्वीकृत भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार 29 आवेदन अयोग्य भएको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि 50, पूर्वाञ्चल विश्वविद्यालयका 38, पोखरा विश्वविद्यालय 38, सुदूरपश्चिम विश्वविद्यालय 19, मध्यपश्चिम विश्वविद्यालयमा 20 र लुम्बिनी बौद्ध विश्वविद्यालय 11, कृषि तथा वन विभाग विज्ञान विश्वविद्यालय 15 र राजर्षि जनक विश्वविद्यालयका लागि 27 गरी 218 जनाको आवेदन परेको थियो। कोशी प्रदेश सभाको बैठकमा आज तनाव उत्पन्न भयो। प्रतिपक्षी दलका सांसदको विरोध र नाराबाजीका बावजूद सभामुख अम्बर बहादुर विष्टले बैठक अघि बढ़ाउन खोजेपछि पूर्व मुख्यमन्त्री एवं सांसद राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गर्नुभएको छ। प्रतिपक्षी सीटबाट दौड़ेर रोस्ट्रम पुग्नुभएका राईलाई मर्यादा पालकले रोकेका थिए। संशोधनको समयले नदी सोमबारको बैठकबाट नीति तथा कार्यक्रम पारित गरिएको भन्दै प्रतिपक्षी दलले हिजो मंगलबारदेखि नै प्रदेश सभा अवरूद्ध गरिरहेका थिए। वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन शेयर केन्द्रमा केयर गिभरका रूपमा काम गर्न इच्छुक नेपाली नागरिकका लागि आवेदन आह्वान गरेको छ। विभागले आज सूचना जारी गर्दै 2300 कामदारका लागि 21 दिनभित्र आवेदन दिन आग्रह गरेको हो। माग गरिएका कामदार मध्ये 60% महिला र 40% पुरूष रहनेछन्। थाइल्याण्डले घातक इबोला भाइरसको जोखिमलाई मध्यनजर गर्दै कंगो र युगाण्डाबाट आउने यात्रुका लागि 21 दिनको अनिवार्य क्वारेन्टीन लागू गरेको छ। ती दुई देशबाट आउने वा उनीहरूलाई ट्रान्जिट बनाएर थाइल्याण्डभित्र नै सबै यात्रुमा यो नियम लागू हुनेछ। थाइल्याण्डको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणको लक्षण देखिएका यात्रुलाई राज्यद्वारा तोकिएको अस्पतालमा र लक्षण नभएका तर जोखिमयुक्त क्षेत्रबाट आएकालाई छुट्टै क्वारेन्टीन केन्द्रमा राखिनेछ। नेपालले एसियन गेम्स महिला क्रिकेट छनौटमा सुखद शुरूआत गरेको छ। आज मलेसियाको क्वालालम्पुर स्थित बायोमास क्रिकेट मैदानमा भएको खेलमा नेपालले चीनमाथि 19 रनको संघर्षपूर्ण जीत निकाल्दै प्रतियोगितामा विजयी शुरूआत गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित विश्वभरमा 5 विकेट गुमाएर 125 रनको योगफल खड़ा गरेको थियो। नेपालका लागि उपकप्तान पूजा महतोले 57 बलमा 6 चौका प्रहार गर्दै सर्वाधिक 63 रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलेकी थिइन्।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्ट सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा मेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री सुनिल कोइराला।
3: नेपाली नेटवर्कमा आज
4: नेपालको राजनीतिक इतिहासमा 2082 साल एउटा अत्यन्तै निर्णायक मोड़का रूपमा देखा परेको छ। झण्डै दुई तिहाईको जनमत सहित सत्ताको बागडोर सम्हालिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र त्यसको नेतृत्व गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाह अहिले एउटा गम्भीर संवैधानिक र राजनीतिक मन्थरमा छन्। चैत्र 16 गते राजनीतिक सल्लाहकार असीम शाहको अध्यक्षतामा गठित संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल 2082 ले अघि सारेका 54 प्रस्तावहरूले नेपालको शासकीय स्वरूप र राज्य संरचनामा आमूल परिवर्तनको संकेत गरेका छन्। तर रोचक पक्ष के छ भने जुन जगमा टेकेर राष्ट्रपा र वालेन्द्र शाहको उदय भयो त्यही प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डाबाट अहिले स्वयं पार्टी र प्रधानमन्त्री पछि हट्ने संकेत देखिएको छ। यो बदलाव केवल एउटा राजनैतिक निर्णय मात्र नभई शक्ति अभ्यासको अनुभवबाट प्राप्त भएको एउटा गम्भीर चेत पनि हो। राष्ट्रपाको उदय हुनु पूर्व नेपालको राजनीतिमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस निकै पेचिलो थियो। 2079 को निर्वाचनमा राष्ट्रपाले आफ्नो वाचा पत्र मार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र गैर सांसद मन्त्रीको एजेण्डालाई मुख्य मुद्दा बनाएको थियो। जनताले पनि पुरानो संसदीय फोहोरी खेल र पटक पटक फेरिने सरकारबाट वाक्क भएर यो नयाँ विकल्पलाई अनुमोदन गरे। तर सत्ता सञ्चालनको केही समयमै राष्ट्रपतिभित्र प्रत्यक्ष निर्वाचित कार्यकारीको अवधारणाप्रति संशय पैदा हुनुले नेपाली राजनीतिको एउटा जटिल यथार्थलाई उजागर गर्छ। शक्ति जब एउटै व्यक्तिमा केन्द्रित हुन्छ त्यसले लोकतान्त्रिक संस्थाहरूलाई छायामा पार्ने र शक्ति पृथकीकरणको सिद्धान्तलाई कमजोर बनाउने डर पार्टीका नेताहरूमा देखिनु स्वाभाविक छ। विशेष गरी जेएनजी आन्दोलन र त्यसपछिको चुनावी लहरले ल्याएको अति व्यक्तिवादी राजनीतिको वाचिकाले नेताहरूलाई झस्काएको देखिन्छ। एउटा व्यक्तिले असीमित शक्ति पाउँदा उसले प्रणालीलाई नै चुनौती दिन सक्ने र अन्ततः त्यो अधिनायकवादको बाटोमा जान सक्ने त्रासले गर्दा नै राष्ट्रपतिभित्र अहिले पार्लियामेन्टरी मोडेलमै सुधार गरेर जानुपर्ने बलियो बन्दै गएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीले पनि यो बहसलाई थप ऊर्जा दिएको छ। काठमाडौँ महानगरपालिकाको मेयर हुँदा होस् वा अहिले प्रधानमन्त्रीको कुर्सीमा रहँदा वालेन्द्रको कार्यशैली एक्लो बृहस्पति जस्तो देखिदिएको छ। उनी सार्वजनिक रूपमा विरलै बोल्छन्, संसदमा आफ्ना कुरा राख्न रुचाउँदैनन् र बालुवाटार तथा सिंहदरबारको घेराभित्र सीमित रहेर निर्णयहरू गर्छन्। उनको यो शैलीलाई धेरैले कार्यकारी राष्ट्र प्रमुखको अनौपचारिक अभ्यासका रूपमा व्याख्या गरेका छन्। जब एउटा नेताले दलभित्र सल्लाह नगरी जनसम्पर्कलाई उपेक्षा गर्दै धमाधम निर्णयहरू गर्छ तब लोकतन्त्रका परम्परागत शक्तिहरू नेपाली कंग्रेस एमाले र माओवादी मात्र होइन आफ्नै दलका सहयात्रीहरू पनि त्रसित हुनु अनौठो होइन। बालेनको यही शैलीले गर्दा नै हुनुपर्छ कंग्रेसले संविधान संशोधन कार्यदलमा आफ्ना सदस्य पठाउन इन्कार गर्यो। उनीहरूलाई लाग्छ कि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाले बालेन जस्ता पात्रहरूलाई वैधानिक चानासाह बनाउन सक्छ। तर सबैभन्दा आश्चर्यजनक र सकारात्मक मोड़ तब देखियो जब स्वयं प्रधानमन्त्री बालेन नै शक्ति केन्द्रीकरणको विपक्षमा उभिन थालेको संकेत पाइयो। आफूलाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका र निकट मानिएका सांसदहरूसँगको कुराकानीमा बालेनले व्यक्त गरेको धारणाले उनीमा आएको परिवर्तनलाई प्रष्ट पार्छ। एउटा मान्छेमा सबै शक्ति केन्द्रित भयो भने नेपालमा गाह्रो छ भन्ने बालेनको पछिल्लो स्वीकारोक्तिले उनले सत्ताको शीर्ष स्थानमा बसेर शक्तिको जोखिमलाई नजिकबाट महसुस गरेको देखिन्छ। हुनसक्छ उनले शासन सञ्चालनका क्रममा विद्यमान कर्मचारी तन्त्र, कानूनी अडचन र शक्ति सन्तुलनको आवश्यकतालाई बुझेका छन्। प्रत्यक्ष निर्वाचित कार्यकारी भएपछि आउने असीमित शक्तिले सृजना गर्ने अहंकार र त्यसले निम्त्याउने राजनीतिक अस्थिरता भन्दा पनि पद्धतिभित्रै बसेर काम गर्नु बढ़ी सुरक्षित र दिगो हुने निष्कर्षमा उनी पुगेको देखिन्छ। यो सन्दर्भमा राष्ट्रपाको आगामी महाधिवेशन निकै अर्थपूर्ण हुनेछ। असार 7 देखि 9 चितवनमा हुने महाधिवेशनले औपचारिक रूपमा प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दालाई परित्याग गर्ने सम्भावना प्रबल छ। यदि राष्ट्रपा यो मुद्दाबाट पछि हट्यो भने यसले नेपालको संविधान संशोधनको दिशालाई नै बदलिदिनेछ। कार्यदलले अघि सारेका 54 प्रस्तावहरूमध्ये शासकीय स्वरूपमा फेरबदल हुने निश्चित छ। अबको बहस प्रत्यक्ष निर्वाचित कार्यकारीमा होइन, बरु वर्तमान संसदीय प्रणालीलाई कसरी बढ़ी उत्तरदायी र प्रभावकारी बनाउने भन्नेमा केन्द्रित हुनेछ। सांसदहरूलाई मन्त्री नबनाउने, मन्त्रीहरू विज्ञ समूहबाट छान्ने, राष्ट्रिय सभालाई पूर्णत गैरदलीय बनाउने र उपराष्ट्रपतिको पद खारेज गर्ने जस्ता प्रस्तावहरूले प्राथमिकता पाउने देखिन्छ। यसो गर्दा संसदले केवल विधायकी काम गर्नेछ र कार्यपालिकाले स्वतन्त्र रूपमा काम गर्ने अवसर पाउनेछ, जसले शक्तिको दुरूपयोगलाई पनि रोक्नेछ र विज्ञतालाई पनि स्थान दिनेछ। अर्को महत्वपूर्ण पक्ष भनेको निर्वाचन प्रणाली हो। राष्ट्रपतिले दुई तिहाई सीट जितेपछि अहिलेको निर्वाचन प्रणालीमा पनि परिवर्तन गर्न आवश्यक नरहेको तर्क पार्टीभित्र उठ्न थालेको छ। मिश्रित निर्वाचन प्रणालीका बावजूद एउटै दलले बहुमत ल्याउन सक्छ भन्ने उदाहरण राष्ट्रपा आफै बनेको छ। त्यसैले निर्वाचन प्रणालीको जटिलता भन्दा पनि पात्र र प्रवृत्तिको सुधारमा जोड़ दिनुपर्ने आवाज राष्ट्रपाका नेताहरूले उठाउनु व्यवहारिक देखिन्छ। प्रधानमन्त्री बालेनले 5 वर्ष राम्रो काम गरौं त्यसपछि जनताको बीचमा जाउँ भन्नुले उनी तत्कालका लागि कुनै ठूलो संवैधानिक प्रयोग भन्दा पनि नतिजामुखी शासनमा केन्द्रित हुन चाहेको देखिन्छ। उनले बुझेका छन् कि शक्तिको भोग भन्दा कामको नतिजाले नै उनलाई इतिहासमा स्थापित गर्नेछ। प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डाबाट पछि हट्ने राष्ट्रपाको तयारी र प्रधानमन्त्री बालेनको लचकताले नेपाली राजनीतिमा एउटा नयाँ परिपक्वताको संकेत गरेको छ। पपुलिजम, लोकप्रियतावादको लहरमा सवार भएर आएका शक्तिहरू जब शासनको यथार्थसँग ठोक्किन्छन् तब उनीहरूले शक्तिको नियन्त्रण र सन्तुलनको महत्व बुझ्ने गर्छन्। बालेन शाहको शैलीले शुरूमा त्रास पैदा गरे पनि अन्तत उनी आफै शक्ति केन्द्रीकरणको विपक्षमा उभिनुले नेपालको लोकतन्त्रका लागि एउटा सकारात्मक सन्देश दिएको छ। संविधान संशोधनको यो बहसले अब एउटा यस्तो बाटो पहिल्याउनुपर्छ जहाँ नेतृत्व बलियो होस् तर निरङ्कुश होइन र प्रणाली स्थिर होस् तर जड़ होइन। प्रधानमन्त्री बालेन र राष्ट्रपाका नेताहरूमा आएको यो परिवर्तनले संविधान संशोधनलाई बढ़ी सहमतिको दस्तावेज बनाउन मद्दत पुग्नेछ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्शन।
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छूट सुविधा सहित

0: कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटीपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर। जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क।
3: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ राष्ट्रिय मानवाधिकार आयोगका सचिव मुरारी खरेल।
4: आज यो जेनजी आन्दोलनको रिपोर्ट मानव अधिकार आयोगले सार्वजनिक गरेको छ। रिपोर्टमा खास खास कुराहरू के छन्?
5: रिपोर्टै सार्वजनिक गरिसकेपछि खास कुराहरू के छन् भन्ने कुरा त मैले भन्नै परेन, यहाँहरूको सामु आइसकेको छ। अब त्यसमा चाहिँ खास गरी मानव अधिकार उल्लङ्घन गर्ने दोषी देखिएका व्यक्तिहरूमाथि कारवाहीको लागि सिफारिस गरिएको छ। कतिपय अवस्थामा सुरक्षा कर्मीबाट चाहिँ भएका गल्ती कमजोरीहरूलाई औल्याएर सोही अनुसारको कारवाही सिफारिस गरेको छ। र 24 गतेको घटनामा तोडफोड आगजनी र सार्वजनिक सम्पत्ति, व्यक्तिको सम्पत्ति तोडफोड र आगजनी गर्ने व्यक्तिहरूमाथि अब आपराधिक क्रियाकलाप गरेकोमा अनुसन्धान गरेर अब त्यसैभरि जो जति छन् तिनीहरूलाई नै कानूनी दायरामा ल्याऊ भनेको छ। यो चाहिँ मानव अधिकार उल्लङ्घन भन्दा पनि अपराधिक क्रियाकलाप भावनाले राज्यका अन्य संयन्त्रहरूबाट सूक्ष्म अनुसन्धान गरेर उनीहरूलाई पनि कानूनी दायरामा ल्याउने कुरा भनेको छ। अब मृत्यु भएका, मारिएका सबैजनाहरूलाई क्षतिपूर्ति दिनको लागि भनेको छ, घाइतेहरूको चाहिँ उपचारको कुराहरू भनेको छ। अलिकति सुरक्षा कमजोरी हुनमा स्रोत साधनको अभाव र त्यो प्रक्रियागत त्रुटिएका कुराहरूलाई सच्याउन तिरकालीन रूपमा त्यस्ता व्यवस्था, नीति, बजेट व्यवस्थापन, स्रोत व्यवस्थापनका कुराहरूलाई भनिएको छ। र कतिपय चाहिँ अहिले फौजदारी अभियोगमा तत्काल मुद्दा चलाउन कानूनमा देखिएका केही कमजोरीहरू अथवा त्यस्तो व्यवस्था नभएकोमा अब भविष्यमा त्यस्ता कानून बनाएर भए पनि ती मानव अधिकार उल्लङ्घनकर्ताहरूलाई कानूनी दायरामा ल्याएर चाहिँ मुद्दा चलाउनको लागि आयोगले सिफारिस गरेको छ।
4: आवश्यक पर्यो भने नयाँ कानून पनि बनाऊ भनेको छ।
5: नयाँ कानून पनि र सर्वोच्च अदालतले के पनि भनेको छ भने त्यस्ता गम्भीर प्रकृतिकाहरूमा पारदर्शी कानून बनाएर त्यो अहिले बनाएको कानूनले पनि उनीहरूलाई कानूनी दायरामा ल्याउन सक्ने चाहिँ हुन्छ, त्यस्तो व्यवस्था पनि हुन्छ, त्यो अनुसार नै गर्नु भनेर पनि आयोगले त्यहाँ सिफारिसमा भनेको छ।
4: भदौ 23 र 24 गते जुन दुई दिन जुन भयो घटना, त्यसलाई सबै समेटेर यहाँले प्रतिवेदनमा राख्दाखेरि चाहिँ के कुराहरूलाई चाहिँ छुटाउनु भएको छैन, के कुराहरू चाहिँ अध्ययन गर्नु भएको छ?
5: अब यो हामीले चाहिँ अब यो 6 महिनाभन्दा बढी समय लाएर हाम्रो अनुसन्धान समितिले तथ्य प्रमाण संकलन गरेका, विभिन्न व्यक्तिहरूसँग बुझ्नुपर्ने बयान लिएको र अब विभिन्न संस्थाहरूबाट प्राप्त भएका विवरणहरू र उनीहरूबाट प्राप्त भएका एभिडेन्सहरूलाई आधार मानेको छ। र हामीले चाहिँ पोस्टमार्टम रिपोर्टहरूमा बोलीको कहाँ कहाँ लागेको छ, कसरी लागेको छ, कुन अवस्थामा लागेको छ भन्ने कुराको विश्लेषण गरिएको छ। त्यसपछि त्यो बल प्रयोग गर्नुपर्ने अवस्था थियो थिएन भन्ने कुराहरू विश्लेषण गरिएको छ। कतिपय अवस्थामा 24 गतेको घटनामा पनि त्यो सार्वजनिक सम्पत्तिहरूलाई सुरक्षा गर्न सकिने अवस्था थियो कि थिएन, त्यसमा ज जसको जिम्मेवारी थियो ती व्यक्तिहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरे कि गरेनन् भन्ने कुरालाई विश्लेषण गरिएको छ। र त्यस्तै गरी त्यो सार्वजनिक सम्पत्ति तोडफोड़ लगायत हिंसामा संलग्नहरूको व्यक्तिहरू छन् तिनीहरूको केही चाहिँ पहिचान पनि गरेको छ। कतिपय अवस्थामा आयोजकहरूले चाहिँ आफ्नोले गर्ने सभा सम्मेलन र्याली यस्तो चाहिँ शान्तिपूर्ण हुनुपर्ने, घुसपेट भएका भए त्यसलाई रोक्नुपर्ने, आयोजकले जिम्मेवारी लिनुपर्ने र त्यस्तो चाहिँ आयोजकहरू पन्छिन नमिल्ने कुराहरूलाई पनि चाहिँ आयोगले विश्लेषण गरेको छ। यी सबै तथ्य कुराहरूलाई हामीले लिएका बयान, प्रमाण, संकलन, परिस्थिति, भिजुअल, हामीले 400 भन्दा बढी चाहिँ भिजुअलको चाहिँ एनालाइसिस गरेका छौँ। कति चाहिँ भिजुअल फेक पनि देखेका थिए, कतिपय चाहिँ त्यसको हाम्रो टेस्ट पनि गरेका छौँ। ती सबैको आधारलाई चाहिँ आधार मानेर चाहिँ आयोगले त्यसमा दोष देखिएका, कमी कमजोरी गरिएका विषयहरूलाई स्पष्ट रूपमा उठान गरेर त्यसको आधारमा चाहिँ सिफारिस गरिएको छ।
4: जस्तो त्यहाँ भनिएको पनि छ, जस्तो भदौ 23 र 24 आउनुभन्दा अगाडि एक वर्ष अगाडि टिकटकमा पेट्रोल बम बनाउने कुराहरू,
5: त्यस्ता कुराहरू, अब त्यो प्रभोग गर्ने कुराहरू, उत्तेजना फैलाउने विषयहरू, त्यस्ता उत्तेजना फैलाउन लग्न व्यक्तिहरूको पनि सकेसम्म प्राप्त तथ्यको आधारमा त्यसलाई आधार लिएको छ।
4: जस्तो भनौँ अब तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली मात्रै नभएर अस्ति जेएनजी आन्दोलनपछि बनेको सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि अनुसन्धान गर्न भन्नुभएको छ नेपाली
5: सेना। त्यो विषय आएको छ हामी कहाँ र त्यो हो कि होइन त्यसको सूक्ष्म अनुसन्धान गर्ने फेरि सरकारकै जिम्मेवारी हो। त्यो र त्यो कुराहरूलाई थप पुष्टि हुने गरी थप अनुसन्धान गर र यदि दोषी देखिएको हो भने कानूनी दायरामा ल्याऊ भनेर भनिएको अवस्था छ।
4: जस्तो अर्को नेपाली सेनाकै भूमिकामाथि पनि गम्भीर प्रश्न उठेको छ प्रतिवेदनमा, सेनाले सरकारी सम्पत्ति जोगाउनलाई चाहिँ पहल गरेन भन्ने रूपमा नै आएको होला यो सायद।
5: त्यो कुरालाई हामीले कानूनमा देखिएको कमी कमजोरीले सेना परिचालन गर्न सकिएन भन्ने कुरालाई पनि विश्लेषण गरेका छौँ। 10 बजे चाहिँ कुन कानूनद्वारा चाहिँ सेना परिचालन गर्यो, त्योभन्दा अगाडि किन परिचालन हुन सकेन, त्यसमा त्यो चाहिँ विचार बाजिएको र जहाँ जहाँ सुरक्षा गर्न स्पेसल सुरक्षा कर्मीहरू अथवा सेनाहरू खटिएका छन् तिनीहरूले कस्ता किसिमका कार्यहरू गरे वा गरेनन् भन्ने कुराहरूको पनि विश्लेषण गरिएको छ।
4: अब यसमा चाहिँ भदौ 23 बढी फोकस गरिएको, 24 अलिक कम गरिएको भन्ने गुनासो आउन थालेको छ, त्यस्तो हो र?
5: त्यो यस्तो 24 गतेको घटना चाहिँ आयोगको क्षेत्राधिकारभित्र पर्दैन। हामीले स्पष्ट रूपमा संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरा भित्र ल्याएर चाहिँ कानूनी कारवाहीको अगाडि बढाऊ भनिसकेको छ। मानव अधिकार उल्लङ्घनको विषय चाहिँ आएको प्रत्यक्ष क्षेत्राधिकारको विषय हो, तर अपराधिक घटनाहरूको हामी सबैले आयोगले अनुसन्धान गर्यो भने त राज्यका अहिले भइरहेका निकायहरूको के काम रह्यो र त्यसैले ती निकायहरूले स्पष्ट रूपमा छानबिन गर्नुपर्छ र कानूनी दायरामा ल्याउनुपर्छ भनेर आयोगले भनेको छ।
4: जस्तो तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयर हालका प्रधानमन्त्री बालेन्द्र शाह बारे चाहिँ आयोग मौन बस्यो भन्ने कुरा नै आछ, नामै कतै उल्लेख छैन यो प्रतिवेदनमा।
5: अब यस्तो छ, त्यस्ता कुराहरू चाहिँ प्रमाणले देखिनुपर्छ र अब त्यहाँ पहिले पनि आएका थिए पत्र पत्रिकामा दमकल नपठाएको के भन्ने त्यो कुराहरू चाहिँ पुष्टि हुन सकेन। फेरि कतिपय अवस्थामा दमकल पठाउने जिम्मेवारी कसको हो त्यसको भन्ने कुराहरू पनि सँगसँगै आउँछ। अरू सामान्य अवस्थामा दमकल कसको आदेशमा जान्छ, सबै मेयर वा उपमेयर वा प्रशासकीय अधिकृतको निर्देशनमा जान्छ वा जाँदैन, यी सबै कुरालाई पनि आयोगले हेरेको छ।
4: भनेको त्यो बारेमा केही नदेखिएर नबोलेको हो आयोग,
5: त्यो विषयमा जहाँ प्रमाण पुग्दैन, जहाँ चाहिँ केही कुराहरू छैन, त्यो विषयमा बोलिराख्नु परेन।
4: सरकारलाई बुझाइ पनि सक्नु भएको छ यहाँले, सरकारबाट के होस् भन्ने आशा छ मानव अधिकार आयोगको?
5: अब आशा भन्दा पनि आयोगको सिफारिस कार्यान्वयन हुनुपर्छ भन्ने नै कुरा हो। आयोगको सिफारिस कार्यान्वयन गर्न ऐनले नै सरकारलाई 3 महिनाको समयावधि दिएको छ। अब यदि कार्यान्वयन गर्न अप्ठ्यारो परेको, चुनौती भएको अथवा केही विषय भन्नुपर्ने भए 2 महिना भित्रमा सम्बन्धित निकायहरूले आयोगलाई लेखेर पठाउन सक्नेछन्, अन्यथा आयोगको सिफारिस कार्यान्वयन गर्नुपर्ने सरकारको दायित्व।
4: यहाँले समय दिनुभयो, धेरै धेरै धन्यवाद छ यहाँलाई।
5: हस्, यहाँलाई पनि धन्यवाद।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आईएमई बैंक सबैका लागि बैंक। दिस होम 500 यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: बारगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
2: बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिलवस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बिहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न दलहन तेलहन तरकारी फलफूल च्याउ मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बारगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
3: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि बीमा लेखको प्रतिलिपि बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद बीमा गरेको बाली वस्तुको फोटो सम्बन्धित वडा कार्यालयको सिफारिस खाता रहेको बैंकको नाम र खाता नम्बर।
1: थप जानकारीका लागि बारगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98413-52747 98472-54954 98472-84700 र 98473-84400 अनुरोधक बारगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बारगंगा कपिलवस्तु।
4: के छ हो धनुष भाई, भाले बोकेर कता
5: भाकल?
4: के को भाकल हो?
5: सुन्तलीका जिउमा दाग आएर हात खुट्टा पनि झन्झम गर्छ भन्छ। जान्नेलाई देखाको देउताको श्राप लागेर यस्तो भएको रे, त्यसैले भाले चढाउन।
4: यस्तो पनि हुन्छ? यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो चस्रो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्। यो देउताको होइन, किटाणुको करामत हो।
6: कुष्ठरोगको समयमै उपचार गरौ, अंगभंग हुनबाट बचौ।
7: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग,

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा विपक्षी दलहरूको चर्को विरोध पश्चात प्रधानमन्त्री छिट्टै संसदमा आएर जवाफ दिने सभामुखको आश्वासन।
1: सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ। सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ।
0: इबोला फैलिएको कंगोमा खटिँदै आएको नेपाली सेनाले अहिले कस्तो सजगता अप्नाउँदैछ?
2: कुनै पनि व्यक्तिहरू नेपाल आउनुपर्ने अवस्थामा 21 दिनको आइसोलेसन बस्नुपर्ने गरी नै मिलाइएको अवस्था छ।
0: अनि अमेरिकाद्वारा दक्षिण इरानमा ताजा आक्रमण, जवाफी कार्यवाही गर्ने आफ्नो अधिकार रहेको इरानी सेनाको भनाई। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकाले इरानी क्षेप्यास्त्र केन्द्र र बारूदी सुरुङ बिछ्याउन प्रयोग हुने डुंगाहरू लक्षित आक्रमण गरेपछि इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले युद्ध विराम उल्लंघन विरूद्ध प्रतिकार गर्ने अधिकार आफूसँग रहेको बताएको छ। इरानी सेनाले आफ्नो रक्षा इकाइले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकु विमानमाथि गोली चलाएको बताएको छ। अमेरिकाले यसको पुष्टि गरेको छैन। इरानको पछिल्लो प्रतिक्रिया अघि देशका सर्वोच्च नेता मुज्तबा खामेनेईले अमेरिकी सैन्य अखडाका लागि खाड़ी राष्ट्रहरू सुरक्षित आश्रय स्थल नहुने चेतावनी दिएका थिए। इरानी अधिकारीहरूले अमेरिकासँग सम्भावित सम्झौताबारे कतारमा छलफल जारी राखेका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्यान्डेल भन्छन्, इरानका सर्वोच्च नेता मुज्तबा खामेनेईको स्वास्थ्य अवस्था र उनी कहाँ छन् भन्ने कुरा स्पष्ट छैन। उनले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै खाड़ी क्षेत्र अमेरिकी फौजका लागि सुरक्षित स्थान नहुने बताएका छन्। बीबीसी संवाददाता जेम्स ल्यान्डेलको भनाई। ब्रिटेनका प्रधानमन्त्री कियर स्टारमरले सरकारले सामाजिक सञ्जालमा बालबालिकाहरूको सुरक्षाका लागि आमूल परिवर्तनको नयाँ नीति ल्याउन लागेको बताएका छन्। उनले ठूला सामाजिक सञ्जाललाई नियमनका लागि छिट्टै कदम चालिने बताए। यसअघि ब्रिटेनका प्रमुख डाक्टरहरूले करिला उमेरका मानिसहरूका लागि सामाजिक सञ्जाल धूमपान जत्तिकै जोखिमपूर्ण रहेको बताएका थिए। भारतमा अत्यधिक गर्मी बढेसँगै राजधानी दिल्लीमा खटिएका ट्राफिक प्रहरीहरूलाई सौर्य ऊर्जाबाट चल्ने वातानुकूलित हेलमेट दिइएको छ। दिल्लीमा यो वर्ष मे महिनाको तापक्रम औसत भन्दा धेरै देखिएको छ। गर्मीको असर पूरै भारतभरि परेको छ। यसको सबैभन्दा ठूलो मारमा श्रमिकहरू परेका छन्। दक्षिण राज्य तेलंगानामा मात्र यो वर्ष लूका कारण कम्तीमा 16 जनाले ज्यान गुमाएका छन्। गर्मीका कारण महाराष्ट्रमा सबैभन्दा महँगोमा बिक्री हुने अल्फोन्सो आँप नपाकी सड्न थालेका छन्। वैज्ञानिकहरूले दक्षिण एसियाली क्षेत्रमै रातको समयमा पनि न्यूनतम तापक्रम बढ़ी देखिएको बताएका छन्। इबोला संक्रमणको केन्द्रबिन्दु मानिएको कंगो गणतन्त्रको इतुरी प्रान्तका सैन्य गवर्नरले भाइरस नियन्त्रणका लागि जारी संघर्षलाई स्रोत साधनको अभावमा लड्नु परेको युद्धसँग तुलना गरेका छन्। उक्त प्रान्तमा विनाशकारी अवस्था रोक्नका लागि प्रयासहरू तीव्र बनाउन पनि उनले स्वास्थ्य अधिकारीहरूलाई आग्रह गरेका छन्। उनले डीआर कंगोले इबोला नियन्त्रणमा गरिरहेको प्रयास अनुगमनका लागि आउन लागेका विश्व स्वास्थ्य संगठनका प्रमुखसँग पनि कुरा गरेका थिए। र ब्रिटिश पेट्रोलियम बीपीका अध्यक्ष नियुक्तिको एक वर्ष नपुग्दै पदबाट हटाइएका छन्। उक्त कम्पनीका एकजना स्वतन्त्र निर्देशकले स्वीकार गर्न नसकिने समस्या देखिएका कारण संचालक समिति उक्त निर्णयमा पुगेको बताएका छन्। यो निर्णयको खबरसँगै बीपीको शेयर मूल्यमा 6% गिरावट आएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै संसदमा जवाफ दिन आउने तयारी भइरहेको बताएका छन्। सत्ताधारी दल रासोपाका प्रमुख सचेतकले प्रधानमन्त्री एक हप्ताभित्रै आउने जानकारी दिए। केही समय यता विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा प्रश्नोत्तरका निम्ति उपस्थित हुनै पर्ने भन्दै विरोध प्रकट गर्दै आएका छन्। एक रिपोर्ट। केही दिन यता लगातार विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थिति र जवाफ माग गर्दै विरोध चर्काउने क्रम आज पनि जारी रह्यो। विपक्षीहरूलाई सम्झाउन आज सभामुखले उनीहरूले प्रधानमन्त्रीबाट जवाफ चाहनु संविधान र नियमसम्मत भएको भन्दै यसबारे प्रधानमन्त्रीसँग आफूले संवाद गरेको र अब छिट्टै आउने तयारी भइरहेको पनि भने।
1: सत्ता पक्षका मुख्य सचेतक लगायतसँग पनि मेरो संवाद भइरहेको छ। त्यति मात्रै होइन, स्वयं सरकारसँग सम्माननीय प्रधानमन्त्रीज्यूसँग मेरो संवाद भइरहेकै छ र मैले यहाँहरूलाई दोहोऱ्याइरहेको छु। सम्माननीय प्रधानमन्त्रीज्यू आउने तयारी गरिरहनु भएको छ। मैले यो भन्दा अगाडि पनि यहाँहरूलाई भनेको थिएँ, उहाँले सदनमा भइरहेको विषयमा उहाँ जानकार हुनुहुन्छ, सरकार जानकार छ, सामान्य प्रधानमन्त्रीज्यू स्वयं जानकार हुनुहुन्छ।
0: तर त्यसले विपक्षीहरूको चित्त बुझेन। सभामुखले प्रधानमन्त्री आउने मिति तोक्न नसकेपछि उनीहरूले चर्को विरोध जारी राखे। सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुलाकोटीले प्रधानमन्त्री एक हप्ताभित्रै सदनमा आएर जवाफ दिने बताए।
4: वास्तवमा यो संसद वाद विवाद भन्दा पनि छलफल सैद्धान्तिक छलफलबाटै निकास निकाल्नुपर्ने र परिणाम दिनुपर्ने हो भन्ने हामी सबैलाई अवगत नै छ। सोही कुरालाई मध्यनजर गरी यो छलफललाई अगाडि बढाउने सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यू सदनमा आउनुहुन्छ र सम्भवत एक हप्ताभित्रै सदनमा आउने कुरा म सदनलाई जानकारी गराउन चाहन्छु।
0: विरोधकै बीच सभामुखले पर्यटन मन्त्रीलाई पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए।
5: सम्माननीय सभामुख महोदयको अनुमतिले पर्यटन विधेयक 2082 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
0: प्रतिनिधि सभामा आज शुरूमा 2 घण्टा भन्दा बढी विशेष समयमा विभिन्न सांसदहरूले आफ्नो कुरा राखे पनि विधेयक पेश हुने कार्यसूचीमा प्रवेश गर्न साथ विपक्षीहरूले उभिएर विरोध जनाएका थिए। शुरूमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बास्ना थापाले बहुमतले दम्ब देखाएको आरोप लगाइन्। प्रधानमन्त्रीकै कारण संसद र संसदीय समितिहरू प्रभावकारी हुन नसकेको उनले बताइन्।
6: सरकार बहुमतको दम्बमा संसदको गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशातर्फ उन्मुख देखिएको छ। प्रतिपक्षको अवरोध बीच विधेयकहरू पास।
0: प्रतिनिधि सभामा आज शुरूमा 2 घण्टा भन्दा बढी विशेष समयमा विभिन्न सांसदहरूले आफ्नो कुरा राखे पनि विधेयक पेश हुने कार्यसूचीमा प्रवेश गर्न साथ विपक्षीहरूले उभिएर विरोध जनाएका थिए। शुरूमा नेपाली कांग्रेसकी प्रमुख सचेतक बास्ना थापाले बहुमतले दम्ब देखाएको आरोप लगाइन्। प्रधानमन्त्रीकै कारण संसद र संसदीय समितिहरू

0: प्रभावकारी रूपमा काम गर्न सकिरहेको छैन।
1: नेकपा एमालेका सचेतक ऐन बहादुर मवरले राष्ट्रपतिलाई अपमान हुने काम भइरहेको आरोप पनि लगाए।
2: अघि यहाँ कुराहरू उठ्यो, संविधान संशोधन सम्बन्धी बहस चाहिँ एउटा कार्यदल बन्दैछ, के गर्न खोज्यो, कस्तो बहस सिर्जना गर्न खोजिरहेको, राष्ट्रपति संस्थालाई इरेस्पेक्ट गरेर त्यसलाई चाहिँ बाइपास गरेर सुनिँदैछ, गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले चाहिँ सम्बोधन नगर्ने भन्ने कुरा सुनिँदैछ। त्यसो भएको हुनाले यो गम्भीर प्रश्न छन्, यी गम्भीर प्रश्नका जवाब प्रधानमन्त्रीले यो संसदमा दिनुपर्नेछ।
1: आजको बैठकको पहिलो सत्र केही बेर स्थगन गरे पछि बसेको अर्को बैठकमा पनि सुरुमा विरोध भएको थियो भने पछि विपक्षी सांसदहरूले पनि विधेयकमाथिको छलफलमा भाग लिएका थिए। अब अर्को विषय छोटकरीमा, प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु नभएको बताएका छन्। प्रधानमन्त्री कार्यालयमा आज काठमाण्डु र दिल्ली स्थित युरोपेली संघ ईयू तथा त्यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाण्डु स्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताएको सो कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीले नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको त्यसमा उल्लेख छ। प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवं व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पारेको विज्ञप्तिमा उल्लेख छ। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागहरूमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेको बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढ़ी पीड़ा भोग्नु परेको भन्दै शान्ति कायम गर्न सैन्य भेड़भन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्नेमा जोड़ दिएको जनाइएको छ। अफ्रिकी मुलुक कंगोमा अहिले इबोला भाइरसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको आपतकालीन अवस्था आइपरेको भनेको छ। विभिन्न देशहरूले संक्रमण रोक्न विभिन्न कदमहरू चाल्न थालेका छन्। उक्त देशमा शान्ति सैनिकका रूपमा नेपाली सेना निरन्तर खटिँदै आएको छ। यसै सन्दर्भमा साथी पवनराज पौडेलले नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतलाई सम्पर्क गरी इबोला संक्रमण भित्रन नदिन सेनाले कस्ता उपाय अपनाइरहेको छ भनेर सोधेका छन्।
3: कंगोमा तैनात भएको नेपाली शान्ति सैनिक छन्, उहाँहरूको लागि सुरक्षा प्रोटोकल पालना गर्नको लागि चाहिँ निर्देशन दिइसकेको अवस्था छ। अब यो सुरक्षा प्रोटोकल भन्नाले मुख्य गरी चाहिँ यो हाम्रो तीनवटा स्थानमा शान्ति सैनिकहरू तैनात छन्, इतुरी प्रोभिन्सको बेनी, बुनिया र माबिबी भन्ने स्थानहरूमा, र यो मध्ये चाहिँ बुनिया भन्ने स्थान चाहिँ अलिकति बढी संक्रमितहरू रहेको अवस्था छ। यसले गर्दाखेरि नेपाली सेनाको पेट्रोललाई चाहिँ बाहिरभित्रको मुभमेन्टहरू गर्दाखेरि पनि यो आइसोलेसनमा राख्ने गरी नै मिलाइएको अवस्था छ। र नेपालको हकमा चाहिँ नेपाली सेनाले स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर इमिग्रेसनमा पनि छुट्टै हेल्प डेस्कको स्थापना गर्ने र कुनै पनि व्यक्तिहरू चाहिँ नेपाल आउनुपर्ने अवस्थामा पनि 21 दिनको आइसोलेसन छ, त्यसमा बस्नुपर्ने गरी नै यो मिलाइएको अवस्था छ।
4: यो सन्दर्भमा चाहिँ जुन त्यो अहिले संक्रमण फैलिएको सम्बन्धित देशको हामीले कुरा गर्यौं, त्यहाँबाट नेपाली शान्ति सेनामा गएका सैनिकहरूको त्यहाँको उपस्थिति कस्तो छ र उनीहरूको नेपाल आइजाएको दर चाहिँ सामान्यत कस्तो रहने गर्छ?
3: अब विशेष गरी अहिले यो नेपाली शान्ति सैनिक चाहिँ जुन मनुष्को मिशन कङ्गोमा तैनात भएको चाहिँ 3 महिना अगाडि चाहिँ यो हाम्रो रोटेसनहरू समापन भइसकेको अवस्था छ र त्यहाँ हाम्रो चाहिँ 970 प्लस चाहिँ नेपाली शान्ति सैनिकहरू तैनात छन् र यो नर्मल अवस्थामा अहिले कुनै पनि आइजाई कुनै पनि छैन र कुनै पनि विशेष अवस्थामा चाहिँ यो नेपाल आउनु पर्ने भयो भने यो एक त हाम्रो मिशन इलाकामै हामीले सेक्युरिटी प्रोटोकल पालना गर्छौ, त्यो भनेको उसलाई चाहिँ पहिल्यै छुट्टै राखेर त्यो आइसोलेसनमा राखेरै मिलाउँछौ र त्यो सँगसँगै नेपाल आउने अवस्थामा पनि हामीले चाहिँ त्यो व्यक्ति चाहिँ 21 दिनको क्वारेन्टाइन चाहिँ राख्ने व्यवस्था गरिएको छ, त्यो राखेर मात्रै उसको चाहिँ सबै स्वास्थ्य परीक्षण गरेर र हाम्रो चाहिँ यो जुन नेपाली सेनाको चाहिँ आर्मी हस्पिटलले त्यो सम्बन्धित व्यक्तिसँग 21 दिनसम्म निरन्तर समन्वय गरेर मोनिटर गरेर नै हामी उसलाई चाहिँ 21 दिन आइसोलेसनमा राख्ने गर्ने व्यवस्था मिलाएका छौँ।
4: त्यो आइसोलेसनमा बस्ने चाहिँ उनीहरू घरै गएर आफै सतर्कता अपनाएर बस्ने हुन् कि आर्मीकै कुनै स्वास्थ्य केन्द्रमा अथवा
3: कुनै पनि एउटा स्थान तोकेरै उहाँहरूलाई राख्छौँ, किनभने अहिले हामीसँग कोही पनि आउने अवस्था छैन। त्यही कुनै पनि इमर्जेन्सी अवस्थामा आउन पर्ने भएको अवस्थामा हामीले उसलाई चाहिँ छुट्टै एउटा स्थानहरूमा ट्रान्जिट क्याम्पमा राखेर रा,

0: उसको निरन्तर स्वास्थ्य परीक्षण र मोनिटर गरेर मात्रै 21 दिन पश्चात केही पनि नभएको अवस्थामा मात्रै हामीले चाहिँ घर जानु दिने अवस्था हुन्छ। हाम्रो त्यहाँ मिसन इलाकामा तयार भएका सम्पूर्ण फौज चाहिँ अहिले सुरक्षित रहेको यहाँलाई जानकारी गराउन चाहन्छु।
1: उनी थिए नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत, साथी पवनराज पौडेलसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाले आज दक्षिण इरानमा ताजा आक्रमणहरू गरेको छ। ती आक्रमण इरानी क्षेपास्त्र र समुद्रमा बारूद बिछ्याउन लागेका डुंगाहरू लक्षित थिए। अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले आत्मरक्षा र इरानी फौजबाट आफ्ना सैनिकलाई जोगाउनका लागि आक्रमण गरिएको जनाएको छ। इरानी सेनाले जवाफी कार्यवाही गर्ने अधिकार रहेको बताएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
2: इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कर्प्सले अमेरिकी ड्रोन खसालिदिएको र इरानी हवाई क्षेत्रमा प्रवेश गरेको एउटा लडाकू विमान अनि अर्को एउटा ड्रोनमाथि गोली चलाएको इरानी सरकारी संचार माध्यमले जनाएको छ। तर यो घटना कहिलेको हो भन्नेबारे खुलाइएको छैन। अमेरिकी युद्ध विराम उल्लंघन विरूद्ध प्रतिवाद गर्ने वैध र स्पष्ट अधिकार आफूसँग रहेको इरानी पक्षले उल्लेख गरेको छ। तर अमेरिकी सेन्टकमका प्रवक्ता टिम हकिन्सले युद्ध विरामका समयमा संयम अपनाउँदै अमेरिकी फौजले आफ्नो प्रतिरक्षा जारी राख्ने बताएका छन्। न्यूयोर्क टाइम्सले उनलाई उद्धृत गर्दै बताए अनुसार अमेरिकी आक्रमणको निशानामा होर्मुज जलमार्ग क्षेत्रको इरानी जलसेनाको अखडा रहेको बन्दर अब्बास थियो। इरानी सरकारी संचार माध्यमले त्यस क्षेत्रमा विस्फोटको आवाज सुनिएपछि अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन्। अमेरिकी आक्रमणले इरानसँगको सम्भावित शान्ति सम्झौतामा असर गर्छ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन। उक्त आक्रमणपछि अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानसँगको सम्झौता अझै सम्भव रहेको बताए। उनले आज मात्रै इरानका प्रमुख वार्ताकार र कतारका प्रधानमन्त्रीबीच वार्ता भएको जानकारी दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौताका लागि व्यग्र रहेको उनको टिप्पणी छ। अमेरिकाले होर्मुज जलमार्ग खुलाइनुपर्ने बताउँदै आएको छ। यसैबीच इरानका सर्वोच्च नेता मुस्तफा खामेनेईले मध्य पूर्वका देशहरूले अमेरिकी सैन्य अखडाका लागि लामो समय सुरक्षित आश्रय नदिने बताएका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: दादू, एक कप चाय के 30 रुपया कितना महंगा। आजकल तो कुछ चीज में फिर पैसा वसूल नहीं हुई ना।
4: उठ जे भाई, अब एनसेल में पैसा वसूल
3: हो का?
4: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिन अलग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती। तब नहीं हुई ते पैसा वसूल।
3: गजब बात है, अब मई फिर पैसा वसूल करें।
4: आज #123# डायल करी या एनसेल ऐप में जाके ई पैक खरीद करी। एनसेल नेपाल के लग।
5: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
6: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
7: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ हुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
8: हाम्रा सेवाहरू पाएस, मलद्वारमा मासु पलाएको, दिसा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिसा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
7: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आँ खस्ने, यौनाङ्ग चिलाउने, मासु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
8: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो, डन्डी फोर, दाग सेतो दुबी छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श
7: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय बारदिन्द चार बुद्ध चोक कपिल वस्तु मोबाइल 98473664666 र 98214-1591
8: सुन्नुहोस् त हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स फिस्टुला र फिसरको सफल उपचार गरिन्छ
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253
10: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
11: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं
12: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ
13: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
11: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
13: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ
12: सुन्नुहोस् त
11: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
14: वन डडेलो रोकौ वन जंगल र जैविक विविधताको संरक्षण गरौ
13: अनुरोध
15: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी श्रृंगीघाट सामुदायिक वन उपभोक्ता समूह गुम्ची कपिल वस्तु सम्पर्क नम्बर 9857052001
16: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन् फेरि त्यति मात्र भएर पनि भएन छड सिमेन्ट पनि चाहियो साह्रै तनावको काम रहेछ
17: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिबिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ
16: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान
18: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट ड्रेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है
17: सम्पर्क ग्रिसमा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076550317 मोबाइल 9857151713 सञ्चालक विराट कडे
19: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध
20: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्ने नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हाड जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
19: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
20: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
19: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
20: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
19: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
20: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
19: नसा तथा मनोरोग विशेषज्ञ सेवा
20: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला
19: फिजियोथेरापी विशेषज्ञ सेवा
20: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
19: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641।

0: विगत 2054 सालमा स्थापित प्राविधिक शिक्षा प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट संस्था कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बारडिङ्गा दुई पिपरा कपिलवस्तुमा 3 वर्ष डिप्लोमा तहको कार्यक्रमहरू अध्ययनको लागि भर्ना खुल्यो। एसईई वा सोसरह उत्तीर्ण विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क गरी तोकिएको समय अवधिभित्र अनलाइन आवेदन फारम भर्न हुन जानकारी गराइन्छ। हाम्रा कार्यक्रमहरू सामान्य चिकित्सा एचए 3 वर्ष, ल्याब टेक्निसियन सीएमएलटी 3 वर्ष, फिजियोथेरापी डीपीटी 3 वर्ष, डिप्लोमा इन फार्मेसी डीपीएच 3 वर्ष र सर्वे इन्जिनियरिङ अमिन 18 महिने। हाम्रा विशेषताहरू
1: शैक्षिक तथा भौतिक पूर्वाधारले भरिपूर्ण,
0: महेन्द्र राजमार्ग सँग जोडिएको सुगम र पाइक पर्ने,
1: स्वच्छ शान्त मनोरम शैक्षिक वातावरण अनुकूल रहेको,
0: दक्ष तथा अनुभवी प्रशिक्षकहरूबाट प्रशिक्षण गराइने,
1: कक्षा कोठामा प्रोजेक्टर तथा अडियो भिडियोको प्रयोग,
0: सुविधायुक्त अस्पतालमा प्रयोगात्मक अभ्यासको व्यवस्था।
2: संस्थामा विद्यार्थीहरूको भर्ना भइसकेपछि यिनीहरूले रेगुलर नियमित अध्ययन गरे भने पक्कै पनि सबै विद्यार्थीहरू रोजगार स्वरोजगार देश विदेशमा चाहिँ काम गर्ने अवसर चाहिँ पर्याप्त पाउँछन्।
0: सम्पर्क कपिलवस्तु प्राविधिक प्रतिष्ठान बारडिङ्गा दुई पिपरा कपिलवस्तु, फोन 076550101, मोबाइल नम्बर 98470045967 र 98570557.

0: सिद्धार्थनगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा, रूपन्देही। मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
1: हे भगवान्, यो टोयलेट भरेर पानी पनि माथि आउँला, कति झन्झट भएको, कला बोलाउने होला।
2: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्कतिर रिङ सफा गरेर गइहाल्छन्।
3: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्कतिर रिङ खाली गर्नेछौँ।
4: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
2: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर, कपिल वस्तु।
4: प्रोप्राइटर नोने थारू।
3: सम्पर्क नम्बर 98144-49750 र 98-76-31-393।
5: छोरीलाई भुकेर आएको छौ त, हेर्नुहोस् न काका, छोरी फुल टिप्न बारीमा गएकी थिइन्, सर्पले टोकेछ, विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको। सर्पले टोकेको विषको उपचार गर्दा त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल, त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टी भेनमबाट उपचार गर्छन्।
6: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
5: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल, नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टी भेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
6: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु,
5: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ, मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश, तयार भएर छिट्टो बाहिर आऊ त।
7: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: कता हो काका लखर लखर गर्दै?
11: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाबुलाई भनेर बिहान बिहानै दौडेको छु।
10: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्। कहाँ लाँदा ठिक हुन्छ होला?
11: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
10: हजुर, हाम्रा सेवाहरू,
11: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ। साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुशी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
2: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
3: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौ।
1: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
2: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
1: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
3: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
1: अनुरोधक
5: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 9847083438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार विज्ञापन हो। सिद्धार्थ क्याम्पसमा कक्षा 11 लागि भर्ना खुल्यो।
8: नेपाल प्रथमको नतिजा सहित राष्ट्रिय पहिचान बनाउन सफल सिद्धार्थ क्याम्पसमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी तथा नेपाली दुवै माध्यममा भर्ना खुला गरिएको सहर्ष जानकारी गराउँछौ। भर्ना कार्यक्रम आवेदन फारम वितरण 2083 जेठ 11 गतेदेखि, छात्रवृत्ति परीक्षा 2083 जेठ 18 गते सोमबार बिहान 8 बजे, अभिमुखीकरण कार्यक्रम 2083 जेठ 19 गते मंगलबार बिहान 6:30 बजेदेखि, कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि।
9: पठन पाठन हुने मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, अकाउन्ट, फाइनान्स, इकोनोमिक्स, चाइल्ड डेभलपमेन्ट एन्ड लर्निङ, म्याथमेटिक्स, इङ्ग्लिस, नेपाली, हेल्थ एन्ड फिजिकल एजुकेसन, सोसियोलोजी आदि।
10: सुन्नुहोस् त, 2083 जेठ 29 गतेसम्म भर्ना हुने विद्यार्थीहरूलाई भर्ना शुल्कमा 10% छुट प्रदान गरिनेछ।
11: सम्पर्क प्लस टू कार्यक्रम प्रमुख राजकुमार अर्याल, सम्पर्क नम्बर 076550122 र 98570501213।
10: सिद्धार्थ क्याम्पस, बाढगङ्गा, बुङसिंह, कपिलवस्तु।
12: यतिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जसँगै ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा, हाँसो खुसी, आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल, पहाड, तराई, गाउँ बस्ती, पाखा पखेरा, सहर कुना कन्दरा, आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डोलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। आँसु रोधन, सुख दुःख, माया ममता, सद्भाव, सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज, रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड़ तराई गाउँ बस्ती पाखा पखेरा शहर कुना कन्दरा

घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निभ्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीडा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोस, जागर, उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

0: हजुर अब एकैछिन पछि पूर्वमा लाली पत्तिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 89.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्व बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ। मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थपूरक समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यो सुखद यात्रा सुरुवात गर्दैछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
2: यति बेला बिहानको 5 बज्यो।

तस्मै श्री गुरवे नमः। समादरणीय श्रोता, कार्यक्रम अध्यात्म दर्शनमा यहाँहरूलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन सँगै उपस्थित भएको छु म तपाईहरूकै प्रिय व्यक्ति आचार्य कमल। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जको आकाशीय ध्वनि तरंगमा प्रत्येक दिन बिहान 5 बजेदेखि करिब करिब 5:30 बजेसम्म तपाईहरूले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शनमा हामी विशुद्ध रूपमा आत्मिक छलफल, आत्मिक सत्संग गर्ने गर्दछौ, जसले जीवन रूपान्तरणको लागि ठूलो भूमिका खेलोस् र प्रत्येक जीव मात्रको कल्याण होस्, प्रत्येक व्यक्ति व्यक्तिको चेतना जागृत होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् र सबैले परम तत्वलाई आनन्दको रूपमा बोध गर्न पाउन् भन्ने उद्देश्य साथ यो कार्यक्रम सञ्चालित छ। यसै उद्देश्यको साथमा आज पनि हामी फरक प्रसंग लिएर तपाईहरूमा आज उपस्थित भइसकेका छौं। प्रसंग प्रारम्भ गर्नुभन्दा पूर्व सुन्छौ एउटा सुमधुर भक्ति संगीत।

सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz को आकाशीय ध्वनि तरंगमा तपाईहरु कार्यक्रम अध्यात्म दर्शन सुनिरहनु भएको छ। कार्यक्रम प्रत्येक दिन बिहान 5 बजेदेखि 5:30 बजेसम्म आउने गर्दछ र कार्यक्रम सँगै आउने गर्दछु म आचार्य कमल पौडेल। कार्यक्रममा हामीहरूले धार्मिक आध्यात्मिक विभिन्न उत्प्रेरणाका कुराहरू जीवन उत्कर्षका कुराहरू गर्ने गर्दछौं। आज पनि हामी एउटा विशेष प्रसंग लिएर आएका छौं। आजको प्रसंग रहेको छ मलमास अधिकमास पुरुषोत्तम मास। वास्तवमै अधिकमास भनेको के हो, मलमास भनेको के हो र पुरुषोत्तम मास भनेको के हो, यो किन यस्तो भनिन्छ, यसको बारेमा चर्चा परिचर्चा गर्छौं। सबभन्दा पहिला हामीले यो अधिकमास भनेको के हो यसलाई बुझौं। यस वर्ष अधिकमास परेको छ, यो जेठ महिनामा परेको छ, जेठ 3 गतेदेखि असारको 1 गतेसम्म। र वास्तवमै यो अधिकमास भनेको के हो, चन्द्रमाको तिथिको घडीपला बढी भएर बन्ने अतिरिक्त महिनालाई अधिकमास अथवा मलमास भन्ने चलन छ। हाम्रो प्रचलनमा रहेको पञ्चाङ्ग सौर र चन्द्र गरी दुई प्रकारले चलेको हुन्छ। एउटा तिथिको आधारमा चल्छ जसलाई हामीले चन्द्र महिना भन्छौ र अर्को गतेको हिसाबले चलिरहेको हुन्छ त्यसलाई हामीले सौर महिना भन्छौ। दैनिक कामकाजका लागि सौरमान अनुसार चल्ने विक्रम सम्वत चलिरहेको छ भने धार्मिक कार्यका लागि चन्द्रमा अनुसार शालिवाहनीय साके, यद्यपि धार्मिक कार्यमा दुवैको संयोजन भएको महिना फलदायी मानिन्छ। वैशाख जेठ आदि 12 महिना सूर्यको गति अनुसार चलिरहेको हुन्छ भने जसलाई सौर मास भनिन्छ। सौर मासमा 29 देखि 32 सम्मका दिन हुन्छन् एउटा महिनामा। कुनै महिनामा 29 हुन्छ भने कुनै महिनामा 32 दिन हुन्छ। सौरमान अनुसार वर्षमा 365 दिन हुन्छ। शुक्ल पक्षको प्रतिपदा वा कृष्ण पक्षको प्रतिपदादेखि कृष्ण पक्षको औँसी वा शुक्ल पक्षको पूर्णिमासम्मको अवधिलाई चन्द्रमास भनिन्छ। चन्द्रमालाई प्रतिपदादेखि औँसीसम्मको यात्रा गर्ने 29 दिन 12 घण्टा 44 मिनट 24 सेकेन्ड लाग्छ। चन्द्रमान अनुसार वर्षमा 354 दिन मात्रै हुन्छ। यसरी एक वर्षमा सौरमास लगभग 11 दिनले बढी हुन्छ। सौरमान र चन्द्रमानको गणनामा निश्चित समय भएपछि अधिकमास पर्छ। सामान्यतया एउटा अधिकमासदेखि अर्को अधिकमाससम्मको दूरी 27 महिनादेखि 33 महिना 16 दिन 1 घण्टा 66 मिनट पुगेपछि अधिकमास पर्छ। संक्रान्ति विहीन चन्द्रमास अधिकमास हो, अर्थात् एउटा सौर मासमा दुईवटा औँसी पर्दा त्यो महिना अधिकमास हुन्छ। यो पटकको अधिकमासलाई नै हेरौँ न, जेठ 1 गते र 30 गते औँसी परेको छ। एक महिनामा दुईवटा औँसी पर्यो भने पनि हामीले अधिकमास भन्ने गरिन्छ, जसलाई संक्रान्ति विहीन अधिकमास भनिन्छ। अर्थात् एउटा सौर मासमा दुईवटा औँसी पर्दा त्यो महिना अधिकमास हुन्छ। यो पटकको अधिक मासलाई नै हेरौँ, जेठ 1 गते र 30 गते औँसी परेको छ। एकै महिनामा दुईवटा औँसी पर्नु, दुई औँसीको बीचमा संक्रान्ति नपर्नु नै अधिक मास हो। अब सामान्यतया एक वर्षमा 12 महिना हुने भए पनि अधिक मास परेको वर्षमा 13 वटा चन्द्रमास हुन्छन्। चन्द्रमाको घडी पला जम्मा हुँदै महिना नै अधिकको रूपमा आउने मासलाई अधिक मास भनिएको हो। मलको रूपमा आएको तर्क अनुसार मलमास पनि भनिएको हो। मलमास अधिक र क्षय गरी दुई प्रकारको हुन्छ, एउटा अधिक मास अर्को क्षय मास। अधिक मास 27 देखि 32 महिनामा आउँछ भने क्षय मास घटीमा 19 वर्ष र बढीमा 141 वर्षमा आउँछ। क्षय मास परेको अघि र पछि गरी दुई पटक अधिक मास पर्छ। ज्योतिषको प्रसिद्ध ग्रन्थ सिद्धान्त शिरोमणिमा भास्कराचार्यले कार्तिक मङ्सिर र पुषमा मात्र 6 मास पर्ने बताएका छन्। योभन्दा अगाडि 2072 असारमा अधिक मास परेको थियो। अधिक मासको प्रभाव चाहिँ के हुन्छ त? वास्तवमा ज्योतिषीय रूपमा मात्र होइन, धार्मिक सांस्कृतिक एवं
व्यवहारिक दृष्टिले पनि अधिक मासको महत्व छ। अधिक मासले गर्दा हाम्रा साविक चाडपर्वहरू एक महिना पर सरेका हुन्छन्। पुरुषहरूमा उत्तम भगवान पुरुषोत्तमको आराधना गरिने परम्परा अनुसार पुरुषोत्तम मासको नामले पनि यो महिनालाई चिनिन्छ। बृहन नारदीय पुराण अन्तर्गतको पुरुषोत्तम मास महात्म्यमा अधिक मासको उत्पत्ति र पुरुषोत्तम नामकरण आदि विभिन्न प्रसंग बताइएको छ। अधिक मासभरि पुरुषोत्तम महात्म्य पाठ गरी भगवान नारायणको आराधना गरिन्छ। अब यो अधिक मास मलमास पुरुषोत्तम मासमा के गर्ने के नगर्ने? अधिक मासको समयमा मांगलिक शुभ कार्यहरू गर्न नहुने कुरा बताइन्छ। विशेष पूजाआजा यज्ञ अनुष्ठान गर्नु हुँदैन। विशेष गरेर श्रीमान श्रीमती बीचमा गर्भाधान गर्नु हुँदैन। व्रतबन्ध विवाह जस्ता संस्कारहरू गर्नु हुँदैन। त्यस्तै शिलान्यास नवगृह प्रवेश सप्ताह नवाह आदि कार्य पनि अधिक मासका बेला वर्जित छन्। कामना राखेर तीर्थयात्रा पनि गर्न नहुने मान्यता छ, तर दैनिक रूपमा गरिने स्नान सन्धि उपासन नित्य पूजा आदिका साथै नामकरण अन्नप्राशन र अन्त्येष्टि जस्ता संस्कार रोकिँदैनन्। यो समयमा भगवान पुरुषोत्तम नारायणको आराधना गर्नुपर्ने पौराणिक मान्यता छ। यसैले पनि अधिक मासलाई पुरुषोत्तम मास पनि भनिन्छ। यो महिनाभरि पुरुषोत्तम महात्म्य पाठ गर्ने परम्परा पनि छ। बृहन नारदीय पुराण अन्तर्गत भनिएको पुरुषोत्तम महात्म्यमा अधिक मासको उत्पत्ति कसरी भयो र यस बेला के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने विषयमा विस्तृत रूपमा बताइएको छ। यो समयमा भगवान पुरुषोत्तम नारायणको आराधना गर्नुपर्ने पौराणिक मान्यता छ। यसैले पनि अधिक मासलाई पुरुषोत्तम मास पनि भनिन्छ। यो महिनाभरि पुरुषोत्तम महात्म्य पाठ गर्ने परम्परा छ। यो महिनामा तुलसी पत्रले भगवान नारायणको पूजा आराधना गर्ने श्रीमद् भागवत महापुराण श्रवण गर्ने लगायत विधान बताइएका छन्। यस बेला गरिने स्नान दान र भगवान पुरुषोत्तमको आराधना विशेष फलदायी हुने पनि बताइएको छ। अधिक मासको अन्त्यमा तिलको तेलद्वारा निर्मित दीप र काँसको थालमा मालपुवा दान आदि कार्य गरिन्छ। विवाह भएको पहिलो अधिक मास पति पत्नी सँगै बस्न नहुने जस्ता ज्योतिषका नियमहरू बारे महात्म्यमा केही बताइएको छैन। यद्यपि वैदिक परम्पराका प्राचीन ग्रन्थहरूमा समेत नवबधु पतिका घरमा बस्न नहुने कुराको विधान गरिएको छैन। ज्योतिषीय मान्यतालाई विश्वासको रूपमा कसैले पूरै महिना र कसैले शुरूका केही र अन्त्यका केही दिन घर छल्ने गर्दछन्। अब यो दिन विशेष गरेर अधिक मासको समयमा नारायणका मन्दिरहरूमा मेला लाग्छ। विशेष रूपमा किर्तिपुर स्थित मत्स्य गाउँमा रहेको मत्स्य नारायणको मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्छ। पौराणिक ग्रन्थहरूमा बताइएका भगवान विष्णुका 10 मध्ये मत्स्य माछा छाला प्रथम अवतार मानिन्छन्। जनविश्वास अनुसार भगवान नारायणले मत्स्य अवतार लिई विचरण गरेको स्थानको विश्वासलाई यो ठूलो महत्व राख्दछ। वैदिक परम्परा अनुरूपको वेदाङ्ग ज्योतिष अनुसार अधिक मास हिजो आज परे जस्तो जुनसुकै महिनामा नपरी अयनान्त अर्थात दक्षिणान्त पौष र उत्तरायणान्त आषाढमा मात्र पर्छ भन्छन् यसका देवताहरू। वैदिक परम्परामा अधिक मास यी महिनाको पछाडि थपिएर आउँछ। धेरै पुराणहरूमा मलमासको बारेमा वर्णन गरिएको पाइन्छ। श्रीमद् भागवत महापुराणमा पनि मलमासको बारेमा वर्णन गरिएको छ। यसको प्रसंग भगवान नारायणको 24 अवतार मध्ये नृसिंह अवतारसँग जोडिन्छ। प्राचीन समयमा कारणवश विष्णुका पार्षदहरू जय र विजय नै राक्षस बन्नु पर्यो। महर्षि काश्यपको छोरा भएर यिनीहरूले जन्म लिए। हिरण्यकश्यपु भगवान विष्णुसँग आफ्नो भाइ हिरण्याक्षको वध गरेको बदला लिन चाहन्थ्यो। त्यसकारण उसले ब्रह्माजीको तपस्या गर्यो। प्रसन्न भएका ब्रह्माजीसँग उसले धेरै वरदानका साथ कुनै पनि सालको 12 महिना नै आफ्नो मृत्यु नहुने वरदान प्राप्त गर्यो। ब्रह्माजीसँग वरदान पाएपछि ऊ निकै अत्याचारी र घमण्डी भयो। धर्म र समाजमाथि प्रहार गर्न थाल्यो। त्यसै कारण उसको वध गर्न भगवान विष्णुले अवतार लिनु पर्यो। टाउको सिंहको जस्तो र शरीर मानिसको जस्तो रूपमा भगवान विष्णुको नरसिंह अवतार भयो। सबै वरदान त पूरा भयो, तर उसले सालको 12 महिनामा नै आफ्नो मृत्यु नहोस् भनेको हुनाले त्यही हिरण्यकश्यपुलाई मार्ने भगवान विष्णुले 13 महिना अर्थात मलमासको सृष्टि गरी हिरण्यकश्यपुको वध गर्नुभएको भन्ने कुरा पुराणमा उल्लेख भएको बताइन्छ। अर्को एउटा प्रसंग अनुसार हरेक 12 महिनाका इष्ट देवता हुने र उनीहरूको आफ्नै प्रकारले विशेष पूजा पाठ हुने, तर अधिक मासको समय कुनै देवताले पनि नलिएकोमा पीड़ित उक्त मलमास
समय भगवान श्री हरि कृष्णको नजिक गएर विलाप गर्न गर्दा भगवानले बेसहारा अधिक मासले आफैले शरण दिएर अन्य मासको भन्दा विशेष महत्वपूर्ण बनाएको प्रसंग शास्त्रहरूमा उल्लेख भएको पाइन्छ। त्यही भएर यो महिनाको नाम पुरुषोत्तम मास भनेर पनि भन्ने गरिन्छ। अधिक मासको निर्माण भगवान विष्णुबाट नै भएकोले यस महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ। यसमा भगवान विष्णुको पूजा गरी पुरुषोत्तम महात्म्य कथा श्रवण गर्ने गरिन्छ। विशेष गरेर पुरुषोत्तम महिनामा भगवान विष्णुका गुणगानहरू गाउने, ध्यान गर्ने, उपासना गर्ने गरियो भने विभिन्न किसिमका मनोवांछाहरू पनि फलित हुने कुरा शास्त्रहरूमा वर्णन गरिएको छ।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
5: घरको बीमा गर्ने शीर्षकको शुभ समाचार।
6: सन्दी खर्क नगरपालिकाभित्र रहेका करिब 1500 कच्ची घरको बीमा गर्ने तयारी नगरपालिकाले गरेको छ। नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले आगामी आर्थिक वर्षभित्र जोखिम न्यूनीकरणका लागि घर बीमा कार्यक्रम अघि बढ़ाइने जानकारी दिनुभएको छ। सन्दी खर्क नगरपालिकामा नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको सहकार्यमा आयोजित बीमा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम क्रममा किसानहरूले बीमा कम्पनीप्रति असन्तुष्टि जनाउँदै दावी भुक्तानी प्रक्रियालाई सरल बनाउन माग गरेका थिए। कार्यक्रममा कृषि पशुपन्छी वैदेशिक रोजगार जीवन तथा तेस्रो पक्ष बीमा सम्बन्धी समस्या र व्यावहारिक कठिनाईबारे सहभागीले खुलेर गुनासो राखेका थिए। किसानहरूले बीमा गर्न सजिलो भए पनि क्षति भएपछि दावी भुक्तानीमा झन्झट हुने, पशुपन्छी हराएमा बीमाले कभर नगर्ने, कृषि तथा जड़ीबुटी बीमामा कम्पनीहरूको अनिच्छा तथा कोरोना बीमाको रकम अझै नपाएको जस्ता समस्या दोहोर्याएका थिए। वैदेशिक रोजगार बीमामा मृत्यु दावी भुक्तानी प्रक्रियामा समेत पीड़ित परिवारले पर्याप्त सहयोग नपाएको गुनासो समेत कार्यक्रममा उठाइएको थियो। सहभागीले बीमालाई नागरिक मैत्री बनाउन दावी प्रक्रिया छिटो र सहज बनाउनुपर्ने माग गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाले बीमा क्षेत्रसँग सहकार्य गरेर नागरिकको जोखिम न्यूनीकरणमा काम गरिरहेको बताएका छन्। उनले गत वर्ष नगरभित्र करिब 1500 कच्ची घर गर्न बजेट विनियोजन गरिए पनि कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै अब सबै नगरवासीलाई बीमाको पहुँचमा ल्याउने लक्ष्य रहेको जानकारी दिए। नगर प्रमुख श्रेष्ठले बीमा कम्पनीहरूले नागरिकको विश्वास जित्ने गरी सरल र पारदर्शी सेवा दिनुपर्नेमा समेत जोड़ दिएका छन्। उनले न्यून आय भएका नागरिक र जोखिमयुक्त क्षेत्रलाई प्राथमिकतामा राखेर नगरपालिका बीमा नीति तयार गरिने र आगामी बजेटमा बीमालाई विशेष प्राथमिकता दिइने समेत बताएका छन्। नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय प्रमुख जमुना अरियालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उप प्रमुख मिश्र आचार्य, प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, प्रवक्ता मोतीचंग रायमाझी, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिको सहभागिता थियो।
7: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एयर कूलर सिलिंग फैन स्टैंड फैन मिक्सर र आइरन को खरीद में एक्साइटिंग ऑफर पाउनुहोस् हरेक 15 दिन में क्रम्पटन को मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जितने मौका पनि नागरिकता मात्र भएपुग्छ सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर 23 भदौमा मानव अधिकार उल्लंघन 24मा संगठित आपराधिक कार्य शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष 23 भदौको जेनजी आन्दोलनमा मानव अधिकार उल्लंघन भएको र भोलिपल्ट 24 भदौमा पूर्व योजना अनुसार संगठित रूपमा आपराधिक कार्य गरिएको निष्कर्ष निकालेको छ मानव अधिकार उल्लंघनमा संलग्न अधिकारीलाई कार्यवाही गर्न र आपराधिक कार्यमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गर्न आयोगले सरकारलाई सिफारिश गरेको छ आयोगले 23 भदौमै सदस्य लिली थापाको नेतृत्वमा 6 सदस्यीय समिति गठन गरेर घटनाको अनुसन्धान तथा छानबिन गरेको थियो समितिले प्रतिवेदन बुझाएको 2 महिनापछि बुधबार प्रतिवेदनको सिफारिश खण्डका विवरणहरू आयोगले सार्वजनिक गरेको छ आयोगले बुधबार नै आफ्नो सिफारिश प्रधानमन्त्री कार्यालयमा बुझाएको छ आयोगले मानव अधिकार उल्लंघनमा तत्कालीन प्रधानमन्त्री गृहमन्त्री संचार मन्त्री सुरक्षा निकायका प्रमुख लगायतलाई कार्यवाही सिफारिश गरेको छ 24 भदौको घटनामा जोड़िएका रासोपाका 17 सांसद सहित 52 जनाको नाम किटान गरी आयोगले अनुसन्धानका लागि सिफारिश गरेको छ टीओबी सहित 2 समूहलाई पनि अनुसन्धान गरी कार्यवाही गर्न सिफारिश गरिएको छ टीओबीको उक्साहटले 23 भदौको आन्दोलन हिंसात्मक भएको आयोगको निष्कर्ष छ 23 भदौको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री रमेश लेखक र संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई मानव अधिकार उल्लंघन गरेको आयोगको ठहर छ उनीहरूलाई संविधानको धारा 249 उपधारा 2 ग बमोजिम अदालतमा मुद्दा चलाउन सिफारिश गरिएको छ यसअघि गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरूलाई ज्यान मार्ने कसुरमा अनुसन्धान गरी मुद्दा चलाउन सिफारिश गरेको थियो मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनका विषयमा सजाय गर्ने व्यवस्था हाल प्रचलनमा रहेको कुनै पनि कानूनमा नदेखिएको भन्दै मानवता र मानव अधिकारको कसुरमा पश्चातदर्शी कानून बनाएर पनि सजाय गर्न भनेको छ यसका लागि सर्वोच्च अदालतको फैसला पनि आयोगले उल्लेख गरेको छ
3: शंकाको घेरामा रवि शीर्षकमा मध्याह दैनिकमा खबर छ राष्ट्रिय मानवाधिकार आयोगले जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता रहेको किटार गर्दै उनलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान सिफारिश गरेको छ आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछाने सहित नक्खु कारागार प्रशासन सत्यराज जोशी रासोपाकी सांसदहरू मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरिएको छ कारागार र बाल सुधार गृहमा रहेका कैदीबन्दीलाई कारागार बाहिर पठाउन सहयोग गरी माथि उल्लेख गरे बमोजिम आम नेपाली नागरिकको मानवाधिकार उल्लंघन हुने कार्यमा रवि लामिछाने र नक्खु कारागार प्रशासक सत्यराज जोशीको पनि संलग्नता रहेको देखिन्छ प्रतिवेदनमा उल्लेख छ जेलर सत्यराज जोशी र रवि लामिछानेलाई सोधपूछ गर्दा उनीहरूको बयान बाँचिएको पनि प्रतिवेदनले उल्लेख गरेको छ जेलरले रवि लामिछानेका सहयोगी र समर्थकको डर त्रास र धम्कीपूर्ण दबावमा परेर लामिछानेलाई छोड्ने पत्रमा सही छाप गरेको बयान दिएका थिए तर रवि लामिछानेले भने जेलरले नै आफूलाई तपाई बाहिर गए जेल सुरक्षित हुन्छ भनेर छोडेको बयान दिएका थिए त्यस्तै ओली लेखक र गुरूङ पनि मुख्य दोषी उपशीर्षकमा पनि मध्याह दैनिकमा खबर छ प्रतिवेदनको सबैभन्दा महत्वपूर्ण पक्ष जिम्मेवारी निर्धारणको विषय हो प्रतिवेदनले मुख्य दोषीका रूपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन सूचना तथा संचार मन्त्री पृथ्वी सुब्बा गुरूङलाई पनि देखाएको छ यस आधारमा उनीहरूलाई संविधानको धारा प्रयोग गरी मुद्दा चलाउन भनिएको छ उनीहरूलाई संविधानको धारा 249 उपधारा 2 अनुसार मुद्दा चलाउन पनि सिफारिश गरिएको छ तर मानव अधिकार उल्लंघनकर्तालाई कार्यवाही गर्ने कानून भने आयोगले यस्तो कानून बनाउन सिफारिश समेत गरेको छ। आयोगका आयुक्त लिली थापाको नेतृत्वमा गठित भदौ 23 र 24 गते भएको जेन्जिया आन्दोलनका घटनासँग सम्बन्धित छानबिन समितिले उक्त सिफारिश गरेको हो। अहिले आयोगले उक्त प्रतिवेदनको सारांश सार्वजनिक गरेको हो। आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुखलाई भविष्यमा कुनै पनि सरकारी सेवामा जिम्मेवारी नदिने गरी रेकर्डमा राख्न सिफारिश गरेको छ। घटनाको समयमा प्रहरी आईजीपी रहेका चन्द्र कुबेर खापुङ, सशस्त्रका आईजीपी राजु अरियाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्डमा राख्न भनेको छ।
2: कमजोर आर्थिक धरातलमा सुधारका संकेत शीर्षकमा नागरिक दैनिकमा खबर छ। असामान्य आन्तरिक तथा बाह्य चुनौती बीच चालू आर्थिक वर्ष 2082-83 नेपालको अर्थतन्त्रले 3.85% आर्थिक वृद्धि हासिल गर्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वृद्धि लक्ष्यको करिब आधा कम हुने देखिएको छ। कमजोर आर्थिक धरातल बीच सुधारका केही संकेत देखिएका छन्। यसका मुख्य बुदाहरू यस्तो छ। अर्थतन्त्रको चित्रका रूपमा कृषि क्षेत्रको योगदान 24%, गैर कृषि क्षेत्रको योगदान 76%, प्रति व्यक्ति आमदानी 1513 अमेरिकी डलर पुग्ने अनुमान, राजस्व संकलन 12,81,70,00,00,000 रूपैयाँ, सार्वजनिक ऋण 28,78,30,00,00,000 रूपैयाँ, औसत उपभोक्ता मुद्रास्फीति 2.13% सीमित, बैंक तथा वित्तीय संस्थाको निक्षेप 6.64% वृद्धि, कुल निक्षेप 77,45,88,00,00,000 रूपैयाँ, विप्रेषण आप्रवाह 37.7% वृद्धि, विदेशी मुद्रा संचितले 18.5 महीनाको आयात, स्वीकृत वैदेशिक लगानी 6,25,58,00,00,000, पर्यटकको औसत बसाई अवधि 16.34 दिन, विद्युत पहुँच 99.1%, जनसंख्यासम्म भारततर्फ 2,918 गिगावाट घण्टा विद्युत निर्यात, निरपेक्ष गरीबी 20.27%, मानव विकास सूचकांक 0.622, नेपालीको औसत आयु 71.3 वर्ष, व्यापार घाटा अझै उच्च अवस्थामा, निजी क्षेत्रमा कर्जा प्रवाह सुस्त, सार्वजनिक ऋण निरन्तर बढ़्दो। कमजोर आर्थिक धरातलमा सुधारका संकेत शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
3: सरकारी खर्चमा सुस्ती आउँदा चालू आर्थिक वर्ष 2082-83 कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश फात्तै बढ़ने अनुमान छ। अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले संघीय संसदमा बुधबार पेश गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश गत आर्थिक वर्षको 57.7% बढ़ेर यो वर्ष 73.5% पुग्ने अनुमान छ। सरकारको लगानी अंश भने गत आर्थिक वर्षको 42.3% घटेर 26.5% सीमित हुने अनुमान सर्वेक्षणले गरेको छ। चालू आर्थिक वर्ष 82-83 तीन तहका सरकारको पूँजीगत खर्च तुलनात्मक रूपमा न्यून रहने अनुमानका आधारमा सरकारी लगानीमा उल्लेख्य कमी आउने अनुमान गरिएको सर्वेक्षणमा उल्लेख छ। पछिल्लो दशक कुल स्थिर लगानीमा निजी क्षेत्र र सरकारी क्षेत्रको अंश वार्षिक औसत क्रमशः 68.3% र 31.7% छ। सरकारको न्यून पूँजीगत खर्च र सुस्त कर्जा प्रभावका बावजुद मुलुकको कुल लगानीमा उल्लेख्य सुधार देखिएको छ।
2: ग्रे लिस्टबाट बस्ने नेपालको अन्तिम कसरत शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सम्पत्ति शुद्धिकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सन्दर्भमा नेपाल यति बेला इतिहासकै अत्यन्तै संवेदनशील अवस्थामा उभिएको छ। अन्तर्राष्ट्रिय नियामक निकाय वित्तीय कार्यवाही कार्यदल एफएटीएफ अन्तर्गतको एशिया प्रशान्त समूह एपीजीले सन् 2025 फेब्रुअरी महिनामा नेपाललाई निगरानी सूची अर्थात ग्रे लिस्टमा राखेको थियो। त्यसैता मुलुकको वित्तीय प्रणाली र वैदेशिक आर्थिक सम्बन्ध संकटमा परेको छ। अब सन् 2026 सेप्टेम्बर महिनामा नेपालको अन्तिम र निर्णायक समीक्षा हुँदैछ। यसै सन्दर्भमा नेपालको हालको अवस्था र सुधारका प्रयासहरू बुझ्न एपीजीका डेप्युटी एक्जिक्युटिभ सेक्रेटरी डेभिड स्यानको नेतृत्वमा आएको उच्चस्तरीय टोलीले सरकारका काम कार्यवाही र प्रगतिप्रति गम्भीर असन्तुष्टि जनाइसकेको छ।
3: वित्तीय संकटले थलियो स्वास्थ्य बीमा, बजेटले सम्बोधन गर्ने आशा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकले खबर छापेको छ। स्वास्थ्य बीमा बोर्डले मंगलबार निजी स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै आकस्मिक बाहेकका स्वास्थ्य बीमा सेवा स्थगित गरिएको जानकारी दिएको छ। वित्तीय संकटका कारण देखाउँदै जेठ 11 गते बसेको बोर्ड बैठकले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध 36 निजी अस्पताल तथा मेडिकल कलेजमा सेवा बन्द गर्ने निर्णय गरेको हो। अब ती अस्पतालबाट बीमितहरूले आकस्मिक सेवा बाहेक ओपीडी, परीक्षण, शल्यक्रिया तथा औषधि लगायत सेवा पाउने छैनन्। यसअघि राजधानीका ठूला सरकारी अस्पतालहरूले समेत बक्यौता रकम नपाएको भन्दै स्वास्थ्य बीमा सेवा बन्द गरिसकेका थिए। अहिले निजी अस्पतालमा समेत सेवा रोकिएपछि बीमितहरू थप प्रभावित भएका छन्। नेपालको संविधानको धारा 35 प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क पाउने अधिकार सुनिश्चित गरेको छ।
2: निजी क्षेत्रको लगानी अंश हप्तै बढ़्यो, अभियान दैनिकमा खबर छ। सरकारी खर्चमा सुस्ती आउँदा चालू आर्थिक वर्ष 2082-83 कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश हप्तै बढ़ने अनुमान छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदमा बुधबार पेश गरेको आर्थिक सर्वेक्षण 2082-83 अनुसार कुल स्थिर लगानीमा निजी क्षेत्रको अंश गत आर्थिक वर्षको 57.7% बढ़ेर यो वर्ष 73.5% पुग्ने अनुमान छ। सरकारको लगानी अंश भने गत आर्थिक वर्षको 42.3% घटेर 26.5% सीमित हुने अनुमान सर्वेक्षणले गरेको छ।
3: हरेक वर्ष निजामती सेवामा कर्मचारी संख्या बढ़दै आएको छ। पछिल्ला 17 वर्षमा निजामती सेवामा महिला कर्मचारीको सहभागिता 12% बढ़ेर 30% पुगेको छ। 2065 असारसम्म निजामती सेवामा महिलाको उपस्थिति 12% रहेकोमा 2082 फागुनसम्म आइपुग्दा यो प्रतिशत बढ़ेर 30 पुगेको हो। राष्ट्रिय किताब खानाका अनुसार निजामती सेवामा 2081 फागुनसम्म महिलाको उपस्थिति 29.2% थियो। एक वर्षको अवधिमा बढ़ेर यो प्रतिशत 30 पुगेको हो। निजामतीतर्फ स्वास्थ्य सेवामा भने पुरूषभन्दा महिला कर्मचारीको संख्या बढ़ी छ। अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपाल स्वास्थ्य सेवामा कार्यरत कर्मचारी मध्ये 54.7% महिला र 45.3 पुरूष छन्। स्वास्थ्य सेवामा देशभरि 4518 कर्मचारी कार्यरत छन्।
2: सगरमाथामा बढ़दो मानवचापप्रति चिन्ता, गोर्खापत्र खबर लेख्छ। पर्वतारोहणमा सक्रिय आरोहीले सगरमाथामा बढ़दो मानवीय गतिविधि, जलवायु परिवर्तन, थुप्रिँदै गएको फोहोर र आरोहणमा शेर्पा समुदायका युवाको घट्दो आकर्षणबारे चिन्ता व्यक्त गर्नुभएको छ। हिम पहिरो, बढ़दो हिउँ पग्लिने क्रम, खुम्बु क्षेत्रमा बढ़दै गएका हिमचिरा र सगरमाथा आरोहणको बढ़दो होड़बाजीले हिमालमा थुप्रिँदै गएका मानव फोहोरका कारण पर्वतारोहणमा चिन्ता थपिएको छैन। शेर्पा पथ प्रदर्शकले जोखिम मोल्दै कम पारिश्रमिक, बीमा वा अपर्याप्त क्षतिपूर्ति र असमान सुविधाका कारण पेशाबाट बढ़दो पलायनका कारण समेत आरोहणमा चुनौती थपिँदै गएको छ। सगरमाथाको 25 सफल आरोहण गरिसकेका पेम्बा छिरिङ शेर्पाले नेपाल र नेपालको पर्वतारोहण चिनाउन शेर्पा समुदायको मुख्य भूमिका रहे पनि राज्यबाटै विभिन्न असमानता भोग्दै आएको गुनासो गर्नुभयो।